को हिम पहिरो खसेपछि भोटेको सीमा बुधबार बिहान भीषण बाढी भएको पुष्टि भएको छ। उक्त क्षेत्रमा विभिन्न स्याटेलाइट तस्विर तथा दृश्यहरूको विश्लेषणले हिम पहिरो खसेर भीषण बाढीको रूप लिएको र भोटेको सी हुँदै नेपालमा विपत्ति आइपरेको विज्ञहरूले औल्याएका छन्। साथै बुधबार बिहान त्यस क्षेत्रमा दुईवटा भूकम्प गएकाले त्यसले पनि बाढीको घनत्व र चाप दुवै बढाउन मद्दत गरेको हुन सक्ने अनुमान गरिएको छ। हिम पहिरोका कारण हिजको बाढी आएको विभिन्न तथ्यले पुष्टि गरेका छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी लेखक किम स्ट्यानी रोबिन्सको द मिनिस्ट्री फर द फ्युचर उपन्यासको शुरूआती दृश्यमा भारतमा आएको तातो लहरसँगै विद्युत प्रणालीमा समस्या उत्पन्न हुन्छ र त्यही कारणले 2 करोड़ मानिसको मृत्यु हुन्छ। त्यस भयावह घटनाले विश्वका राष्ट्रहरूलाई जलवायु परिवर्तन विरूद्ध लड्न एकजुट हुन बाध्य बनाउँछ। वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् कि विश्वले अझ तातो लहर, आँधी, बाढी र खडेरी जस्ता चरम मौसमी घटना बेहोर्नु पर्नेछ। तर कुनै समय विज्ञान कथाको विषय जस्तो लाग्ने विषय अहिले सम्भावित र अपरिहार्य घटनाका रूपमा समेत चर्चा हुन थालेको छ।
4: अब खेल र खेलाडीका प्रसंग। आजको पत्र पत्रिकाहरूमा आगामी चैत्र 20 देखि 28 गतिसम्म पाकिस्तानमा आयोजना हुने 14 राष्ट्रिय दक्षिण एसियाली खेलकुद सागमा 28 खेल समावेश हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले बुधबार पत्रकार सम्मेलन मार्फत सागको तयारी तथा सहभागिता सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।
3: अब विचार विश्लेषण। पहिले गोर्खा पत्रको सम्पादकीय विचार लिँदैछौ। विपदमा एकजुट बनौ शीर्षकमा गोर्खा पत्रले सम्पादकीय छापेको छ। नेपाल भौगोलिक रूपमा विपदको उच्च जोखिममा रहेको मुलुक हो। विशेष गरी पहाड़ी र हिमाली क्षेत्र भूगर्भीय रूपमा अत्यन्तै कमजोर छन्। त्यसमाथि जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा बढ्दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिमताल फुट्ने र छोटो समयमा मुसलधारे वर्षा भई आकस्मिक बाढ़ी पहिरो आउने क्रम तीव्र बनेको छ। यस्ता प्राकृतिक चक्रको सामना गर्न हाम्रो राज्य संयन्त्रलाई अत्याधुनिक सूचना प्रविधि र स्रोत साधनले भरपर्दो बनाउनु आवश्यक छ।
4: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Kiss FM 93.2 MHz.
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 440 4395 580 98 550 2640
4: It's 6 o'clock. अहिले 6 बजे को छ
5: सिनाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
6: आज 2083 साल भदौ 11 गते बिहीबार सन् 2026 अगस्त 27 तारिक साउन शुक्ल पक्षको चतुर्दशी उपरान्त पूर्णिमा तिथि
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिङ सोलुसन्स
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
6: भीषण बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति 1000 जना भन्दा धेरै सम्पर्कविहीन भएको आकलन खोज र उद्धारको काम चलदै
5: बाढीले 40 किलोमिटर सडक क्षतिग्रस्त 450 मेगावाट बिजुली उत्पादन बन्द उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा
6: थप ठूलो बाढी आउने सम्भावना नभएको बाढी पूर्वानुमान महाशाखाको भनाई घाइतेको उपचार सरकारी अस्पतालमा आपूर्ति व्यवस्था सहज बनाउन आग्रह
5: बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कुल मोड जस्ता मापदण्ड लागू गरिँदै
6: र टप एन्ड टी20 श्रृङ्खलामा नेपालको लगातार दोस्रो जित
9: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घन्टा इमर्जेन्सी सेवा
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
9: भेन्टिलेटर सेवा
10: होल बॉडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 5853 5859 53 के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
10: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजीत कुवर फोन 98 042 21 343 र 98 184 29 230
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
11: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
12: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
11: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
12: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
11: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
12: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
13: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0556 93 7338 मोबाइल 9855 88 002

0: सबैलाई मन पर्ने ओखति साबुन सधैं प्रयोग गर्नुहोस्।
1: स्वदेश एफएम 93.2 MHz।
2: अब खबरको सिलसिला। भोटेकोशी त्रिशुली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको छ। चीन तर्फबाट 81 आएको बाढीले रसुवाका 2 र नुवाकोटका आधा दर्जन भन्दा धेरै बस्ती नै बगाएको छ भने विद्युत भन्सार लगायतका संरचना ध्वस्त बनाएको छ। यो प्राकृतिक महाविपत्तिमा 157 जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने 1000 भन्दा धेरै सम्पर्क विहीन भएको आकलन छ। बाढीले रसुवागढी नाकामा लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफ्रुबेसी बस्ती बगाएको गृह मन्त्रालयले जनाएको छ। नुवाकोटको बेत्रावतीमा ठूलो क्षति पुर्याएको छ भने त्रिशुली बजार, देवघाट तथा बटार क्षेत्रसम्म क्षति पुगेको छ। बाढीले धादिङमा पनि भौतिक क्षति ठूलो पुर्याएको छ। यसैबीच सरकारले खोज तथा उद्धार काम भइरहेकाले नातिन र समस्या परेमा सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले गरिरहेको कामबारे हामीले गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेसँग जानकारी लिएका छौँ।
3: म सबैलाई नातिकन यहाँहरूलाई धैर्य धारण गर्न आग्रह गर्न चाहन्छु। विशेष गरिकन यो बेलामा हामीले अब सतर्कता अप्नाउनु पर्नेछ। परिवारजनका जुन साथीहरू हराइरहनु भएको अथवा कार्यरत कर्मचारीहरू हराइरहनु भएको विषयमा यहाँहरूबाट प्राप्त भएका सूचनाहरू चाहिँ यसैका लागि डेडिकेटेड भएको टिमले चाहिँ विश्लेषण गरिरहेको छ र सोही अनुसार हामी नेपाली सेना र निजी क्षेत्रका वायु सेवा कम्पनीहरूको माध्यमबाट खोज र उद्धार राहतको लागि काम गरिरहेका छौँ। त्यसैले कसैको खोज उद्धार राहतको विषयहरू छ भने यहाँहरूले चाहिँ विपद प्राधिकरणको एउटा पोर्टल छ, सेतु sctu.ndrrma.gov.np क्लिक गरेर पनि यहाँहरूले आफ्नो विवरण भर्न सक्नुहुन्छ भने त्यस्तै गरिकन नेपाल प्रहरीको सही एनइओसी अथवा डिओसी तपाईँहरू जुन जिल्लामा हुनुहुन्छ त्यहाँको 1234 पनि टिपाउन सक्नुहुन्छ। हेलो सरकार हेलो गृहको कल सेन्टर 1112 अथवा 98573703 पनि यहाँहरूले त्यो विवरणहरू उपलब्ध गराउनु भयो भने हामी सोही अनुसार चाहिँ खोजीको कार्यलाई चाहिँ व्यवस्था गर्छौँ। हामीले चाहिँ आज बिहानैदेखि अब नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गर्ने व्यवस्थाहरू मिलाएका छौँ। यसको लागि रसुवाको धुन्चे र नुवाकोटको बिदुरी स्थित चाहिँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूका ब्यारेकहरूमा चाहिँ क्याम्पहरू स्थापना गर्ने र सोही अनुसार चाहिँ घाइतेहरूलाई तत्काल आवश्यक पर्दाखेरि त्यहाँ तत्काल उद्धार गर्नुपर्ने विषय र प्लस उहाँको त्यो सेभेरिटीको अनुसार वर्गीकरण गरेर नजिकको अस्पताल या काठमाडौँ ल्याउने गरी व्यवस्थापन मिलाएको कुरामा मलाई जानकारी गराउन चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले। हिजो बिहान चीन तर्फबाट 81 आएको भीषण बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिँदा नदी तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका 2 नदी छन्। एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ। हिजोको बाढी रसुवाको भोटेकोशी नदीमा आएको हो।
4: यसैबीच भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र पीडितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड, एक्सट्रिम इनर्जी ड्रिङ्क्सले 1 करोड र रासोपाले 50 लाख दिने हिजो नै जनाइसकेका छन्। नेपालका लागि विश्व ब्याङ्कका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री सोनिम वाग्लेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रुपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गैर आवासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढी पीडितका लागि 5 करोड रुपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सकीय टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सट्रिम इनर्जी ड्रिङ्क्सले पनि सरकारी राहत कोषमा 1 करोड रुपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको फोनमा कुराकानी सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरले विनाशकारी बाढीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको बताउनु भएको छ। हिजो बेलुकी नै भारतले पठाएका केही राहत सामग्री आइसकेका छन्। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चिनिया राजदूत चाङ माओ मिङले सहयोग प्राप्त गर्ने प्रक्रिया सुरु गर्न आग्रह समेत गर्नुभएको छ। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच राष्ट्रपति सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा 50 लाख सहयोग गर्ने निर्णय गरेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित नागरिकलाई आश्वस्त पार्दै सरकार संकटको यो घडीमा साथमै रहेको बताउनु भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिपछि देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईँहरूले भोग्नु परेको पीडा र गुमाएका क्षति सानो छैन, तर म विश्वास दिलाउन चाहन्छु यो कठिन घडीमा तपाईँहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सबै साधन र स्रोतका साथ तपाईँहरूकै साथमा छ। बाढी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले आर्थिक सहयोगको अपिल गरेको छ। विपदको यस घडीमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रूपमा पुननिर्माण तथा पुनर्स्थापना कार्य अघि बढाउन ठूलो स्रोत साधनको आवश्यकता पर्छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग दाखिला गर्न सबैमा आग्रह गरेको छ। काया कैरनमा बाढीसँग सम्बन्धित थप खबर बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
9: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
10: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
11: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
12: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
13: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि। यहाँ कार जीप मोटरसाइकल तथा स्कूटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
14: सम्पर्क 98119 32811 र 98653773687।
15: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधि बाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौं।
16: बाढीका लागि अधिकार
2: को युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भीषण बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति 1000 जना भन्दा धेरै सम्पर्कविहीन भएको आकलन खोज र उद्धारको काम चलदै लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखा को सूचनामा उल्लेख छ। त्यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: बाढीका कारण सडक पुल लगायत भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित बनेका छन्। बाढीले 19 मोटरेबल पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार बाढीले रसुवा नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पक्की पुल बगाएको छ। धादिङमा फुर्के खोला पुल बगाएपछि सदरमुकाम धादिङ बेसी पृथ्वी राजमार्ग र थामुके सहरसँग सम्पर्क विच्छेद भएको छ। बाढीले फुर्के खोला पुल सहित घाट बेसी जहरे जिन्टेटार र गल्छी गाउँपालिका नुवाकोट जोड्ने पुल गरी 5 पक्की पुल र 4 झोलुङ्गी पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिनुभयो। बाढीबाट 2 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण 431 मेगावाटका 12 जलविद्युत आयोजना बन्द भएका छन्। सञ्चालनमा रहेका जलविद्युत आयोजना प्रणालीबाट बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बाढीका कारण प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा रसुवामा पूर्ण रूपमा बिजुली अवरुद्ध भएको छ। नुवाकोट धादिङ र गोर्खामा बिजुली आंशिक अवरुद्ध भए पनि केही ठाउँमा पुनः सञ्चालनमा भइसकेको प्राधिकरणले जनाएको छ। अहिले दिनको 2500 मेगावाट हाराहारी माग रहेकाले निर्यातमा समस्या पर्ने भए पनि आन्तरिक मागमा कुनै समस्या नपर्ने प्राधिकरणले जनाएको छ। 450 मेगावाट बिजुली उत्पादन बन्द भएको छ भने 40 किलोमिटर सडक क्षतिग्रस्त भएका छन्। 24 पुल बगेका छन्।
4: भोटेकोसी बाढी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ। भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्य कर्मी औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले कुरा गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाएको समेत बताउनु भएको छ। ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर, पाटन, सिभिललाई तयारी अवस्थामा राखेका छौँ। उहाँले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेसन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। गोर्खापत्रमा खबर छ।
2: सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। रसुवा भएर बहने भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सृजित संवेदनशील अवस्थालाई ध्यानमा राखेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति निकालेर अति आवश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन उद्योगी तथा व्यवसाय फर्मलाई आग्रह गरेको हो। साथै विभागले विपदको समयमा बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न कडा निगरानी गरेको पनि जानकारी गराएको छ। विभागका निर्देशक अनिल किराँतीले विपदको कठिन घडीमा प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न, औषधि तथा उपचार सामग्री सहज रूपमा उपलब्ध गराउन सहयोगी व्यवसाय र आम उपभोक्तालाई आग्रह गर्नुभएको छ। जोखिमयुक्त ठाउँमा रहेका बस्ती, पसल तथा गोदामलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरणका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी अत्यावश्यक वस्तुका आपूर्ति र वितरण कार्यलाई व्यवस्थित बनाउन समेत उहाँले सबैसँग आग्रह गर्नुभएको छ। यस संवेदनशील समयमा केही व्यक्ति वा संस्थाले कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने वा गुणस्तरहीन वस्तु बिक्री गरी उपभोक्ताको अधिकार हनन गर्न सक्ने प्रति विभागले सचेत गराएको छ। यस्ता गैर कानुनी क्रियाकलाप रोक्न विभाग र स्थानीय प्रशासनबाट बजारको निरन्तर निगरानी र अनुगमन भइरहेको समेत विभागले स्पष्ट पारेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
17: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
18: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
19: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
18: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
19: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
20: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5359 63 53, 98550 7061 र 98550 7053।
21: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
22: हाम्रा ऐतिहासिक धार्मिक
23: इतिहास गाथा र कथा, गाठका कुरा,
24: गाठका कुरा
23: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाठका कुरा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। किस्पाङ 5 नयाँपुल नुवाकोटमा रहेको त्रिशुली त्रिवीमा कार्यरत 32 वर्षीय सुरेश श्रेष्ठ बिहान 9 बजे विद्युत आयोजना निर्माण स्थलबाट निस्कदा बाढी आउने कुनै संकेत पाउनु भएको थिएन। झण्डै 3 किलोमिटर मुनि ढुङ्गे बजारतर्फ नपुग्दै बाढीले पछ्याएको दृश्य देखेपछि उहाँ सहकर्मी गणेश प्रसाईसँगै उकालो लाग्नुभयो। बाढीको दृश्य र आवाजले त्रसित बनेका उहाँहरू दुवैजना झण्डै 4 किलोमिटर बनैबनको यात्रा गरेपछि बट्टार बजार आइपुग्नु भयो। उहाँहरू दुवैजना त्रिशुली त्रिवीमा कार्यरत अन्य सहकर्मीको अवस्थाबारे बुझ्न विदुरमा रहेको श्री नम्बर 1 मैथली ब्यारेक अगाडि दिउँसो 1 बजेसम्म नै पर्खिनु भएको थियो, तर बेलुकी 7 बजेसम्म पनि उहाँहरूको आशाका कुनै खबर आएनन्। 4 दर्जनभन्दा बढी व्यक्ति राति झण्डै 8 बजेसम्म ब्यारेक अगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारी समक्ष जानकारी गराइरहेका थिए। मैथिली ब्यारेकका अनुसार त्रिशुली बजार वरिपरिका क्षेत्रबाट हिजो बेलुकी 6 बजेसम्म 39 जनाको उद्धार गरिएको छ। उनीहरूको गणमै प्राथमिक उपचार गरिएको छ। सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको खबर गोर्खापत्रमा छ।
2: अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुङ्ग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झन्डै 18 अर्ब अमेरिकी डलर अर्थात् करिब 27.5 खर्ब रुपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीशले हिजो सम्झौतालाई स्वीकृति दिए बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। मेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ। सम्झौता अनुसार मेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ। मध्यरातदेखि बिहान 6 बजेसम्म नाइट मोड स्वतः सक्रिय हुनेछ।

0: चार विकेटले पराजित गर्यो। डार्विनको मरारा क्रिकेट मैदानमा एसिटीले दिएको 141 रनको लक्ष्य नेपालले चार बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालका कुशल भुर्तेलले सर्वाधिक 61 रनको योगदान दिएका छन्। उनले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गरे। यसै गरी पवन सराफले अभिजित 29, मयन यादवले 21 र लोकेश बमले 12 रन बनाएका छन्। त्यसै गरी टस हारेर ब्याटिङको निम्ति पाएको एसिटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको युगदल तयार पारेको थियो। एसिटीका डिलन हन्टरले 44, त्यसै गरी अंश तिवारी र कप्तान निक ब्रोयसले 19 तथा जेक स्मिथले 14 रन बनाए। नेपालका भुर्तेलले 3, युवराज खत्रीले 2 तथा साहब आलम, पवन सराफ र विभिन खत्रीले 1-1 विकेट लिए। जितसँगै नेपालले 4 खेलमा 4 अङ्क जोडेको छ। चारै खेलमा पराजित एसिटी अङ्क भिन्छ। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 तथा बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 विकेटले नेपालले हार बिहोरेको थियो। यस्तै नेपालले आज किङ्समेन एकाडेमीसँग खेल्दैछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कैलालीमा सबैभन्दा बढी 67.4 मिलिमिटर पानी परेको छ। अरू क्षेत्रको तुलनामा मध्य प्रदेशमा कम पानी परेको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग, बागमती र गण्डकी प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हुँदै बहने भोडे कोशी नदीमा हिजो बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनु भएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विभेदको यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संस्था, सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु।
1: मुख्य दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई बाढी पीडितको लागि राहत तथा उद्धारको काममा खटाएका छन्।
0: तिब्बतको चीन नेपाल सीमा क्षेत्रमा रहेका गाउँहरूमा पहिरो जाँदा ठूलो संख्यामा मानवीय क्षति भएपछि चिनिया राष्ट्रपति सी जिनपिङले बेपत्ता मानिसहरूको खोजी र उद्धारका लागि सम्भव भएसम्मका सबै प्रयत्न गर्न निर्देशन दिनुभएको छ।
1: र रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढीले बैङ्क तथा वित्तीय क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको आकलन गरिएको छ। नुवाकोट रसुमा गरी बैङ्क तथा वित्तीय संस्थाका 18 शाखा पूर्ण रूपमा क्षति भएको राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो। काया कैरनमा अब पालो उखानको
0: आपदमा हिम्मतले काम लिनुपर्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: भीषण बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 जना भन्दा धेरै सम्पर्कविहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै।
1: बाढीले 40 किलोमिटर सडक क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
0: थप ठूलो बाढी आउने सम्भावना नभएको बाढी पूर्वानुमान महाशाखाको भनाई। घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
1: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कुल मोड जस्ता मापदण्ड लागू गरिँदै।
0: र टप N20 श्रृङ्खलामा नेपालको लगातार दोस्रो जित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौँ। विपदको बेलामा पनि भ्युज र डलर कमाउनुको लागि जे पनि गर्ने प्रवृत्ति भएका मान्छेसँग यो कार्टुन सम्बन्धित छ। यहाँ बाढीले डुबाएको बस्तीको दृश्य छ। क्यामेरा बोकेर पुगेका एकजना मान्छे कम्मर पानीमा उभिरहेका पीडिततिर क्यामेरा फर्काएर भन्दैछन्, यस्तो डुबाइले नि कहाँ भ्युज आउँछ र भने अलि चुर्लुम्मै डुब्नुहोस् न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौँ। नमस्कार।
2: 93.2 स्वदेश FM।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको रूपमा आइरहेका छौँ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो नारायण 90 चर्चा गर्न चाहन्छौ। रसुवाको बाढीले बगाएर ल्याएका 48 सब चितवनमा भेटिएका छन्। सब व्यवस्थापनमा चुनौती भएको प्रहरी प्रशासनको भनाइ छ। भोटे कोशीको बाढीले 3 जिल्लामा ठूलो मानवीय क्षति भएको छ, अर्बौंको नोक्सानी छ। मानवीय क्षति पनि के कति भयो भन्ने विषयलाई चाहिँ अहिले नै भन्न सकिने एउटा परिस्थिति छैन आदरणीय श्रोता, किनभने व्यापक रूपमा शवहरू फेला परिरहेका छन्। हालसम्म 157 जनाको मृत्यु भइसकेको भन्ने खबर हामीले प्राप्त गरिरहेका छौँ। आदरणीय श्रोता, प्रहरीहरूका अनुसार रसुवामा 3 जना, नुवाकोटमा 13 जना, धादिङमा 64 जना, गोर्खा

0: 19 जना तनहुमा 9 जना नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। शव निकै तितर बितर अवस्थामा छन्। कतिका खुट्टा फेला परेका छन्, कतिका हात फेला परेका छन्। शवको प्रकृति एकदमै दयनीय स्थिति छ। आदरणीय श्रोता, तिब्बतबाट आएको यो महाविपत्ति, यो महाबाढीले नेपालमा निकै ठूलो धनजनको क्षति पुर्याएको छ। करिब करिब 300 देखि 400 लोडेड ट्याङ्करहरूलाई बगाएको छ। 300 मेगावाट भन्दा बढीको विद्युत क्षमता ध्वजा ध्वजा भएको छ, ध्वस्त भएको छ। आदरणीय श्रोता, पर मेगावाट बराबर 15 देखि 20 करोड खर्च हुन्छ, किनभने 300 मेगावाट विद्युत नै ध्वस्त हुँदाखेरि खरबौंको क्षति यतिखेर नेपालले बेहोर्नु परेको छ। र सुवा बारीकुमा परेका मध्ये 157 जनाको शव फेला परिसकेको भन्ने खबर आज बिहानसम्म आएको छ। अहिले आदरणीय श्रोता, बारीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको भन्ने खबर छ। यो महाविपत्तिमा सबैले साथ दिउँ, सहयोग गरौँ, सबैले यसलाई मिलेर यसको सामना गरौँ। हामीले धेरै ठाउँहरूबाट जानकारी लिइरहेका छौँ। नेपाली बसबाट पनि आज हामी जानकारी लिनेछौँ, दिनेछौँ। सरकारको निर्देशन विपरीत गृहमन्त्री सुदन गुरुङकै संस्था हामी नेपालले पैसा उठाउन थालेको खबर पनि आएको छ। सामाजिक सञ्जालबाट बाढी पीडितलाई भन्दै बैङ्क खाता क्युआर सार्वजनिक गरिएको छ, किनभने गृहमन्त्रीकै संस्था हामी नेपालले पैसा उठाउन थालेपछि अन्य संस्थाहरूलाई पनि यसले प्रेरित गरेको छ पैसा उठाउनका निम्ति। तर सरकारले भनेको छ, सरकारको खातामा मात्र पैसा हाल्नुहोस्, कसैले पनि व्यक्तिगत रूपमा वा संस्थागत रूपमा पैसा नउठाउनुहोस् भनेर सरकारले कडा रूपमा निर्देशन दिएको छ। त्यो निर्देशनको अवज्ञा गर्दै सुदन गुरुङको हामी नेपाली भन्ने संस्थाले पैसा उठाउन सुरु गरेको विषय पनि आएको छ। किनभने विपत्तमा हामी फाइदा हेर्ने होइन, विपत्तमा हामीले कम्तीमा मानवीयता देखाउनुपर्छ, सरकारलाई सहयोग गर्नुपर्छ, सरकारले सार्वजनिक गरेको खातामा पैसा जम्मा गर्नुपर्छ। आजले श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ, परिचर्चा गर्दैछौँ। अहिलेसम्मको अवस्था हेर्ने हो भने निकै दयनीय अवस्था छ। मृत्युको लेखाजोखा नै छैन, सयौँ हजारौँ बेपत्ता छन्, हजारौँ घरबार विहीन भएका छन्। नेपाल र चीनका सम्बन्धित निकाय बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा पनि बाढीको कारण समेत पत्ता लाग्न सकिरहेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढी आउनु अघि सूचना पठाउन उनीहरू असफल भएका छन् भन्ने खबर पनि आएको छ। यो निकै दर्दनाक खबरका बीचमा तपाईँहरूसँग हामी बोलिरहेका छौँ। नेपाली बस मार्फत धेरै जिल्लाहरूबाट हामीलाई फोन आइरहेका छन्, धेरै जिल्लाहरूबाट हामीलाई सम्पर्क भइरहेका छन्। घरबार विहीन भएका छन्, कतिपयले निकै आफ्नो छाकबासै उड्ने एउटा परिस्थिति बनेको छ, कतिपयले बन्दैछन्। अब हामी कहाँ जाने, के खाने, कहाँ बस्ने, हाम्रो निकै बिचल्ली भयो, विपत्ति भयो। सरकारले आफूले सके अनुसारको रेस्क्यु त गरेको छ, कतिपय घरमा अहिले पनि जीर्ण भएका घरका छतमा मानिसले रात काटेका छन्, कतिपयले ओडारमा रात काटेका छन्, कतिपयले केही विद्यालय लगायत सार्वजनिक स्थलमा रात काटेका छन्। आदरणीय श्रोता, यो निकै भयावह, यो दर्दनाक, एउटा कसैले पनि अनुमान नगरेको यो विपत्ति आइलाग्यो। यो विपत्ति निकै ठुलो त्रासदीपूर्ण विपत्ति थियो। यो भूकम्प भन्दा कम ठुलो विपत्ति पनि होइन, यो महाविपत्ति हो। किनभने यो विपत्ति बाजा बजाएर आउँदैन भनिन्छ, यो विपत्ति बाजा बजाएर आएन, क्षण भरमै विदिन सेकेन्डमै धेरै बजारहरू खण्डहर बने, धेरै बजारहरू बगरमा परिणत भए। टिमुरे बजारको स्थिति यहाँले देख्नुभयो, त्रिशुली बजारको स्थिति यहाँले देख्नुभयो, धादिङ जोड्ने गल्छीदेखि लिएर विभिन्न ठाउँका फुलहरू भत्किएको दृश्य यहाँले देख्नुभयो। अहिलेसम्म हामीले धेरै व्यक्तिहरूसँग, धेरै नागरिकहरूसँग वा त्यहाँका बुढापाकाहरूसँग पनि बुझ्दाखेरि, कुराकानी गर्दाखेरि, आदरणीय श्रोता, यो यस्तो खालको महाविपत्ति कसैको पनि स्मृतिमा छैन। यो धेरै ठुलो महाविपत्ति हो, जुन कारणले गर्दाखेरि यतिखेर मानिसहरू पूर्व पश्चिमसम्मकै मानिसहरू पनि सम्पर्कविहीन भएका छन्। तीर्थाटन भर्न जानेहरू, गोसाईकुण्ड जानेहरू, रसुवा नाका भएर हिँड्नेहरूलाई पनि यतिखेर अलपत्र हुने एउटा परिस्थिति सिर्जना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। अब सरकारले राहत र उद्धारको काम त गरिरहेको छ, तर घरबार विहीन भएका छन् यतिखेर धेरै नागरिकहरू। हामीलाई हिजो पनि कल मेसेजहरू, फोनहरू आएका छन्। नेपाली बसमा धेरै विषयहरू आज जोडिएर आएका छन्। 300 होइन 450 मेगावाट बिजुली उत्पादन बन्द भएको छ। 400 मेगावाटका निर्माणाधीन आयोजनामा क्षति पुगेको छ। सडक सञ्चार बैङ्क तथा वित्तीय संस्थामा पनि नोक्सानी भएको छ। रसुवागढीदेखि गल्छी भन्दा तल 19 पक्की पुल र 5 बेली ब्रिज पुल बगेका छन्। भेत्रावतीदेखि रसुवागढी नाका जोड्ने 40 किलोमिटर सडक क्षति क्षतिग्रस्त भएको छ। नेपाल टेलिकमका 35 वटा बीएटीएस साइट अवरुद्ध भएका छन्। एनसेल का 27 टावर डाउन भएका छन्। विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटेदा सेवा अवरुद्ध भएको छ। अहिलेको यो अवस्थालाई हेर्ने हो भने उद्धार र राहतका लागि धमाधम सहयोग हुँदैछ। विश्व ब्याङ्कले 25 अर्ब, गैरावासीय नेपाली संघले 5 करोड, एक्सट्रिम इनर्जी ड्रिङ्क्सले 1 करोड र रासपाले 50 लाख सहयोग दिने घोषणा यतिखेर गरिसकेको छ। त्यसैले गर्दाखेरि यो विपत्तिमा, यो महाविपत्तिमा छिमेकी राष्ट्र भारतबाट पनि राहत तथा उद्धार टोली हिँडिसकेको भन्ने खबर आएको छ। भारतले पनि आफ्ना गोताखोरदेखि लिएर सामग्रीहरू, खाद्यान्न लगायतका ट्रिटमेन्टका सामग्रीहरू दिएर आफ्नो टोलीलाई पठाएको भन्ने खबर हामीले प्राप्त गरेका छौँ। आदरणीय श्रोता, के छ त ती ठाउँहरूको अवस्था, कस्तो अवस्था थियो त, कसरी बाढी आयो, बाढी आइसकेपछिको अवस्था अहिले के बन्यो त, आज हामी कुराकानी गर्छौँ। धादिङको स्थिति के छ भन्ने विषयमा पनि कुराकानी गर्नेछौँ। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि तपाईँहरूलाई हामी लैजानेछौँ धादिङ, रसुवा, त्यसै गरी नुवाकोट लगायतका ठाउँहरूमा। तपाईँहरूलाई त्यहाँको अवस्थाको बारेमा, चितवनसम्मको अवस्थाको बारेमा बुझ्नका निम्ति हामी त्यहाँ जानेछौँ। अहिलेको लागि भने छोटो विश्राम, विश्रामपछि पुनः उपस्थित हुनेछौँ। यतिखेर हाम्रो बेसमा भूगोलविद डाक्टर नरेन्द्र खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ, धन्यवाद।
0: अब नरेन्द्र सर, यो जुन विपत्ति आइलाग्यो यसको चाहिँ अब धेरै कुरा गरेर साध्य नै छैन। यति धेरै ठुलो विपत्ति आउला, महाविपत्ति आउला भनेर कसैले आकलन गर्ने कुरा र यसको पूर्व तयारीको त झन् कुरै नगरौँ हामी हाम्रो जस्तो देशका लागि। अब यो डिजास्टरलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ सर?
1: अब यो डिजास्टर चाहिँ निकै ठुलो हो नि। 2001 वर्ष अगाडि 2025 पनि त्यहाँ चाहिँ केही लेक खोलामै माथि चाहिँ यो ग्लेसियर लेक चाहिँ त्यो सुप्रा ग्लेसियर लेक चाहिँ फुटेर चाहिँ ठुलै बाढी आयो है। त्यो बेलामा चाहिँ पनि धेरै नै नोक्सान त गर्यो, तर त्यो बाढीको दाँजोमा चाहिँ यो अहिलेको बाढी चाहिँ एकदमै ठुलो विनाशकारी किन भनेदेखि तपाईँको यसले चाहिँ दोस्रो ट्यारेस चाहिँलाई पनि यसले चाहिँ हान्यो कि यति हाइटसम्म आयो कि फ्लड बाढी दोस्रो किसिमको त्यो यो पहिल्यैदेखि बनेको यो भौगोलिक हिसाबले हेर्दाखेरि यो ल्यान्डफर्म्सहरू हेर्दाखेरि दोस्रो ट्यारेसमा पनि अहिले चाहिँ विध्वंस गरायो यो फ्लडले। जस्तो चिमुरे चाहिँ तपाईँको तल खोलोबाट माथि तार जस्तो चिमुरे सबै लयो, स्याप्रुबेसीको पनि तपाईँको तार जस्तो यता भर्खर यो काठमाडौँ जाँदाखेरि इन्ट्री हुने त्यो लाइनको सबै घरहरू लयो स्याप्रुबेसीमा। त्यस्तै तपाईँको तल आएपछि तपाईँको यो तुप्चेमा पनि अलिकति हाइट बढी भएको एरियामा पनि यो पस्यो, त्रिशुलीमा पनि नोक्सान गर्यो, बेत्रावतीमा पनि नोक्सान गर्यो, चिमुरे अब तिमीभन्दा माथि रसुवागढीमा पनि गयो होला। त्यसको धेरै फोटोग्राफहरू बाहिर चाहिँ आइसकेको छैन। अब यसो हेर्दाखेरि यो चाहिँ निकै ठुलो हो यो
0: बाढी। तपाईँलाई स्मरण छ वा चाहिँ हाम्रो के त्यस्तो रेकर्डहरू छन् यति ठुलो विपत्ति आइलागेको वा यही तरिकाले चाहिँ आएको?
1: होइन, यस्तो चाहिँ के भन्छ तपाईँको यस्तो किसिमको तर ठुलो नभएको चाहिँ यस्तै किसिमबाट एकदम अचानक चाहिँ ठुलो बाढी आएको पोखरामा आएको थियो एकपल्ट सेतीमा है। माथिको चाहिँ यस्तै चाहिँ ग्लेसियरले पनि थाहा भएन र यसको चाहिँ के कारण हो भनेर धेरै साइन्टिफिक अध्ययनहरू पनि भयो, चार पाँचवटा हाइपोथेसिस गरेर त्यसलाई चाहिँ यही हो भन्न सकिएन। त्यसपछि यत्रै ठुलो चाहिँ होइन तर यस्तै प्रकृतिको चाहिँ तपाईँको लाङटाङमा आयो 2015 चाहिँ अर्थक्वेक हुँदाखेरि होइन। अब अहिले पनि के भनेदेखि 4.42 उसको चाहिँ म्याग्निच्युडको चाहिँ तपाईँको भूकम्प आयो रेकर्ड छ होइन। अब यो 4.2 4.4 रिपोर्टिङ भएको छ। त्यसले गर्दाखेरि आइस चाहिँ त्यो माथि बसेको आइस क्र्याक भयो, खस्यो, खसेर त्यो तल ग्लेसियरमा गयो। त्यो ग्लेसियरमा गएपछि त्यो ग्लेसियर फुटेर पानी धेरै आयो र तल गएर चाहिँ अहिले चाहिँ यो विपद हुनुभन्दा अगाडि र विपद हुनुभन्दा पछाडिको चाहिँ त्यो उपग्रहको नक्सा हेर्दाखेरि उनीहरूले चाहिँ त्यसको तल चाहिँ जहाँ चाहिँ मेरे खोलामा मिसिन्छ त्यहाँ चाहिँ त्यसले चाहिँ ब्लक गरेर त्यहाँ चाहिँ ताल बनायो र त्यो ताल फुटेर चाहिँ अनि त्यहाँबाट चाहिँ ठुलो पानी आयो भन्ने चाहिँ अहिले त्यो कुरा आएछ। तर त्यसमा चाहिँ एउटा कुरा के भनेदेखि यदि त्यसरी चाहिँ थुनिएको भए त तपाईँको चाहिँ यो खोलामा पानी घट्न पर्थ्यो र सुवागढीको मान्छेहरू कसैले पनि हुन्छ त्यहाँ मान्छेसँग भेटेर अन्तर्वार्ता लिएको केही पनि सुनेको छैन मैले। कसैले पनि त्यो बाढी आउनुभन्दा अगाडि खोलामा पानी घटेको थियो थोरै थियो भन्ने अहिलेसम्म कसैले पनि रिपोर्टिङ गरेको छैन। त्यसमा हुनाले त्यो त्यहाँ ड्यामिङ भएर त्यो ड्याम फुटेर आएको भन्ने कुरा चाहिँ अझै पनि त्यो प्रुफ गर्न बाँकी छ। तर माथिबाट खसेर आएको र त्यस्तै किसिम प्रकृतिको आइसको चाहिँ त्यस्तै प्रकृतिले चाहिँ तपाईँको 2015 लाङटाङ गाउँ नै तस नस बनायो र सेतीमा 2008 के अरे 8 कि 10 चाहिँ सेतीमा आउँदाखेरि त्यहाँ पनि पोखरामा चाहिँ धेरै तस नस गरायो। त्यो यस्तो यो चाहिँ अहिलेको चाहिँ प्रकृति चाहिँ अहिलेको चाहिँ मैले दुईजना चाइनिज साइन्टिस्ट सोचित एउटा वुहान युनिभर्सिटी र एउटा आइटिसीको चाहिँ प्रोफेसरहरूसित कुरा गर्दाखेरि उहाँहरूले पनि त्यो आइस डिफर्मेसन भएर त्यो आइस चाहिँ दुजा दुजा भएर चाहिँ तल ग्लेसियरमा खस्यो र ग्लेसियर नै फुट्यो। ग्लेसियरले गएर ग्लेसियर नै फुट्यो त्यसले गर्दा धेरै मेटेरियलहरू आयो भन्ने चाहिँ उहाँहरूको चाहिँ एनालाइसिस हो। अब मसँग चाहिँ त्यो सेटेलाइट इमेजहरू रिसेन्ट नभएको हुनाले अब पछि के भयो भनेर कम्पेयर गर्न सकेको छैन। तर उहाँहरूको उहाँहरूले चाहिँ अहिले मैले सोद्धाखेरि उहाँले चाहिँ हामीले सेटेलाइट इमेजबाटै चाहिँ हामीले टेस्ट गरेको भन्ने कुरा गर्नुभएको छ होइन।
0: एउटा त्यो भिडियो पनि सार्वजनिक भएको छ चिनिया पक्षबाट, त्यो भिडियोको वास्तविकता के हो कि हेर्नुभयो यहाँले?
1: त्यहाँ होइन मैले उसलाई गर्दाखेरि मेरो चाहिँ रिपोर्ट चाइनिजमा छ, त्यहाँ दिदी कत्यालजी छ तपाईँले कन्ट्याक्ट गर्नु भन्थ्यो होइन, तर उसले समरी चाहिँ मलाई पठाए नक्सा चाहिँ मलाई त्यो लोकेसन गरेर कहाँ चाहिँ त्यो आइस त्यो क्र्याक भएको र कहाँ चाहिँ ड्याम भएको भनेर उसले चाहिँ टेन्टेटिभ एउटा लोकेसन चाहिँ पठाइदिएछ। त्यसको आधारमा हेर्दाखेरि हो, तर ड्याम भएको कुरा चाहिँ अब रसुवाको चाहिँ मान्छेहरूले यदि चाहिँ पानी सुकेको लेरे खोला छुनिएको भए त खोलामा पानी कम हुनु पर्यो नि होइन, त्यो कम भएको भन्ने रिपोर्टिङ चाहिँ अहिलेसम्म मैले सामाजिक सञ्जालबाट चाहिँ मैले खालि सामाजिक सञ्जालको अध्ययन गरेको हो मैले है।
0: अब एउटा कुरा के छ भने हिमाली क्षेत्रमा अब हिमताल फुट्ने, पहिरो खस्ने, नदीको बहाव अचानक घट्ने, बढ्ने जोखिम नेपालको हकमा यो कतिको गम्भीर र चुनौती छ?
1: एकदमै चुनौती छ। अहिले झन् के भयो भने सानो सानोले ठुल्ठुलो बिगार्ने भयो, सानो सानो लेक फुट्दा पनि ठुलो ठुलो चाहिँ हानि नोक्सानी, जस्तो भोटेकोसीमा 2016 गऱ्यो यता भोटेकोसी भने यता सुनकोसी भोटेकोसीमा कोदारीतिर है, त्यो दुसी त्यो चाहिँ के भने ताल चाहिँ सानो कसैले पनि त्यसलाई चाहिँ त्यो स्टडी गरेर चाहिँ यो चाहिँ डेन्जर पोटेन्सियली डेन्जरस लेक हो भोलि चाहिँ फुट्ने सम्भावना भएको ताल हो भनेर कसैले पनि रिपोर्टिङ गरेको थिएन कि। त्यसमा उनीहरूले अहिले झन् के भने सानो सानो तालहरू फुट्ने अनि त्यहाँबाट त्यो आइसभित्र रहेका चाहिँ पानीको तालहरू पोखरीहरू फुट्ने गर्ने भएको हुनाले अझै चाहिँ के भने यो खतरा चाहिँ अझै बढ्ने जस्तो चाहिँ देखिन्छ है, बढिरहेछ। अब के भने पहिला चाहिँ ठुल्ठुलो ताल फुटेको थियो, जस्तो 1964 र 1981 चाहिँ त्यही सुनकोसी भोटेकोसीमा चाहिँ फुटेको ताल चाहिँ धेरै ठुलो थियो, त्यसलाई चाहिँ त्यो चाहिँ खतरा मुक्त ताल भनेर चिनिएको थियो। तर त्यसैको नजिकै भएको सानो ताल चाहिँ कसैले पनि खतरा युक्त ताल हो भनेर चाहिँ अहिलेसम्म भनेको थिएन, तर त्यस्तो ताल फुट्न थाल्यो कि त्यसले गर्दाखेरि फोरकास्टिङ गर्नलाई अडर फुट्ने सम्भावना यस्तो छ भनेर भन्ने चाहिँ एकदमै महत्त्व धेरै ठुलो अध्ययन नभइकन त्यो गर्न चाहिँ धेरै गाह्रो हुन थाल्यो। र अहिले चाहिँ के भने हुन त अब मैले थाहा भएन है, मान्छेको चाहिँ पहिला 2025 चाहिँ खालि चाहिँ टिमुरेमा मात्रै मान्छे मरेको थियो त्यो ड्राई पोर्टमा 18 है, त अहिले चाहिँ के भने धेरै मान्छे मऱ्यो त्यो बेला 18 अहिले चाहिँ 6 बढी रिपोर्टिङ गरेको छ है। अब तलपट्टि मरे कि मरेन यसबाट चाहिँ यो अर्ली वार्निङ पहिला चाहिँ एकदम फोनबाट चाहिँ खबर गर्यो हामीलाई, हामी चाहिँ बच्यौँ भन्ने थियो। अहिले चाहिँ खबर भयो कि भएन, र अर्को कुरो के भने मान्छेलाई चाहिँ के लाग्यो होला भन्दा कि यदि अग्लो चाहिँ बाढी आउँदैन भने चाहिँ लाग्यो होला है, किनभने के गर्यो भने आज त पहिला 70 मिटर माथि छ क्या खोलाबाट, अनि त्यो चाहिँ स्याप्रो बेसी पनि पहिला 70 मिटर माथि छ खोलाबाट है, त्यो त्यस्तो ठाउँमा चाहिँ बाढी चाहिँ ले बिगार्यो। त्यो भावनाले धेरै मान्छेहरू यहाँसम्म त अहिलेसम्म आसेन भनेर अलिकति नेग्लिजेन्स गरेर हो कि अब त्यो चाहिँ थाहा भएन है। अब तर त्यस्ता चाहिँ बाढी चाहिँ पहिला पहिला अब इतिहासमा चाहिँ अब जियोलोजिकल टाइममा चाहिँ त्यस्तो बाढीहरू आएको प्रशस्त इभिडेन्सहरू चाहिँ तपाईँको जेत्रा नदीमा चाहिँ चार हाई टेन्सन मुनि चाहिँ 4-5 वटा यदि ठुल्ठुला ढुङ्गाहरू छन्, त्यो ढुङ्गाहरू त्यो सुनिलो गरेर ल्याएको त्यो बेलाको त्यति ठुलो आउँदो रहेछ होइन। र अर्को चाहिँ के भने हाम्रो चाहिँ हामीले राम्रो अन्डरस्ट्यान्डिङ नभएको चाहिँ हामीलाई जानकारी नभएको बाढी कसरी बग्छ भन्ने कुरो हामीले धेरै थाहा भएन। यसपटकको बाढी के हो भने पछाडि पछाडि फर्केर आउने, पछाडि पछाडि फर्केर आउने त्यस्तो किसिमको भयो यसपटकको बाढी चाहिँ। किन त्यसो भयो, धेरै ढुङ्गाहरू ल्याएर उक्यो, त्यसको हाइड्रोलिक्स के हो त्यो त मलाई पनि थाहा छैन, त्यस्तो स्टडी भएको छैन। तपाईँले त्यो बेत्रावतीमा सुरुदेखिको पछाडिसम्मको चाहिँ त्यो भिडियोहरू सामाजिक सञ्जाल राखेर हेर्नुभयो भने पहिला खोला बगेर तलमा फेरि पछाडि चाहिँ रिएर आएर जम्मै बस्ती रिएर आएर बस्ती उजाड बनायो।
0: हस् हस् नरेन्द्रजी, यहाँको महत्त्वपूर्ण समयका लागि र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। भूगोलविद डाक्टर नरेन्द्र खनाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5969-53, 98-550-77-061 र 98-550-77-53।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।

0: नमस्कार, गुड मर्निङ.
1: नमस्कार हजुर.
0: होइन, अब तपाईँ यतिखेर नुवाकोट हुनुहुन्छ, रसुवामा तिब्बतबाट आएको यो निकै ठुलो महाविपत्ति यो बाढीले गर्दाखेरि तहस नहस पारेको छ, यसको बारेमा सुरुमा चाहिँ यो विपत्ति कसरी आउँछ, यो के कारणले आयो, यसको चाहिँ अलिक प्रारम्भिक अनुसन्धानले तपाईँहरूबाट तपाईँहरू विज्ञको हिसाबले चाहिँ कसरी बुझ्नु भएको छ यसलाई?
1: यस्तो छ, यो ट्रान्सबाउन्डरी इफेक्ट हो होइन, यो पारिपट्टिबाट चाइनामा भएको, अब तिब्बत भनौँ न, चाहिँ त्यहाँ भएको कुनै एउटा त्यहाँ घटना घटेको छ होइन. त्यसको अब प्रारम्भिक अनुसन्धानको हिसाबले हेर्दाखेरि त्यहाँ एउटा हिम के अरे अब त्यहाँ एउटा रिभर नै छेकेर बसेको र त्यसले गर्दा पछि त्यो आफूले मार्बन क्षमता चाहिँ लुज गरेको हिसाबले भन्ने कुरा छ. तर यथेष्ट प्रमाणहरू नभइसकेको हिसाबले अहिले यसलाई हामीले भनिहाल्न सक्ने अवस्था छैन. तर त्यहाँ कुनै एउटा प्रणाली विकसित भयो जसले गर्दा चाहिँ के भयो त तल्लो तटीय क्षेत्रमा चाहिँ एकदमै ठुलो बाढी आउन थालेको हो. अब इमिडिएटली लगभग अब अहिले हामीले पाएको प्रारम्भिक अध्ययन अनुसार 9 बजेको यता आसपासपट्टिबाट चाहिँ यो यसरी बाढ क्षेत्र नेपालभित्रपट्टि छिरेको र अब त्यही अनुसारले हामीले बिस्तार माथिको क्षेत्रमा चाहिँ अलिक बढी प्रभाव हुँदै गर्दा पनि तल्लो क्षेत्रमा यो त्रिशुलीसम्म आइपुग्दा पनि यसले चाहिँ ठुलो जनजनकै क्षति गरेको जस्तो अवस्था. अब यहाँ प्रत्यक्षदर्शी सुरक्षाकर्मीहरूले नै भने अनुसार उहाँहरूले थुप्रै ठाउँमा गएर चाहिँ कुराहरू गर्नुभएको थियो, माइकिङहरू पनि गरिराख्दा पनि अब कतिजनाले चाहिँ योभन्दा अगाडिको जुन प्रारम्भिक हिसाबमा आइराख्दाखेरि चाहिँ सिम्पल आउला भनेर सबै चाहिँ अब पुल छेउमै कन्सन्ट्रेट भएर बसेको अवस्था पनि रहेछ. धेरै माइकिङ गर्दा पनि अब त्यो जनमानसमै त्यतिको हिसाबले चेतना पनि नभइराख्दाखेरि चाहिँ माथि आउन नसक्ने, अब यथेष्ट हिसाबमा यतिजना मान्छेको क्षति भएको भनेर अहिले प्रारम्भिक हिसाबमा भन्न सक्ने अवस्था छैन. किनभने नदीमा बहाव पनि, नदी आफैमा पानी मात्र नभएर त्यसमा लेदो लगायतका बाक्लो कुराहरू छ, सुरक्षाकर्मीहरू त्यहाँ जान सक्ने अवस्था पनि छैन. तर अहिले अहिले म जुन अब ब्यारेकमा बसाएर यहाँ ब्यारेकमा म कुरा गर्दै गर्दाखेरि चाहिँ अहिलेको तथ्याङ्क चाहिँ के छ भन्दाखेरि अहिले हामीले रेकर्ड गरिराख्दाखेरि लगभग 64 जना चाहिँ यहाँ लिएर आइएको, जसमा चाहिँ 58 जना चाहिँ रेस्क्यू गरेर राखिएको, जसमा चाहिँ 5 जना मेल 1 जना चाहिँ फिमेल चाहिँ अहिले मृत घोषणा भइसकेको भन्ने अहिलेको डाटा छ. होइन,
0: अब जस्तो अब नेपाल यो महाविपत्तिको एपिसेन्टर नै बन्यो होइन, कहिले हामी
1: हजुरबाट,
0: कहिले हामी भूकम्पबाट, कहिले हामी बाढीबाट, कहिले हामी अनावृष्टि अतिवृष्टि हरेक को चाहिँ सामना, प्राकृतिक सामना चाहिँ यो देशले गरिराख्नु परेको एउटा बाध्यात्मक परिस्थिति छ. त्यो हेर्दाखेरि चाहिँ जस्तो अब तिब्बतबाट त्यति धेरै सङ्केतहरू आइसकेका छैनन् होइन, यो प्रारम्भिक रूपमा अब केही कुराहरू भोलि आउलान् पनि. जुन तवरले जुन रफ्तारले यो आयो, यहाँले भन्दै हुनुहुन्थ्यो माइकिङ गर्दा गर्दै पनि कतिजना चाहिँ बगाएको भन्ने कुरा छ, कतिजना कारणले पनि त्यहाँ चाहिँ बगेको भन्ने कुरा छ, यसलाई तपाईँले चाहिँ कसरी लिनु भएको छ? यो प्राकृतिक विपत्ति प्रकोप चाहिँ यो हिमनदी फुटेर वा चाहिँ यो वा कुनै ड्यामहरू फुटेर वा चाहिँ के भएर यो के हुन सक्छ?
1: अब थुप्रै कुराहरू हुन्छ. त्यो यस्तो त एक त हामीसँग हिमनदी एकदमै धेरै सङ्ख्यामा छन् होइन, अब यो टिबेटियन प्लेट्यूमा पनि यति धेरै छन् कि नेपालमा पनि त्यही अनुसारकै छन्, भारतमा पनि त्यही अनुसार, जहाँ फुटे पनि आउने नेपालै हो होइन, यो अब टिबेटमा फुटे पनि आउने नेपालै हो, नेपालमै फुटे पनि नेपालमै आउने हो. त्यही भएर हामीसँग माथि चाहिँ गेग्राङ थुप्रेर बसेको र त्यहाँ कुनै एउटा प्रणाली विकसित भएर अब जति पनि अब जतिखेर पनि फुट्न सक्ने हामीसँग ग्लेसियर निकै बढी छ कि 40 भन्दा बढी छ, त्यस्ता खालका जतिखेर पनि फुट्न सक्ने हामीसँग त्यस्ता खालका ग्लेसियर लेकहरू छन्, एउटा त्यो ग्लेसियर लेकको कुरा पनि हुन सक्यो. अर्को कुरा के भने माथिल्लो तटीय क्षेत्रमा चाहिँ अलिकति पानी भयङ्कर पर्यो, जसले चाहिँ अब आडीघोटे पानी खालको पर्यो, अनि जसमा चाहिँ त्यो छेउछाउमा भएको भूक्षय पनि हुने, त्यसमा भएका बुट्यानहरू पनि अब जुन रुखहरू पनि हुनसक्छ त्यो आफैमा पनि एउटा प्राकृतिक ड्याम जस्तो बन्ने र त्यहाँ पानी चाहिँ बिस्तारै भरिँदै जाने, भरेर गइरहेको अवस्थामा चाहिँ केही समयसम्म त त्यसले भार बहन क्षमता हुँदासम्म त भार बहन क्षमताको आधारमा त्यसले बहन गर्ला. त्यसपछि के हुन्छ भने त्यो आफूले बहन गर्न नसकिसकेपछि त्यो के हुन्छ त फुट्न बाध्य हुन्छ, फुट्न बाध्य भइसकेपछि त्यसले के गर्छ त पोटेन्सियल एनर्जीबाट काइनेटिक एनर्जीमा झर्दै गर्दाखेरि झन् माथिल्लो तटीय क्षेत्रबाट तल तल गर्दा ग्राभिटी फ्लो नै एकदमै हाई हुने भएको भएर त्यसले झन् ध्वंस लिएर आउँछ कि, छेउछाउको कुराहरू झन् चिर्दै लिएर आउने र आफूसँग भएको गेग्र्याङहरूसँग पनि बोकेर लिएर आउँछ. त्यही लेदो त्यहाँ माथि भएको घटना अहिले तपाईँले त्रिचुरीमा हेर्नुभयो भने त्यही बाक्लो लेदो अहिले तलतिरसम्म एकदमै आइराखेको छ कि. यही घटनाले पनि के गर्न सक्यो भने अब प्रत्यक्षदर्शी यहाँ सुरक्षाकर्मीहरूको आधारमा चाहिँ के पनि सुनामी नै जस्तो जुन अब नेपालमा नदेखिए तापनि उहाँहरूले फिल गर्नुभएको छ, सुनामीकै लेभलमा चाहिँ त्यस्तो देख्न पाइयो सर. 1 किलोमिटर टाढाबाट मैले खिच्दा पनि अहिले भनेको लगभग 100 गुणा बढी लेभलमासम्म आइसकेको भन्ने कुरा छ. अब एउटा कुरा चाहिँ भन्दाखेरि अहिले पछिल्लो समय के प्रब्लम छ भन्दाखेरि अब सुरक्षित बासस्थानमा यहाँ स्थानीय तौरबाट पनि धेरै कामहरू भइसकेका छन्, अब मुख्यमन्त्री लगायत यहाँ अब बागमतीको मुख्यमन्त्री पनि यहीँ आइसक्नु भएको छ, त्यसले गर्दा सञ्चार मन्त्री पनि आइसक्नु भएको छ. अब आइडेन्टिफाई चाहिँ यहाँको स्थानीय तौरबाट चाहिँ आयुर्वेदिक हस्पिटलमा लगभग 500 जनालाई अकोमोडेट गर्न सक्ने भन्ने कुरा छ. बिजुरको चाहिँ हाम्रो क्रियापुत्री भवन र त्यस्तै गरेर सुधार केन्द्रमा लगभग 200 जनालाई अकोमोडेट गर्न सकिने लेभलको उहाँहरूले काम गरिराख्नु भएको छ. त्यसै गरेर कोलोनी कभर हलमा 400 जना लगायतको मान्छेहरूलाई एकोमोडेट गर्न सक्ने क्षमता उहाँहरूले अहिले बनाउँदै गर्दै हुनुहुन्छ। त्यसै गरेर त्रिशुली आधारभूत विद्यालयमा चाहिँ लगभग 50 अहिले आइडेन्टिफाई भएको क्षेत्रहरू यो 4 क्षेत्रमा चाहिँ अकोमोडेसन सहित छन्। होइन भने लगभग एपिएफ लगायत सुरक्षाकर्मीहरूबाट आएको जानकारी अनुसार र लोकल स्थानीय तहबाट चाहिँ यहाँ नगरपालिकाकै इनिसिएसनमा पनि लगभग 14 ठाउँ आइडेन्टिफाई भएको छ। त्यो 14 ठाउँ आइडेन्टिफाई भइसक्दा पनि त्यसलाई विभिन्न ठाउँमा लिएर गइराख्नु भन्दा पनि त्यही अनुसारले उहाँहरूले चाहिँ क्लस्टर वाइज एक एक ठाउँबाट लिएर जाँदै गर्नु भइरहेको छ। तर मलाई जहाँसम्म लाग्छ अब अहिले खाना पिउनलाई त्यति इस्यु नहोला आजको हकमा होइन, तर बेलुका सुत्ने अवस्थालाई चाहिँ अब कस्तो भने एकै ठाउँमा हामीले 4-3 अकोमोडेट गर्ने भने त कि त अब टुक्सुक बसेर मात्र अडिने अवस्था हुन सक्ला होइन, त्यो पनि गाह्रो अवस्था हुने भएको भएर चाहिँ त्यसलाई अलिकति हेर्नु पर्ला भन्ने मलाई लाग्छ।
0: अब जस्तो
1: हजुर
0: त्यो यो विपत्ति चाहिँ अहिलेसम्म नआएको महाविपत्ति हो नेपालको लागि, यस्तो सामना गर्नु पर्या हो।
1: यो लेभलको जुन लेभलको डिस्चार्ज आइराखेको छ त्यो चाहिँ सम्भवत मलाई जहाँसम्म लाग्छ हामीसँग रेकर्ड भए अनुसारको चाहिँ यो ठुलै हो। अनि यसले क्याथमिन पनि यति लामो लिएर आएको छ कि त्यो स्ट्रेस उहाँ भएको घटना अहिले हामीले त्रिशुली लगायत चितवनको आसपाससम्म हामीले यसलाई फिल गरिराखेका छौँ होइन। अब दुईटा पुल हामीले लाइफ लाइन रूपमा लिइरहेको दुईटा पुल समेत हामीले क्षति भएको भनेर आइराखेका छ, एउटा पुलले अर्को पुललाई लगेर हानिरहेको हिसाबले। त्यसले गर्दाखेरि अवस्था चाहिँ यो ठुलै निकै ठुलो स्केलकै हो। जस्तै नेपाल आर्मीले नि हामीले धेरै काम गर्दा हातेमालो लगायतको कार्यक्रमहरू गर्दाखेरि यस्ता खालका कृत्रिम अभ्यासहरू धेरै गरेका छौँ कि, त्यो गरिराख्दा पनि त्यस्ता खालका कुराहरूमा चाहिँ कतिपय हकमा हामीले गरिराख्दाखेरि अब सुरक्षाकर्मीहरू अब एकदमै पानीमा भिजेर यत्रो तत्र हिसाबमा काम गरिराख्नु भएको छ, हेलिकप्टर त्यतिकै उड्या छ झर्या छ बस्या छ होइन। अब यहाँ पनि अब स्थानीयको आक्रोश पनि जन अब जायजै छ किनभने अब यति धेरै क्याजुअलिटी छ। अब उहाँहरूले अब कोही त घरको माथि हुनुहुन्छ जुन सुरक्षितै हुनुहुन्छ कि, उहाँहरूले त्यही भएर प्राथमिकताका आधारमा चाहिँ गरिराख्नु भएको छ। आक्रोश सबैलाई आफ्नो व्यक्ति जोगाउनलाई त्यो स्वाभाविक हिसाबमा हो, तर अहिले जति पनि काम भइराखेको छ त्यो चाहिँ सबै के भइराखेको छ भन्दाखेरि प्राथमिकताका आधारमा भइराखेको भएर चाहिँ मलाई जहाँसम्म लाग्छ अहिले उहाँहरूले अब आफूसँग सीमित संसाधन छ हेर्नुहोस् होइन सुरक्षा कर्मी।
0: लेभलको कुरा गरौँ नि हामीले होइन यसको त
1: हजुर
0: जब यो तटीय क्षेत्र एकदमै तल थियो नदीको लेभल हामीले सुरुवातमा हेर्दाखेरि होइन भिडियो सामग्री हेर्दा पनि त्यो यति माथि बढेर आएको छ, यति हाइली त्यो आएको छ जो चाहिँ कल्पना गर्न सकिँदैन किनभने बस्ती त अलिकति माथि थियो हाइटमै थियो होइन, बस्तीलाई सबै त्यसले चाहिँ एकमुष्ट चाहिँ लगेको दृश्य पनि आएको छ र तिब्बतबाट पनि एउटा सिसिटिभी फुटेज सार्वजनिक भएको छ, चीनमा पनि निकै धेरै गाडीको संख्या र मानिसहरूको हटाती भएको त्यो भिडियो चाहिँ सामग्री बाहिर आएको छ होइन। यो यो हेर्दाखेरि यो लेभलको अपेक्षा त गर्न सकिँदैन, तर यसबाट चाहिँ हामीले कसरी जोगिन सक्छौँ भन्ने केही त्यस्तो हुन सक्छ?
1: अब यस्तो छ हेर्नुहोस्, अब नेपालमा हामीले एउटै मात्र भनेको जुन हामीले भूमिको हिसाबमा प्लानिङ गर्नुपर्ने थियो नि त्यो हामीले जहिले पनि अब स्वभावैले अब मानिसको कस्तो हुन्छ भने खोला किनारमा गएर बस्ती बसाउने त्यो चलनै छ होइन। कतिपय हकमा हाम्रो माथिको यति धेरै गेग्राङ थुप्रिया छ, कुनै पनि एउटा प्रणालीले कुनै एउटा विस्फोट गर्न सक्ने अवस्था लिएर आयो भने त्यसले के गर्छ भने तल्लो तटीय क्षेत्रमा गेग्राङ बोकेर लिएर आउँछ। र अब हामीले पहिला उता के अरे योभन्दा पहिला पनि हामीले देखिसकेका छौँ होइन, कुन अवस्थाको गेग्राङ छुपाएर त्यो दुई तला तिन तलासम्म पनि गेग्राङ छुपाएरकै अवस्था हो। अहिलेको अवस्थामा पनि लौ त भन्ने नि पहिलाको नदीको जुन सतह छ त्योभन्दा निकै माथि चाहिँ हाम्रो त्यो गेग्राङ बोकेर लिएर आएको छ। त्यसले गर्दा पनि अहिले हामीले के हेर्न सक्छौँ भने अब हामीसँग भनेको अब लोकल स्थानीयलाई सबल बनाएर अब जनप्रतिनिधिहरूले पनि त्यो र त्यस्ता ठाउँहरूमा चाहिँ बस्ती बसाउनको लागि चाहिँ नक्सा पासै गरिदिनु भएन, अनि केन्द्रबाट पनि कस्तो हस्तक्षेप हुनुपर्छ जस्तो मलाई लाग्छ भने कुन कुन ठाउँहरूमा बस्न मिल्ने कुन कुन ठाउँहरूमा बस्न नमिल्ने, बस्न मिल्ने ठाउँहरूमा चाहिँ अन्य अरू कुराहरूलाई पनि उहाँहरूले दिने, जस्तै अब पानीको बत्तीको सुविधाहरू दिने, तर त्यो ठाउँहरूमा चाहिँ नदिने गर्न थालिसकेपछि बिस्तारै हामीले डिस्करेज गर्न थाल्छौँ नि त यस्ता ठाउँहरूमा चाहिँ। सो त्यही भएर यस्ता कुराहरूलाई चाहिँ हामीले अब अध्ययन नगरिकन त्यस्ता ठाउँहरूलाई चाहिँ हामीले बनाउन सक्ने अवस्था चाहिँ रहँदैन। त्यही भएर यस्तो ठुलै प्लानिङ गरेर यसमा चाहिँ हामीले कुन कुन ठाउँहरूमा चाहिँ अझै पनि हिमनदीहरू थुप्रै रेडी भएर बसेका छन्, कुनै एउटा प्रणाली अब सुन्नमा के पनि आएको छ भने 4.4 रेक्टर स्केलको भूकालो पनि त्यहाँ गएको जुन ठाउँमा प्रारम्भिक ठाउँमा जुन सुरुवाती तौरबाट भएको भन्ने कुरा पनि आइरहेको छ। तिर त्यस्ता खालका ट्रिगरिङ इफेक्टहरू कुनै न कुनै हामीसँग भएका 40 बढी जतिखेर पनि संवेदनशील हिसाबमा बसेका चाहिँ ग्लेसियर लेकहरू चाहिँ फुट्न सक्ने अवस्थालाई हामीले हेर्दाखेरि चाहिँ यस्ता खालका घटनाहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ र त्यसमा अध्ययन हुनुपर्छ। यसको पूर्वानुमान त हुन्छ तर यो ट्रान्सबाउन्ड्री भइदियो कि हजुर, अहिलेको अवस्थामा चाहिँ जुन अब हामीसँग भएका डाटा स्टेसनहरू त सबै के छ, हामीसँगै भएको डाटा स्टेसनले काम गर्दाखेरि त हामीसँग अब त्यति सोफिस्टिकेटेड त्यति धेरै छरिएर बसेको हिसाबमा पनि हामी पनि छैनौँ, तर पनि हामीसँग यदि हाम्रै ट्रान्सबाउन्ड्रीभित्र हाम्रै बााउन्ड्रीभित्र हुन्थ्यो भने चाहिँ सहज हुन्थ्यो, तर अहिले टिबेटमा भएको भएर टिबेटबाट हामीसँग आइरहेको यो हामीसँग अलिकति सरकारी तौरबाट पनि समन्वय पनि भएको छैन कि। हामीले दुईटा अब जस्तै हामी त सेयर गरेको इन्डिया र चाइनासँग उहाँहरूसँग भयो भएको त्यो ट्रान्स बााउन्ड्री डाटाहरू पनि सेयर गर्न सक्ने चाहिँ हाम्रो सरकारबाट सरकारी तौरबाट पनि यसलाई अगाडि लिएर आउन सकेको खण्डमा भोलि हेर्नुहोस् हामीमा भएको घटना अर्कोलाई पर्न जान्छ जस्तै यहाँबाट गयो भने अन्तिममा भारतमै पुग्ने हो भनेपछि यो चाइना नेपाल र भारतको यो जुन सम्बन्ध चाहिँ त्यो डाटामा पनि हामीले लिएर आउनुपर्छ विपदमा जुन पूर्वानुमानका लागि पनि जुन एउटा फोरकास्टिङ युनिट खडा गरेर चाहिँ हामीले एउटा सेल चाहिँ डेभलप गर्नुपर्छ अहिलेको लागि चाहिँ हामीले ट्रान्स बााउन्ड्री भएको भएर नेपालको सोल इफेक्टबाट चाहिँ यो सम्भव हुने चाहिँ देखिएन चाहिँ
0: अब यो नेपालले चाहिँ यस्ता विपत्तिहरू चाहिँ जहिले पनि भोगिराख्नुपर्ने स्थिति तर हाम्रो चाहिँ नदी छेउ किनारमा बस्ने एउटा प्रचलन होइन धेरै नागरिकहरू व्यापार व्यवसायको हिसाबले होस् वा चाहिँ विभिन्न बस्तीहरू बजारहरू त्यहाँ बसेका छन् दीर्घकालीन रूपमा केही सोच्नुपर्ने बेला भएको
1: हो हजुर डेफिनेटली अब यसलाई चाहिँ कस्तो भने हामीले ल्यान्ड युज प्लानलाई चाहिँ अलिकति तथ्य अब एकदमै डिपरलाई अडिट गराएर मात्रै ल्यान्ड युज प्लानिङ गराउनु पर्ने भयो क्या भोलि हेर्नुहोस् न त्यहाँ बरु क्रप्सहरू लगाएको काहीँ बाली नाली लगाएर त्यसमा सफा भइदिएको भए त बाली नाली मात्रै हुन्थ्यो अब अहिले हामी के भयो भन्दाखेरि हाम्रो व्यापार व्यवसाय नै हामी खोला के अरे खोलाको किनारहरूको छेउहरूमा भइराख्ने भएको र त्यसले एकदमै त्रासदीपूर्ण वातावरण निम्ति राखेको छ क्या अब हेर्नुहोस् शान्त भएको पाँच मिनट अगाडि शान्त भएको बजार पाँच मिनट पछाडि त्यो क्लिन सिट भएको छ कतिवटा ठाउँ त अब जेरो लेभलमा पुगेका छन् कतिवटा बजारहरू होइन अब त्यो अवस्थाले हेर्दाखेरि चाहिँ अब हामीले केन्द्रीकृत हिसाबमा देशले विकास गर्दै गर्दाखेरि चाहिँ विपदलाई अडिट नगरिकन विकास गरिराख्दाखेरिको नियति पनि हो यो
0: अब स्वयं कन्टेनरहरू चाहिँ होइन लोड भएका कन्टेनरहरू लगाइएका छन् मानिसको त्यत्रो हताहती भएको छ विद्युत करिब 300 मेगावाट भन्दा बढीको विद्युतै चाहिँ सखा भएको भन्ने परिस्थिति आएको छ होइन नेपालले त भूकम्प बराबरकै क्षति बेहोर्नु पर्यो नि त डक्टर होइन यो चाहिँ
1: लगभग अब हामीले प्रारम्भिक अध्ययन पनि गर्न नसक्ने अवस्था छ किनभने लेदोमा कति पुरिएका छन् र कतिजना अब हराएको आधारले संख्या निर्ग्योल गर्नुपर्ने भयो कि डेड बडी अथवा हामीले शनाखत गरेको आधारमा होइन कि हराएको व्यक्ति र पहिचान भएको व्यक्तिको आधारमा हामीले गरिराख्दाखेरि चाहिँ यसको संख्या चाहिँ निकै नै बढी हुन सक्ने देखिराख्छ
0: अब प्रारम्भिक के छ डक्टर तपाईँ त अब किनभने फिल्डमा पनि हुनुहुन्छ अहिलेसम्मको
1: भित्र भइरहेको होइन ब्यारेकभित्र आएको र सङ्ख्या अब त्यो चाहिँ हामीसँग प्रारम्भिक डाटा छैन अघि मैले जुन हजुरलाई जाहेर गरेँ भने त लगभग अहिले 64 जना चाहिँ हामीले त्यहाँ रेस्क्यु गर्दै लिएर आउने क्रममा चाहिँ जसमध्ये चाहिँ 6 जनाको चाहिँ मृत्यु भइसकेका छ 5 जना मेल र 1 जना फिमेल होइन त्यही गरेर 58 जना चाहिँ रेस्क्यु भएर उहाँहरू चाहिँ आइसकेका छ किनभने अहिले यति धेरै मान्छे क्योसमा छन् अब जस्तै बाटो पारी र बाटो वारी बिचमा पुलै दबिएको प्लस यहाँ सञ्चार पनि अहिले लकिने तपाईँ र म कुरा गर्दै होइन भने यहाँ यति संसारको हिसाबमा यति प्रब्लम परिराखेको छ कि संसार विहीन भएर बसेको अवस्था र अब लगभग लगभग केही समयमा हामीसँग यहाँ एनर्जी क्राइसिस पनि हुने देख्दैछु किनभने विद्युत छैन जेनेरेटरको आधारमा विभिन्न ठाउँबाट जेनेरेटरहरू चाहिँ सुरक्षा निकाय लगायत स्थानीय सरकार प्रादेशिक सरकार र केन्द्रबाट चाहिँ विभिन्न खालको जो गर्ने प्रयत्न हुँदैछ त्यसमाथि फेरि अहिले प्रतिकूल बनाएको छ कि मौसम आफै पनि प्रतिकूल छ त्यही भएर त्यसले गर्दाखेरि चाहिँ अहिले हामीसँग चाहिँ एकदमै गाह्रो अवस्था छ
2: श्रोता नेपाली बसको आजको लागि समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार
3: इस समय सूचक का साथ
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
5: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 4 93 580 र 98 5570 2640
6: It's 7 o'clock अहिले 7 बजे को छ
7: खबर तपाई को समुदाय को अनि तपाई को सरोकार को
8: खबर तपाई को अधिकार अनि तपाई को अपरिहार्यता
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: भुटेकोसी नदीमा आएको भीषण बाढीका कारण 162 जनाको मृत्यु पुष्टि। हालसम्म चितवनमा सबैभन्दा बढी 64 जनाको शव फेला। बाढीका कारण सुरक्षाकर्मी, पर्यटक र स्थानीय कर्मचारी सहित ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन। बाढीले रसुवागढीदेखि धादिङ गल्छेसम्मका 22 पक्की पुल बगायो। विवशसँग सम्बन्धित क्षतिग्रस्त शव तथा विवश तस्विरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह। सरकारले विपदबाट प्रभावित स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा। र बाढी माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षिका मुना महतो नियुक्त। सोमेश्वर मावि र कृष्णनगर माविको व्यवस्थापन समिति सदस्यमा 4 मनोनित। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। भुटेकोसी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या लगातार बढ़िरहेको छ। बिहिबार बिहान 7 तथ्याङ्क अनुसार 162 जनाको मृत्यु पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीले बगाएका शव रसुवादेखि तल्लो तटीय क्षेत्र र छिमेकी जिल्लाहरूमा समेत फेला परिरहेका छन्। हालसम्म चितवनमा सबैभन्दा बढी 64 जनाको शव फेला परेको छ भने धादिङमा 27, नवलप्रासीमा 22, गोर्खामा 19, नुवाकोटमा 13, तनहुँमा 9 र रसुवामा 3 शव फेला परेको प्रहरीले जनाएको हो। बाढीका कारण नेपाल प्रहरीका 28 कर्मचारी अझै सम्पर्कविहीन छन्। इलाका प्रहरी कार्यालय टिमुरेका 23 मध्ये 13 जना, प्रहरी चौकी स्याप्रोवेसीका 8 मध्ये 5 जना र प्रहरी चौकी हाकुका 6 मध्ये 5 जना मात्रै सम्पर्कमा आएका छन्। यस्तै प्रहरी चौकी बेत्रावतीका 10 मध्ये 9 जना, अस्थायी प्रहरी पोस्ट मैलुङका 8 मध्ये 3 जना सम्पर्कमा आएका छन् भने प्रहरी चौकी रसुवागढीका 9 जना मध्ये 1 जना मात्रै सम्पर्कमा आएका छन्। घटनामा परि घाइते भएका 41 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये काठमाडौँ स्थित त्रिविशेषण अस्पतालमा 20, त्रिशुली अस्पतालमा 9, राष्ट्रिय ट्रमा सेन्टरमा 4, वीर अस्पतालमा 3 र नर्विक अस्पतालमा 3 उपचार भइरहेको छ। यस्तै वीरेन्द्र सैनिक अस्पताल र ग्रीन सिटी अस्पतालमा 1 घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। बुधबार बिहान भुटेकोसी नदीमा अचानक आएको लेदोसहितको ठूलो बाढीले तटीय क्षेत्रमा विनाश निम्ताएको हो। बाढीका कारण सुरक्षाकर्मी, पर्यटक र स्थानीय कर्मचारी सहित ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। उद्धार क्षेत्रमा खटिएका नेपाल प्रहरीका 44 र सशस्त्र प्रहरी बलका 13 पनि सम्पर्कविहीन भएका छन्। पर्यटकीय क्षेत्र भएकाले बाढीको जोखिममा ठूलो संख्यामा पर्यटकहरू परेका छन्। हालसम्म 391 विदेशी र 93 स्वदेशी गरी 484 पर्यटक सम्पर्कविहीन रहेको पुष्टि भएको छ। बाढीमा परेर जलविद्युत आयोजनामा कार्यरत 196 भन्दा बढी कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढीमा परि 196 भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन्। यसमा विदेशी कामदार पनि रहेका छन्। र स्वागढी भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारी समेत सम्पर्कविहीन छन्। र स्वागढी भन्सार कार्यालयका 15 कर्मचारी अझै सम्पर्क बाहिर छन्। भौतिक संरचनातर्फ बाढीले व्यापक विनाश पुर्याउँदै 19 मोटरेबल पुल ढालेको छ भने 40 पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। भुटेकोसीमा आएको बाढीले रसुवागढीदेखि धादिङ गल्छेसम्मका 22 पक्की पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा 22 पक्की पुल, 5 बेलीब्रिज बगाएको सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज नेउपानेले बताउनुभयो। त्रिशुली, बेत्रावती, तादी खोला, गल्छी लगायतका पक्की पुल बगाएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढीले 9 वाणिज्य बैङ्कका शाखा बगाएको छ। ती शाखामा कार्यरत कर्मचारीहरूमध्ये करिब 26 सँग अझै सम्पर्क हुन नसकेको नेपाल बैङ्कर संघले जनाएको छ। टेलिफोन अवरुद्ध भएको र बिजुली पनि नभएकाले सम्पर्कमा समस्या भइरहेको संघले जनाएको हो। र स्वागत भुटेकोसी नदीमा बुधबार बिहान करिब 38 अचानक आएको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका 384 पर्यटक सम्पर्कविहीन छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको दोस्रो अध्यावधिक विवरण अनुसार बेपत्ता हुनेहरूमा 291 विदेशी र 93 नेपाली नागरिक रहेका छन्। पर्यटन तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरण अनुसार विभिन्न 10 एजेन्सी मार्फत यात्रामा निस्किएका पर्यटकहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्। ट्रेकर्स सोसाइटी मार्फत पनि गएका सबैभन्दा धेरै 92 बेपत्ता छन्, जसमा 77 विदेशी र 15 नेपाली रहेका छन्। नेपाल प्रहरीले रसुवाको भोटेकोसीमा आएको बाढीसँग सम्बन्धित क्षतिग्रस्त शव तथा विभत्स तस्विरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ। यस विषम परिस्थितिमा सामाजिक सञ्जाल मार्फत क्षतिग्रस्त शव तथा विभत्स तस्विरहरू जथाभावी पोस्ट गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा अनावश्यक भय उत्पन्न हुन सक्ने भएकाले त्यस्ता सामग्री सम्प्रेषण नगर्न हार्दिक अनुरोध गरिएको हो। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीबाट दुवै जिल्लाका सञ्चालनमा रहेका 9 र निर्माणाधीन 5 गरी 14 विद्युत आयोजना प्रभावित भएका हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार रसुवामा 5 सञ्चालनमा रहेका र 3 निर्माणाधीन गरी 8 आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता 578.40 मेगावाट रहेको थियो। रसुवाको भोटेको सिउँदै नेपाल प्रवेश गर्नु अघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ। चिनिया संचार माध्यम पिपुल्स डेलीका अनुसार दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको गिरोङ बन्दरगाह नजिक बुधबार पहिरो गएको थियो। गिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै पिपुल्स डेलीले पहिरोमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको जनाएको छ। पहिरोका कारण चिनिया भूमितर्फ गिरोङ बन्दरगाहसम्म जाने सड़क अवरुद्ध भएको छ, साथै संचार र विद्युत आपूर्ति समेत प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्। रसुवा लगायतका विभिन्न जिल्लामा आएको भीषण बाढी र पहिरोका कारण ठूलो क्षति भएपछि खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रभावितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सम्भावित घाइते तथा बिरामीको तत्काल उपचार तथा आवश्यक परेमा शीघ्र रिफर गर्ने व्यवस्थासहित काठमाडौँका 6 अस्पताललाई अलर्ट अवस्थामा राखिएको छ। ट्रामा सेन्टर, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल र नेपाल प्रहरी अस्पताललाई अलर्ट अवस्थामा राखिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बाढीबाट प्रभावितहरूको उपचार पूर्ण रूपमा निशुल्क गरिएको बताउनुभयो। हाल विभिन्न अस्पतालमा बिरामीहरू उपचाररत रहेका छन्। सरकारले विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 को दफा 32 बमोजिम सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। ऐनको दफा 32 विपद संकटग्रस्त क्षेत्र घोषणा सम्बन्धी प्रावधान छ। दफा 32 को उपदफा 1 नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद उत्पन्न भएकाले विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले विपदमा परेका नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताएको छ। भोटेको सीमा आएको बाढीपछि बुधबार बसेको एमाले सचिवालय बैठकले विपदमा परेका नागरिकको ज्यान बचाउनु, बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्नु, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनर्स्थापना गर्न र घाइतेहरूको तुरुन्तै उपचार गरी थप हाताहात हुन नदिन सरकारसँग माग गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गर्नुभएको छ। मोदीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहसँग कुराकानी गर्नुभएको हो। सो क्रममा बाढीबाट भएको मानवीय क्षतिप्रति समवेदना व्यक्त गरेको मोदीले जानकारी दिनुभएको छ। उहाँले कठिन परिस्थितिमा भारतका जनता सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको समेत बताउनु भएको छ। भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि 10 टन मानवीय सहायता तथा विपद राहत पठाएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिँदै नेपालको रसुवामा आएको बाढी पीड़ितका लागि मानवीय सहायता, विपद राहत, आवश्यक औषधि नेपाल पठाएको बताउनुभयो। हामी शोक सन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। उहाँले भन्नुभयो, यस चुनौतीपूर्ण परिस्थितिमा भारत, नेपाल र नेपाली जनताको साथमा उभिएको बताउनुभयो। रासपाले राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने भएको छ। यसका लागि रासपाको आकस्मिक बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ। सभापति रवि लामिछानेले जानकारी दिनुभयो। संसदमा बोल्दै उहाँले यसबारे जानकारी दिनुभएको हो। रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ। बाढीबाट विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। बुधबार बिहान चीनमा हिमताल फुटेसँगै भुटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। भुटेकोसी हुँदै त्रिशुली नदीका किनारका बस्तीहरू बगेका छन्। अचानक आएको बाढीले केही सेकेन्डमै दशकको दशक लागेर बनेका संरचना तहस नहस बनाएका छन् भने बस्तीहरू बगाएको छ। तर अहिलेसम्म यकिन तथ्याङ्क भने आएको छैन। बाढी आउँदा भागेर बचेकाहरू कतिलाई बगायो थाहा छैन भनिरहेका छन्। बाँचेकाहरू माथि माथि डाँडासम्म पुगेका छन्। सरकारसँग उद्धार र आश्रयका लागि उनीहरूले माग गरिरहेका छन्। स्वदेश खबरमा अब केही स्थानीय खबरहरू। माडी माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। विक्रमसम्म 2075 साल कार्तिकदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएका पौडेलले मंगलबार राजीनामा दिनुभएको हो। उहाँको राजीनामा विद्यालय व्यवस्थापन समितिको बैठकले बुधबार स्वीकृत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। पौडेलले प्रधानाध्यापकका रूपमा विगत 7 वर्षदेखि विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्दै आउनुभएको थियो। कार्यकालमा विद्यालयमा विज्ञान र पशुविज्ञान विषयमा 10 जोड 2 सञ्चालनका साथै होटल म्यानेजमेन्ट र अन्य संकाय समेत सञ्चालन शुरू भएको थियो भने संघीय सरकारबाट नमूना विद्यालयका रूपमा सम्मान समेत पाएको थियो। माडी माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षिका मुना महतो नियुक्त हुनुभएको छ। नगरपालिकाले स्थानीय प्रधानाध्यापक नपठाउँदासम्मका लागि महतोलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको हो। माडी तीन बगौडा निवासी महतो सोही विद्यालयमा माध्यमिक तह तृतीय श्रेणी अन्तर्गत सामाजिक शिक्षा विषयको शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ 2077 साल असोज 1 गतेदेखि माडी माध्यमिक विद्यालयमा शिक्षणरत हुनुहुन्छ। नवनियुक्त प्रधानाध्यापक महतोले बुधबार पदभार ग्रहण गर्नुभएको छ। यसअघि मंगलबार विद्यालयका निवर्तमान प्रधानाध्यापक भूपेन्द्र पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। बाढी एक बरुवा स्थित सोमेश्वर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। बुधबार बसेको अभिभावक भेलाबाट व्यवस्थापन समिति सदस्यमा 4 जनालाई मनोनित गरिएको हो। समिति सदस्यमा माडी एक बरुवा निवासी रविन्द्र सिंह ठकुरी, माडी एक लक्ष्मीनिया निवासी टोपकला पोखरेल, माडी दुई भैरवपुर निवासी ताताराम पौडेल र माडी तीन भैरवपुर निवासी ज्योति सुनार मनोनित हुनुभएको हो। माडी नगरपालिकाको निर्देशन तथा शिक्षा ऐन र शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार अभिभावकबाट सदस्य मनोनित गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइएको हो। माडी नगरपालिकाले नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि भदौ 12 गतेसम्मको समय सीमा तोकेको बताइएको छ। सो अवधिभित्र नगरभित्रका अन्य विद्यालयमा समेत नयाँ मापदण्ड अनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन हुने जनाइएको छ। माडी नौ कृष्णनगर स्थित श्री कृष्णनगर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। यही भदौ 10 गते सम्पन्न अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा 4 जनालाई मनोनित गरेको हो। अभिभावक भेलाबाट माडी नौ निवासी सूर्य देवकोटा, दीपक राई, संगीता अधिकारी र अस्थायी आध्याश्री बिकलाई विद्यालय व्यवस्थापन समिति सदस्यमा मनोनित गरिएको विद्यालयले जनाएको छ। माडी नगरपालिकाको निर्देशन तथा शिक्षा ऐन 2028 दफा 12 बमोजिम अभिभावकबाट सदस्य मनोनित गरिएको जनाइएको छ। माडीको खैरनी स्थित खैरनी माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। विद्यालयमा बुधबार सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्य छनौट भएका हुन्। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितितर्फ खिमानन्द नेउपाने, प्रीति कुमारी महतो, सन्दीपा राणा भाट र बबिता महतो छनौट हुनुभएको छ। त्यसै गरी शिक्षक अभिभावक संघतर्फबाट खेमानन्द चापागाई, बिन्दु छेत्री, सन्जु महतो र कीर्ति महतो छनौट हुनुभएको छ। र दिवंगत हास्य कलाकार शिक्षक तथा पत्रकार भूपराज पाठकको स्मृतिमा गठित भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आगामी भदौ 13 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म माडीचार खैरनी स्थित खैरनी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने प्रतिष्ठानले जनाएको हो। शिविरमा पाठकहरूको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, निशुल्क औषधि वितरण तथा अल्ट्रासाउण्ड सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरका लागि मौलाकालिक अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा लायन्स क्लब अफ चितवन ब्लू स्काईले प्राविधिक सहयोग गर्नेछ। आयोजक भूपराज पाठक स्मृति प्रतिष्ठानले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। सोही दिन प्रतिष्ठानको वार्षिक साधारण सभा समेत सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले बताउनुभयो।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 88% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदरस्थानको आसपास रहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। त्यसको हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशखबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। भुटेकोशी नदीमा आएको भीषण बाढीका कारण 162 जनाको मृत्यु पुष्टि। हालसम्म चितवनमा सबैभन्दा बढी 64 जनाको शव फेला। बाढीका कारण सुरक्षाकर्मी, पर्यटक र स्थानीय कर्मचारी सहित ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन। बाढीले रसुवागढीदेखि धादिङ गल्छेसम्मका 22 पक्की पुल बगायो। विपत्सँग सम्बन्धित क्षतिग्रस्त शव तथा विभत्स तस्विरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह। सरकारले विपदबाट प्रभावित स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा। प्रमाणी माध्यमिक विद्यालयको प्रधान अध्यापक पदमा शिक्षिका मुना महत्तो नियुक्त। सोमेश्वर मावि र कृष्णनगर माविको व्यवस्थापन समिति सदस्यमा 4 मनोनित। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज। यतिखेर नेपाली बसमा हामीसँग प्रत्यक्ष जोडिनु भएको छ धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम श्री साहब। नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
0: श्री साहब, अब तपाईँहरू उद्धार राहतदेखि लिएर अब त्यहाँ निकै ठुलो महाविपत्ति छ होइन, तपाईँहरू रातभरि खटिनु भयो होला, चिन्ता छ, चासो छ, तैपनि अब त्यहाँको अहिलेको जानकारी के छ, के कति मात्रामा हताहती भयो, अहिलेसम्म तपाईँहरूले चाहिँ कसरी उद्धार राहतको प्याकेजहरू त्यहाँ वितरण गरेर
2: अहिले जुन किसिमको महाविपत्ति एउटा बाढी अकल्पनीय घटना भयो, यो आफैमा एकदम दुःखद घटना भयो हामी सबै नेपालीहरूको लागि। र हामी हाम्रो धादिङ जिल्लाको सन्दर्भमा कुरा गर्दाखेरि, अब धादिङ जिल्ला हाइवेको लामो जिल्ला छेउको करिब 86 किलोमिटर हाइवे पर्छ। र यो हाइवेमा त्रिशुली नदी पर्ने हुँदाखेरि हाम्रोमा पनि ठुलो क्षति भएको छ। र अहिले नदीको बहाव चाहिँ घटिरहेको अवस्था छ, तर हिजोको जुन एउटा महान विपत्ति भयो त्यो विपत्तिमा चाहिँ हाम्रो जिल्लामा पक्की पुलहरू 6 पक्की पुलहरू बगायो, र जिल्ला सदरमुकाम जोड्ने पक्की पुल पनि बगाएको छ। र अहिले सदरमुकाम आवाज जावत गर्नको लागि पनि कठिनाई भइरहेको अवस्था छ। र 12 पक्की पुल के अरे झोलुङ्गी पुलहरू पनि बगाएको अवस्था छ। र नदी किनारका बस्तीहरूमा धेरै क्षति पुगेको अवस्था छ। मानवीय क्षति भने हाम्रै जिल्लाको ठ्याक्कै जिल्लाभित्र चाहिँ मानवीय क्षति भएको छैन, भएको बुझिया छैन।
0: तर कतिपय सबहरू चाहिँ धादिङमा पनि फेला परेको भन्ने खबर छ श्री साहब, होइन? कति धेरै सबहरू धादिङमा पनि फेला परेको
2: हो। धादिङमा सबहरू हुन्छ, बेलुकासम्म 25 सब फेला परेको थियो, र अहिले रातबाट पनि खोजी कार्य जारी छ। अहिले आज अब बिहानैदेखि हाम्रो सुरक्षा निकायको 3 टिम खटिएर अब सबहरू खोज्ने अनि खोज तथा उद्धारको काम गर्ने, त्यसै गरेर हाम्रो हाइवे पृथ्वी राजमार्ग चाहिँदेखि बन्द छ विभिन्न ठाउँहरूमा, त्यो नदीले लेटो ल्याएर थुपारेको हुँदाखेरि अब त्यो चाहिँ सोर्ने काम जारी छ। र त्यो सरिसकेपछि अब आज दिनभरिमा हामीले चाहिँ हाइवे सुचारु गर्न सक्छौँ कि भन्ने हिसाबले हाम्रो टिम परिचालन भएको छ।
0: अब यो धादिङको स्थिति हेर्दाखेरि तल्लो तटीय क्षेत्रमा चाहिँ के कति जनधन जनको त त्यति धेरै क्षति भएन भन्नुभएको छ, धनको क्षति वा चाहिँ अन्य कुनै त्यस्तो क्षति पुर्यायो त्यो बाढीले?
2: अब यसको विस्तृत विवरण आउन बाँकी छ। अब त्यहाँ नदी किनारको बस्तीहरूमा धेरै क्षति भएको अवस्था छ, डिटेल चाहिँ हामीले अध्ययन गरिरहेको छौँ। पालिकाहरूले विवरण कलेक्सन गर्ने काम भइरहेछ, सुरक्षा निकायहरूले पनि। अब
0: फुर्के खोलाको फुलै बग्यो भनेपछि त सदरमुकामसँगको मुख्य सम्पर्क नै प्रभावित भयो सर।
2: हो, अब हामीलाई धेरै गाह्रो भएको छ। अब सदरमुकाम जोड्ने पुलै पक्की पुल भत्किसकेपछि अब जबत गर्नको लागि अब लगायत अन्य खोज तथा उद्धारको लागि पनि धेरै समस्या भइरहेछ।
0: तत्काल वैकल्पिक यातायात तथा आपूर्ति व्यवस्था के कसरी चाँजो बाँझो मिल्दैछ, केन्द्रसँग कतिको कोर्डिनेसन भएको छ त्यहाँ?
2: केन्द्रसँग हाम्रो एकदमै समन्वय भइरहेछ। अब हाम्रो चाहिँ हाम्रो एरियामा एउटा तल बेनीघाट रोराङको पुल सुरक्षित छ, अर्को गल्छीको पुल, त्यो हिसाबले अब वैकल्पिक बाटो उता गोर्खा हुँदै आउने एउटा बाटो छ भने अर्को चाहिँ उता गल्छी हुँदै आउने छ, अलिकति घुमरो बाटो पर्छ त्यो भने। अहिले तत्कालको लागि हामीले त्यही वैकल्पिक बाटो प्रयोग गरेर हाम्रो अब आवाज जावत लगायतका अन्य आपूर्तिका विषयहरूमा समाधान गर्ने प्रयास गरेका छौँ।
0: अब यो कति घर जति बगेका होला वा कति घरमा क्षति पुगेको होला, विस्थापित परिवारहरू के कति जति होला, उहाँहरूलाई कसरी व्यवस्थापन गरिएको होला, के छ जानकारी अहिलेसम्म?
2: अब यो विस्थापित परिवारहरूको लागि चाहिँ अब हामीले पालिकासँग समन्वय

0: तुर्की खोलाको फुल बगाइदिँदाखेरि त्यसलाई निकै ठुलो असर त पारेको छ। त्यसका लागि के छ हेली मार्फत कतिपय ठाउँमा चाहिँ उद्धार राहतको सामग्रीहरू चाहिँ वितरण गर्ने कार्यहरू के कसरी भइरहेछ? आजबाट सुरुवात हुन्छ त्यो।
1: अब अहिले ठ्याक्कै हेलीबाट ल्याउनु पर्ने अवस्था चाहिँ उद्देश्य छैन। अहिले अब आज बाटो हाम्रो हाइवे पनि सुचारू हुन्छ होला, हाइवे सुचारू भइसकेपछि त्यति धेरै समस्या नहोला भन्ने हिसाबले हामीले हेलीबाट चाहिँ केही ल्याउनु ओर्नु त्यस्तो।
0: सङ्कटग्रस्त जिल्ला त घोषणा गरिया छ नि त होइन, धादिङलाई पनि
1: गरिया छ।
0: र जाँदा जाँदै यो पहिलेको अवस्थामा धादिङमा सबैभन्दा ठुलो चुनौती चाहिँ के हो सिडे साहब?
1: अबको चुनौती भनेको त अब हाम्रो चाहिँ पुनर्निर्माणको काम, पुनर्स्थापनाका विषयहरू नै मुख्य चुनौतीको रूपमा रहेको छ। अब यहाँको चाहिँ अब शवहरू खोज्नुदेखि लिएर हाम्रो जुन भौतिक क्षति भएको छ त्यो क्षतिलाई अब कसरी गर्दै लैजाने, होइन, पुनर्निर्माण गर्दै लैजाने, अब स्रोत साधनदेखि लिएर हरेक कुराहरू समस्या हुन्छ होइन, त्यही नै हाम्रो मुख्य चुनौती भनेको पुनर्स्थापना पुनर्निर्माण
0: हस्। सिडी साहब, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, किनभने उहाँहरू उद्धार पनि हुन्छ तर धादिङमा त्यो मानवीय क्षति नभए तापनि, जनको क्षति नभए तापनि धनको क्षति भएको छ। फुर्के खोलाको महत्त्वपूर्ण पाइपलाइन मानिने त्यो पुलहरू, जो लाइफलाइन मानिने पुल बगेको छ र अन्य सम्पर्क सम्बन्धहरू विच्छेद पुनः उपस्थित हुनेछौँ। हाम्रो बेसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं नेपाल सरकारका उपसचिव शान्ति महत प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। महतजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपालमा महाविपत्ति आयो, अब किनभने विपत्ति बाजा बजाएर आउँदैन, तिब्बतबाट यति ठुलो बाढी आयो जसले निकै ठुलो जनधनको क्षति गरेको छ, त्यसको परिकल्पना समेत हामीले गरेका थिएनौँ। पूर्व तयारीको परिकल्पना त झन् त्यो गर्ने कुरो नै थिएन, किनभने त्यसको सतह र त्यसको त्यो गर्जन र त्यसको त्यो गडगडाहट हेर्दाखेरि नै निकै ठुलो डरलाग्दो स्थितिमा चाहिँ त्यो विपत्ति आइलाग्यो। यस पछाडि अब तपाईँहरूले चाहिँ नेपाल सरकारका तर्फबाट अहिलेसम्मको लेखाजोखा के छ, होइन, विपद उद्धार कार्यहरू चाहिँ के कसरी भइरहेको छ, यसको बारेमा बताइदिनुहोस् न।
1: यहाँले भने जस्तै हामीले पनि अब हिजो करिब यो घटना चाहिँ 8:40 भएको र हामीसँग जानकारी आइपुग्दा चाहिँ करिब 9 थियो बिहानको। त्यसपछि चाहिँ हामीले तुरुन्तै प्राधिकरणको यो मनसुन कमान्ड पोस्टको बैठक राखेर आवश्यक निर्णयहरू गऱ्यौँ माननीय मन्त्रीजी सहितको, र त्यसको लगत्तै हाम्रो राष्ट्रिय परिषदको सम्माननीय प्रधानमन्त्रीजीको अध्यक्षतामा बस्छ, त्यो पनि बसेर त्यही अनुसार उहाँले क्याबिनेटै तुरुन्त बस्ने भन्दा क्याबिनेट सहित बसेर चाहिँ विभिन्न आस्था
0: शवहरू
1: थप यो नारायण नदीमा महिलाको 2 थप भएको छ, न त हिजो बेलुकाकै मसँग कति 11 डेटाहरू नै छन् अहिले आउने क्रम।
0: कति छ अहिलेसम्मको डेटा, कति छ बाढीको वास्तविक क्षति, कति हो मृत्यु, बेपत्ता, घाइते, विस्थापित, अध्यावधिक संख्या के कति छ?
1: ए हो, अहिलेसम्मको अब यो अलिकति डेटा चाहिँ अलिकति कुनै निकायको अलिक फरक पनि पर्न सक्छ, हामीसँग आधिकारिक अहिलेसम्म प्राप्त भएको डेटा अनुसार चाहिँ अहिले 146 चाहिँ सब फेला परेको छ र सनाखत चाहिँ हुन बाँकी छ, अनि त्यसपछि हामी 245 चाहिँ कन्ट्याक्टमा हुनुहुन्न, उहाँहरू सम्पर्कविहीन हुनुहुन्छ, यो सम्पर्कविहीन हुने कारणमा अब मिसिङ पनि हुन सक्नुहुन्छ, सँगसँगै अब यो कन्ट्याक्ट नभएको यो टावरले काम नगरेर पनि सम्पर्क नभएको छ, अब त्यहाँमध्ये के कति भनेर आज थाहा हुनेछ। उद्धार गरिएको 116 हामीले हिजोसम्मको यो हिजो राति 11:30 विषय हो, उद्धार गरिएको 116 चाहिँ हिलीबाट उद्धार गरिएको छ भने 104 चाहिँ ग्राउन्ड रेस्क्यूमा हुनुहुन्छ बाट गरिएको, घाइते चाहिँ 75 हुनुहुन्छ, मेनली चाहिँ यो अहिले सब फेला परेको चाहिँ बढी चाहिँ हामीले चितवनमा 66 चितवनको नारायण नदीमा चाहिँ 66 सब फेला परेको जानकारी प्राप्त भएको छ।
0: अब यो पूर्व सूचना प्रणाली हुँदाहुँदै पनि यति ठुलो मानवीय क्षति भयो, सूचना पुगेन कि वा सूचना पाएर नागरिकहरू सुरक्षित स्थानमा सार्न सकिएन कि वा तिब्बत नेपालको कोर्डिनेसन त्यति राम्रो हुन सकेन कि, यो के हो यो चाहिँ?
1: यसमा के भयो यहाँलाई भन्दाखेरि हामीले जुन यो हाइड्रोलोजिकल स्टेट

0: जुन रिजर्भेसनहरूमा राखेका छन् त्यो छवटा जति त पोइन्ट सटमै बगाइसकेको थियो, जस्तो रसुवातिरको चक्रवेची माथि उसको होइन, त्यही भएर अब टिमुरेहरूको अब यहाँ चाहिँ मेन कुरा के हो भन्दाखेरि हामीले चाहिँ जुन हाम्रो गभर्मेन्टमा काम गर्ने जिएचएमले भनौँ मुख्य गरी उहाँहरूले चाहिँ यो मनसुनको पानीबाट आउने बाढीको लेभललाई अनुमान गरेर स्टेसनहरू राख्या हुन्छ होइन, इन्टरनेसनल प्र्याक्टिस पनि प्रायः त्यही नै छ। अब अहिले चाहिँ जुन हिजो फ्ल्यास छ चाहिँ यति ह्युज अमाउन्टमा आयो कि त्यो स्टेसनहरू त एउटाले मात्र एकपटक रेट दिन सकेको थियो जस्तो अवेर गराउँदैछ, त्यसपछि आफ्नै स्टेसनहरू नै बढाएको भएर हामीले बाढीको अवस्था के कस्तो छ भन्न सकेनौँ, मेन त्यो पनि भयो। अर्को कुरो चाहिँ जुन यो माथिबाट यो दुईटा कन्ट्री चिन र नेपाल बिचको सिमानामा पर्ने जुन रसुवागढी भएको त्यहाँबाट जुन नाकाबाट छिरेपछि चाहिँ यति धेरै हिज अमाउन्ट भएर फ्लो पनि धेरै छिटो भयो, तर यहाँ चाहिँ कतिपय अवस्थामा चाहिँ धेरै व्यक्तिहरू त अब हताहती भएर डेथ भए पनि धेरै बचेको पनि हुनुहुन्छ होइन, त्यहीँका अब त्यहीँका सेना प्रहरीदेखि लिएर स्थानीय तह बासिन्दाहरू सबैले अवेर गराएर कति त भागेर बाँच्नु पनि भएको छ, रेस्क्यु पनि भएको छ, त्यसपछि मेकानिजमले रेस्क्यु गरेर माथि भिन्तीमा अलिक लेफ्ट साइडमा धेरै व्यक्तिहरू हुनुहुन्छ, त्यसै गरी यता त्रिशुली हस्पिटल लगायत ठाउँहरूमा पनि राखिएको छ होइन। अब भएको चाहिँ यहाँ भने जस्तो अर्ली वार्निङ सिस्टमले चाहिँ मनसुन जन्मेको गर्ने स्टेसनहरू थियो त्यो चाहिँ अब अप्पर धट र माथिबाट यो सीमा निरबाट आएको भएर ठुलो र आकस्मिक कसैलाई थाहा भएन, अब चाइनासँग हामीले कुनै मिडियमहरूबाट अहिले कन्ट्रोल गर्दाखेरि चाहिँ उहाँहरूलाई पनि त्यो पूर्वानुमान थिएन, सूचना थिएन, हाम्रो पनि क्याजुअल्टी धेरै छ भन्ने जस्तो कुरा भएको छ हिजो प्रारम्भिक उसमा चाहिँ, अब डिटेल के कसरी भएको भनेर त्यो आज आउला
1: उहाँहरूसँग पनि कन्सर्न भएको छ अहिले चिनिया पक्षसँग पनि।
0: अब अलिकति फर्मली उहाँहरूले के कारणले त भएको भनेर पठाउनु भएको छैन, हामीले इन्फर्मली इसी मोड मार्फत चाहिँ उहाँहरूसँग कोर्डिनेसन रहेका छौँ।
1: तर अहिले अब एउटा कुरा के बताइदिनुहोस् भने महतजी, हामीसँग धादिङ रसुवा नुवाकोट लगायतका प्रभावित जिल्लामा पनि विपत्ता आउनु अघि प्राधिकरणले स्थानीय प्रशासनलाई चेतावनी दिने, जानकारी दिने वा चाहिँ त्यस्तो कुनै सार्वजनिक सूचना दिने खालका कामहरू भएको भन्ने खबर आएको छ, के भएको थियो त्यस्तो?
0: होइन, हामीले चाहिँ जब यो माथिको खबर आउने बित्तिकै हाम्रो जुन यो तल्लो तटीय क्षेत्रमा रसुवाको केसमा चाहिँ अब रसुवाको जुन विशेष गरी यो दुई ठाउँहरूमा चाहिँ सातुदोषी र तिमुरेमा चाहिँ खास ल्याइएन होइन, त्यही कारणले दिनुभयो। त्यसपछि जुन त्यो नदीको जुन भाग चाहिँ बढ्दै तलसम्म तटीय क्षेत्रमा अन्य यो यता चितवन धादिङ नुवाकोट होइन, चितवन धादिङ नुवाकोट सँगसँगै यता तनहुँ र अब नवलपुरसम्म पुग्ने लन्जसम्म पनि पुग्न सक्छ भनेर हामीले तुरुन्तै त्यसपछि चाहिँ उहाँहरूलाई अवेर गराएर धेरै तटीय क्षेत्रका बासिन्दाहरूलाई चाहिँ उहाँहरूले रेस्क्यु गरेर सुरक्षितमा राख्नुभएको चाहिँ एकदमै त्यो धेरै नै सङ्ख्यामा हुनुहुन्छ उहाँहरू। त्यो भएर हामीले गर्न चाहिँ कुनै पनि कसरत आफ्नो सम्पूर्ण शक्ति मेकानिजम दुईले थाहा हुने बित्तिकै लगाएर गरि नै राखेका छौँ। अब तर पनि भन्नुपर्छ दुःख दियो, अब अलिक फ्ल्यास खालको थाहा नभइकन पुरो सूचना पनि नभइकन आउने खालको यो भएर चाहिँ अलिक नोक्सानी चाहियो, अब भौतिक रूपमा र मानवीय रूपमा पनि अलिक धेरै नै आउने जस्तो देखेको छ।
1: मानिसहरू सम्पर्क विहीन छन्, उद्धार टोली पनि त्यहाँ खटिएको कुरा छ, भौगोलिक कठिनाई पनि र अलिकति हाम्रो त्यो ढिला सुस्तीको कुरा वा चाहिँ पर्याप्त स्रोत साधनको अभावले पनि केही मान्छेहरूलाई रेस्क्यु गर्न हिजो ढिला भएको
0: यसो होइन। त्यसमा चाहिँ हामी मैले के भन्छु भन्दा स्रोत साधन कम भन्दा पनि एक दुईवटा केसहरूमा चाहिँ हेलीहरू नै त्यहाँ गएर रिटर्न हुनु परेको अवस्था भयो, बस्ने ठाउँ नभएर त्यो बाढी नै ठुलो आएको, रेस्क्यु गर्न जस्तो भित्रतिर घरमा एउटा घर हुने अनि वरिपरि एकदमै ठुलो आएपछि अब जानेलाई नै अब रेस्क्युरहरूलाई नै रिक्स भएर कतिपय ठाउँहरूमा चाहिँ त्यसरी रिटर्न भएर पछि चेक गरेको अवस्था पनि छ। हामीले हिजो करिब एक घन्टाभित्र नै एघारवटा हेलीहरू चाहिँ मोबिलाइज गरेका थियौँ, मेनली चाहिँ यता निजी क्षेत्रको हेलिकप्टरहरू पनि मोबिलाइज भयो, जस्तो 34 हेलिकप्टरलाई हामीले थाहा पाउने बित्तिकै निजी क्षेत्रको हाम्रोले पुग्दैन सरकारी नेपाली सेनाकोले भनेर उहाँहरूको पनि स्ट्यान्ड गराखेर कतै युज नगर्नु भनेर सर्कुलर गऱ्यौँ र त्यही अनुसार चाहिँ निजी क्षेत्रबाट सरकारी नेपाली सेनाको हेलिकप्टर पूर्ण रूपमा परिचालन भएर रेस्क्यु नै गरे।
1: अब अहिले चाहिँ उद्धार राहतको स्थिति के छ, जस्तो धेरै संरचनाहरू बगाएका छन्, तपाईँले अघि मानवीय क्षतिको कुरा त गर्नुभयो तर भौतिक क्षतिहरू, पुल पुलेसाहरू, सञ्चार माध्यम धेरै चाहिँ भनौँ न त्यो लोड गरेका कन्टेनरदेखि लिएर विद्युत गृहहरू बन्दै गरेका बनेका कति 450 मेगावाट भन्ने कुरा आइरहेको छ, यो स्थितिमा के छ?
0: हो यहाँले भन्नु जस्तै हिजो हामीले बढी चाहिँ यो मानवीय खेती न्यूनीकरण गर्ने र खोज राहत उद्धारै गर्ने भन्नेमा फोकस भयो. अब तैपनि यहाँ यो भौतिक संरचनाहरूमा र सगरी भन्सार कार्यालयहरू अध्ययन कार्यालयहरू त्यहाँका चेक पोस्टहरू प्रहरी कार्यालयहरू आइडीहरू लगायत धेरै नै भौतिक खेती पनि विशेष गरी र सुवाको केसमा बढी भएको छ र सवारी साधनहरू पनि यो उसमा नाकामा राखिएका धेरै सवारी साधन पनि बगाएको भन्ने छ. अब यसको डिटेल एक्ज्याक्ट कति कति एउटा छ भनेर चाहिँ हामीसँग आइसकेको छैन. मेनली अहिले मैले भन्न सक्ने छ अब यो बाढीको कारणले चाहिँ मेन मोटरेबल पुलहरू पक्कु पुल नै 35 पक्कु पुलहरू र 45 झोलुङ्गे पुलहरू बगाएको र नष्ट भएको छ भने 40 किलोमिटर पक्कु सडकहरू पनि क्षति भएको छ.
1: तर खोजी र उद्धार कार्य चाहिँ कतिको प्रभावकारी बनिरहेको छ मैले
0: यस्तो भयो एकजना मैले त अब भन्नै पर्ने हुन्छ यहाँ मिडिया मार्फत पनि. अब रसुवाको केसमा चाहिँ के भयो भने यहाँ रसुवाको केसमा चाहिँ जसले खोजी उद्धार गर्नुपर्ने हो हाम्रो सिक्किमका साथीहरू उहाँहरू नै सम्पर्क दिन हुनुहुन्छ. 44 नेपाली सेना त्यसपछि 28 चाहिँ नेपाल प्रहरी र 13 सशस्त्र प्रहरी आफै सम्पर्क दिन हुनुभएको भएर
1: अहिलेको अवस्थामा सम्पर्कविहीन हुनुहुन्छ उहाँहरू नै.
0: उहाँहरू पनि सम्पर्क दिन हुनुहुन्छ अनि त्यस कारणले पनि हिजो अनि त्यसै सँगसँगै अब यो टावर टेलिफोनका टावरहरू पनि एनसेल एन्टिसिटा धेरैवटा टावरहरू नै क्षतिग्रस्त भएको भएर सम्पर्क पनि गर्न धेरै समस्या भएको र जुन टेलिफिनले रेस्क्यु गर्नुपर्थ्यो उहाँहरू आफै नै विपदमा पर्नु भएको भएर उहाँहरू सम्पर्क नहुनु भएको भएर पनि अलिकति समस्या भएको छ.
1: तर अब अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ यसपटकको विपदबाट जुन किसिमले यसले चाहिँ पाठ सिकायो यति खालको विपदलाई चाहिँ हामीले कन्ट्रोल गर्न सक्ने वा चाहिँ त्यसबाट बस्न सक्ने हामीसँग सूचना प्रणाली वा चाहिँ त्यो त्यसको चाहिँ भनौँ न यसलाई ट्याकल गर्न सक्ने त्यो क्षमता चाहिँ बिल्ड गर्न धेरै समय लाग्छ नेपालसँग त्यो यति यति क्षमता चाहिँ छैन होइन यो कुरा स्वीकार्नुपर्छ.
0: अहिले एकदमै अलिकति हाम्रो सिस्टम चाहिँ हामीले डेभलप गर्दैछौँ. यहाँले भने जस्तो ठुलो फ्ल्यास फ्लोर आउँदाखेरि पनि मेकानिजमहरू रेडी अवस्थामा भएर तुरन्त सिस्टमले काम गर्ने गरी तर यहाँले भने जस्तो पर्सेप्टिभ हामीले त्यो अवस्थामा चाहिँ छैनौँ. तर समस्या कहाँनिर हो भन्दा मेनली चाहिँ हामीले जुन यो ट्रान्सबाउन्ड्री सेक्सनमा चाहिँ यस्ताहरू हुन्छन् यो चाहिँ दुई पछि हाम्रो एमयु समझदारीबाट चाहिँ उहाँहरूलाई थाहा भउने बित्तिकै हामीलाई सूचना आउने मेकानिजम गर्नुपर्छ. अब यो त्यसमा चाहिँ हामीले गत वर्षको रसुवाको उसमा पनि अब यस्ता विषयहरू जस्तो बााउन्ड्रीमा भएका विषयहरूमा चाहिँ विवाद देखले गर्दा थाहा हुन्छ उसले चाहिँ आशुतिर आदान प्रदान गर्ने भन्ने थियो र तर उहाँहरूसँग उ गर्दाखेरि चाहिँ उहाँहरू आफै पनि फ्ल्याट चढ्नु परेको र हामीलाई पनि जानकारी नभएको आकस्मिक रूपमा भएको भन्ने जानकारी भएको छ. त्यो भएर त्यो देशलाई नै हामीले समस्या परेको देखिन्छ. यो विपद भनेको चाहिँ अब हामीले जति नै तयारी गरे पनि यो आकस्मिक रूपमा आउने खालका यस्ता खाले विपदहरू जुन चाहिँ यो आइस मेल्ट भएर भनौँ न अब लागि भन्छ हामी यो जुन हिम पहिरो त्यो चाहिँ अहिले चाहिँ रक सहितको ठुलो रक सहित आइस सहितको रकै एकैचोटि खसेको भन्ने छ. त्यो पनि हामीले त्यहाँ गएर अध्ययन र टेक्निकल टिमले अध्ययन गरेर भेरिफाइड गरेर दिएको त होइन तर हामीले प्रारम्भिक अनुमान चाहिँ यो सेटेलाइट इमेजहरू हेरेर र ड्रोनबाट खिचेका भिडियोहरू हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ.
1: हस् अब उहाँहरूको चाहिँ जस्तो कतिपय रसुवामै निकै ठुलो क्षति भएको छ मानवीय क्षतिहरू अब सब तलबाट पनि कतिपय बरामद भइ नै रहेका छन्. अब मानिसको यति जतिले क्षति भएको हुनसक्छ भन्ने के हामी प्रारम्भिक लेखाजोखा गर्न सक्छौँ म्याम केही छ त्यस्तो सूचना आएको?
0: अब यहाँ त सम्पर्क विहीन नै अलिक बढी हुनुहुन्छ
1: ठ्याक्कै सम्पर्क विहीन भएकै तथ्याङ्क हेर्ने हो भने यसको संख्या निकै धेरै हुनसक्छ बढ्न सक्छ.
0: अब मैले खासै भन्न सक्दिनँ. अब यो बढ्ने चाहिँ देखिन्छ यो अहिले जुन हिजो हामीले बढी बहाव हुँदाखेरि नै यतिजना डेड बडीहरू फेला पऱ्यो भने चाहिँ अब जुन यो नदीको जुन बहाव चाहिँ पानीको सतह कम हुँदै जाँदाखेरि जस्तो अहिले नै नारायणी किनारहरूमा चाहिँ सब हिजो बेलुका हिजो दिउँसोदेखि नै देखा पऱ्यो थप हुँदै गयो होइन आज बिहान पनि केही आइसकेका छ भने चाहिँ अब त्यो नदीको चाहिँ दहाब कम भएपछि यसमा पानी कम हुँदै गएपछि चाहिँ लास्टहरू पनि थप देखिने सम्भावना चाहिँ अलिक बढेको छ.
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु महजी नमस्कार. हुनुहुन्थ्यो राष्ट्रिय विपद न्यूनीकरण तथा प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महत आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: स्वदेश एफएम 93.2 मेगाहर्ज. नमस्कार जनता जान्न चाहन्छन् मा स्वागत छ म ऋषि थपलिया आज हामीसँग स्टुडियोमा हुनुहुन्छ संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद आशिष गजुरेल विपद व्यवस्थापनविद सूर्यबहादुर थापा र गृह मन्त्रालयका पूर्व सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेल आउनुहोस् सुरु गरौँ जनता जान्न चाहन्छन् आशिष गजुरेलजी फणिन्द्रमणि पोखरेलजी सूर्यबहादुर थापाजी यहाँहरू तिनैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु
3: धन्यवाद
2: आशिषजी तपाईँ सत्तारूढ सांसद संसदको पूर्वाधार विकास समितिको सभापति मुलुकमा ठुलो विपत्ति आइलाग्यो सरकार के गर्दैछ
4: अब तपाईँले देख्नुभयो होला उद्धार कार्य चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ अब संयन्त्रहरू उपलब्ध भए अनुसारले अप्टिमम रूपमा चाहिँ आज प्रयोग भइरहेको छ अब चाहिँ विपदको लागि यसपालि तयारी पनि राम्रै अवस्थामा थियो र त्यो अहिले फिल्डमा पनि देखिराखेको छ अझ त्यसलाई थप प्रभावकारी रूपमा प्रयोग गर्नको लागि हामीले सरकारलाई अनुरोध पनि गरेको छौँ हामीले सक्ने सहयोगहरू पनि गर्छौँ भनेका छौँ र अहिले पूर्ण रूपमा अहिले चाहिँ सरकार चाहिँ उद्धारको लागि चाहिँ एकदमै फिल्डमा खट्छ
2: त्यसो भए पूर्व तयारीको हिसाबले उद्धार कार्यको हिसाबले सरकारसँग गुनासो गर्नुपर्ने ठाउँ छैन अहिले होइन
4: अहिले चाहिँ
2: जति भइरहेछ पर्याप्त भइरहेछ
4: पर्याप्त त कहिले पनि हुँदैन किन भन्दाखेरि अब यति धेरै मानिसहरूको चाहिँ ज्यान गइरहेको छ होइन तर अब जति पनि एउटा तयारी अवस्था चाहिँ हेर्ने हो भनेदेखि पहिलोभन्दा चाहिँ अहिले प्रभावकारी रूपले चाहिँ उद्धार कार्य चाहिँ भएको छ
2: यो महाविपत्तिपछि गृह मन्त्रालय अन्तर्गतको प्रशासन नागरिक समाज या अन्य तह र तबका उद्धार कार्यमा कतिको जुटेको देख्नुभयो तपाईँले
5: अहिले हेर्दाखेरि विपद भन्ने बित्तिकै विपदमा वास्तवमा कुनै राजनीतिक रङ पनि हुँदैन कुनै धार्मिक र सामाजिक भेदभाव पनि हुँदैन सबैजना टिममा जुट्नुमा प्रथम र टिममा जुट्नको लागि राज्यले पनि आह्वान गरिसकेको अवस्था पनि छ र यसरी आह्वान गर्दाखेरि सबै दलहरूले आफ्नो तर्फबाट सक्रिय रूपमा एउटा खट्ने भनेर उहाँहरूले निर्णय पनि गरिसकेको भन्ने मैले सुन्नमा आएको छ अब जहाँसम्म लाग्छ यसमा राज्यले मात्रै भन्नाले सरकारमा रहेको दलले सरकारले मात्रै यो सम्भव हुँदैन होला
2: तथापि राज्य त अभिभावक हो सरकारले खेल्नुपर्ने भूमिका कसरी खेल्नुहुन्छ गृह मन्त्रालयले के गर्नुपर्थ्यो के गरिरहेछ
5: सरकारले
2: तपाईँ गृह मन्त्रालयको पूर्व प्रवक्ताको हिसाबले
5: ठिक छ सरकारले समन्वयकारी भूमिका र रिसोर्स मेक्सिमम परिचालन गर्ने गर्नुपर्छ र समन्वयकारी भूमिका भन्दाखेरि अब अहिलेको सन्दर्भ हेर्दाखेरि अब सबै दलहरूलाई सबै सामाजिक सङ्घ संस्थाहरूलाई सबै स्थानीय स्तरमा के त्यो पर्यटकीय एरिया हो पर्यटन व्यवसायसँग सम्बद्ध पक्षहरूलाई सबैलाई एउटा एक ठाउँमा ल्याएर एकद्वार प्रणालीद्वारा विपदमा उद्धार गर्नुपर्छ र यहाँ मलाई एउटा अलिकति हामी पनि कहीँ चुकेका छौँ कि जस्तो मेरो अनुमान मात्रै हो मैले कहीँ तथ्य भेटेर गरेको होइन यत्रो हिम नदी विस्फोट जस्तो लाग्छ मलाई चाहिँ म त्यस्तो
2: फुटेको
5: भनेर आइरहेको अब मलाई के लाग्छ भने बर्खाको बेला छ अब पानीको सतह के थियो खोला नालामा मैले सुने अनुसार अब यसो गफ गफमा सुने अनुसार केही दिनदेखि पानीको सतह पनि माथितिरपट्टि घटेको थियो भन्ने सुनेको थिएँ अब त्यो कुरोको जानकारी अब सम्बद्ध निकायहरूले अब विपद व्यवस्थापन गर्ने त गृह मन्त्रालय मात्र नै हो त्यहाँ ल्याए कि ल्याएन त्यो ल्याउनु पर्छ त्यो नल्याउँदाखेरि नै यो ठुलो क्षति भइरहेको छ जस्तो मैले चाहिँ सामान्य अनुमान लागेको छु यसमा सबै क्षेत्रले अब राज्यकै तर्फबाट सबैले गर्नुपर्छ हामी त घर बसिरहेको मान्छे हो र मैले के पनि भने मैले फेसबुकमा देख्ने बित्तिकै सबैले सहयोग गरौँ भनेर मैले आफैले पनि आह्वान गरेको छु अब हामीले गर्ने कुरा त्यो हो र राज्यले गर्दाखेरि चाहिँ राज्यले एउटा सामान्य जनताको पनि भ्यू लिएर त्यहाँ स्थानीय स्तरमा के गर्न सकिन्छ त्यो गर्नुपर्छ यसमा अहिले दायाँ बायाँ तल माथि केही गर्नु हुँदैन राज्यको सम्पूर्ण रिसोर्स परिचालित गरेर यसलाई उद्धारको काम चाहिँ गर्नुपर्छ
2: सूर्यबहादुर थापाजी
3: हजुर
2: तपाईँ प्रकोपविद यस्तो किसिमको विपद आउँदाखेरि कसले कहाँबाट के गर्नुपर्छ
3: अहिले उहाँ सरले भने जस्तै वास्तवमा यस्तो खालको आपत्ति विपत्तिमा जसले जहाँबाट जे सक्छ त्यो हिसाबले सहयोग गर्नुपर्ने हुन्छ।
2: विशेष गरी महत्त्वपूर्ण भूमिका कसको हुन्छ, कसरी प्रभावकारी बनाउने,
3: यसको उद्धारलाई भूमिका, यसको काम भनेको
2: क्षति कम हुनको लागि।
3: अब अहिले क्षतिको भन्दा नि अहिले त जुन एउटा घटना घटिसक्यो, ठुलो एउटा विपत्ति परिसक्यो, 70 भन्दा बढी मान्छेको बितिसकेको कुरा आएछ, होइन, धेरैभन्दा धेरै मान्छे हराइरहेको अवस्था छ। अब कति हरायो भन्ने खोजी नीति हुँदैछ, होइन, अब खोज उद्धारको कुरा हुँदैछ, र यसको सबै कामको नेतृत्व गर्ने भनेको सरकारले हो, र अब त्यसको लागि चाहिँ हामी सबैले, सबै सरकारवालाहरूले आफ्नो ठाउँबाट, इभन इन्डिभिजुअल व्यक्तिले पनि कसले कहाँ के सक्छ त्यो गर्नुपर्छ। र अब
2: यस्तो अवस्थामा संयन्त्रहरू चाहिँ कसरी परिचालित हुन्छ,
3: यस्तो छ, अब संयन्त्रहरू चाहिँ अब अहिले परिचालन भएकै छ। जस्तो म राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भन्ने यो सिभिल सोसाइटीहरू संस्था छाता संस्था हो, म त्यसको अध्यक्षको रूपमा काम गर्छु, र आजै पनि हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तुरुन्तै एउटा बैठकको आयोजना गरेको थियो इमिडिएटली। त्यसमा हाम्रो संस्थाको महासचिव जानुभएको थियो, जहाँ मैले जहाँ पाएको जानकारी अनुसार स्वयं गृहमन्त्रीज्यू आफै उहाँकै उपस्थितिमा छलफल पनि भयो, र त्यहाँ चाहिँ सबै अब संयन्त्रहरू सबै परिचालन गर्ने कुराहरू भइरहेका छ। र मलाई लाग्छ अहिले सरकारले पनि एउटा चाहिँ सर्टेन बजेटहरू पनि 2 जिल्लामा करोड र अर्को एउटा चाहिँ तपाईँको यतापट्टि धादिङमा 50 लाख, नुवाकोट र रसुवाको लागि 1 करोडको, उता हेलिकप्टरहरूको परिचालन, सँगसँगै सुरक्षा निकायहरूको परिचालन, र सरकारको तर्फबाट गर्ने कुरा अहिलेलाई तत्काललाई, होइन, अब योभन्दा अगाडि पूर्व तयारी, जोखिम न्यूनी कुराहरूमा बजेट एलोकेसन गर्नुपर्ने, जोखिम न्यूनको लागि काम गर्नुपर्ने, त्यो पाटो आफ्नो ठाउँमा छ, त्यसमा कमी छ, होइन, यद्यपि हामीले पहिला पनि छलफल गरेका थियौँ, विगतको भन्दा अलिकति सुधार भएको छ, त्यो पर्याप्त छैन, जोखिम न्यूनीकरणको लागि र पूर्व तयारीको लागि धेरै खर्च गर्नु पर्थ्यो, त्यो छैन। अब यस्तै खालको घटनामा चाहिँ झुन्दै रिसोर्स परिचालन हुन्छ, दौडादौड हुन्छ, सारा हुन्छ, लागिमिली हुन्छ।
2: अघि फणिन्द्रमणि पोखरेलज्यूले एउटा प्रश्न त उठाउनु भयो नि,
3: हजुर,
2: आवश्यक पूर्व तयारी गर्न सकिन्थ्यो होला, पहिलाको बहाव, होइन, नदीको अवस्था कस्तो छ, पानीको अवस्था कस्तो छ, अथवा पूर्व सूचना, त्यसमा चाहिँ राज्य चुकेको हो,
3: त्यसमा चाहिँ हजुरको अब अलिकति एउटा हामीले अहिले आज पनि दिनभरि हामी यस्तै खालको छलफलमा थियौँ, र त्यसमा चाहिँ यो क्रस बोर्डरको चाहिँ अर्ली वार्निङ सिस्टम, क्या पूर्व तयारी सूचनाको जुन कुरा हुन्छ नि, पूर्व सूचना प्रणाली, त्यो पाटोमा चाहिँ कम भएको देखियो, होइन, यो चाहिँ वास्तवमा चाहिँ अब हाम्रो क्रस बोर्डर भन्नाले हाम्रो छिमेकीहरूसँगको पनि एउटा चाहिँ सम्बन्ध, त्यहाँबाट जानकारी लिने, सूचना लिने, तत्काल भनौँ न, त्यो माथि त चाइनामा त जानकारी भयो होला, थाहा भयो होला, त्यो हामी कहाँ तुरुन्तै इन्फर्मेसन आइदिएको भए सायद तुरुन्तै हामीले त्यहाँ जानकारी गराएर धेरै मान्छेहरू बचाउन सकिन्थ्यो होला नि। त्यो खालको एउटा हाम्रो सिस्टम डेभलप, उत्तर चिनतिर चाहिँ त्यो खालको हाम्रो एउटा सम्झौता, त्यो खालको एग्रिमेन्ट छैन भन्ने मैले आजै जानकारी पाएँ। यता भारत सरकारसँग चाहिँ त्यो खालको हाम्रो चाहिँ एमओयु छ अरे, हामीले पनि यहाँबाट सूचना दिने, उहाँबाट पनि सूचना लिने भन्ने त्यो हाम्रो एउटा मेकानिजम छ, तर चाइनासँग त्यो छैन। त्यस कारण यो चाहिँ एउटा गर्नुपर्छ भन्ने कुरा आजै मैले विभिन्न बैठकहरूमा भाग लिँदाखेरि जानकारी पाएँ। र अहिले हाम्रो चुकिरहेको कुरा अलिकति भनेको यो यो पूर्व सूचना प्रणालीको कुरा, जानकारीको कुराहरू त्यो भइदिएको भए अर्ली बेलैमा, आखिर त उहाँबाट, चिनबाट सुरु भएको हो नि त, यहाँसम्म नेपालमा एकैचोटि त्यो आएर चाहिँ यत्रो ठुलो नोक्सानी भयो, होइन, अब यो त एकदम अपरझट सोध्दै नसोचेको कुरा भन्न पुग्यो, आज अकल्पनीय कुरा भयो।
2: आशिष हजुरजी, बेलैमा सरकार किन सोच्दैन, जस्तो सूचना दिने कुरा हुनसक्छ, साइरन बजाउने कुरा हुनसक्छ, अलि अगाडि नै के हुँदैछ घटना थाहा भइसकेपछि पनि अलर्ट राख्ने कुरा हुनसक्छ, मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्ने कुरा हुनसक्छ।
4: एउटा कुरा मलाई पनि एउटा आश्चर्य चाहिँ के लागेको छ भन्दा, 1 वर्ष अगाडि यो 2082 असार 24 गते पनि चाहिँ यस्तै खालको लेदो बाढी आएको थियो, होइन, त्यतिखेर म यो बन्दरगाह हेर्ने संस्थाको कार्यकारी निर्देशकको रूपमा काम गरिरहेको थिएँ। चिन सरकारको सहयोगमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण भइरहेको थियो। त्यतिखेर 2082 असार 24 गते, मलाई अहिले पनि याद छ, त्यतिखेर यस्तै लेदो बाढी आउँदाखेरि 12 जना नेपाली र 6 जना चिनियाको मृत्यु भएको थियो। र त्यतिखेर चाहिँ यो पूर्व सूचना प्रणाली चाहिँ चिन र नेपाललाई लिङ्क गर्ने गरेर त्यो चाहिँ विकास भएको भनिएको थियो। र त्यो किन यसपालि चाहिँ त्यो पूर्व सूचना आएन, त्यतिखेर त्यो
2: अहिले त फेरि चीनको तिब्बत तर्फबाटै भएको घटना हो,
4: घटना पूर्व सूचना प्रणाली
2: उताबाटै ड्याम फुटेर आयो,
4: विकसित
2: हिमताल फुट्यो भनिएको छ,
4: विकसित भयो भनिएको थियो, त्यो चाहिँ कसरी साइरन बजेन, म आफै सरप्राइज भइरहेको छु। र अर्को कुरा चाहिँ, जसरी पोहोर 18 जनाको यस्तै खालको चाहिँ बाढी आएर चाहिँ मृत्यु भएको थियो भनेदेखि त्यो हिसाबले गृह मन्त्रालयमा यो यसको चाहिँ मेमोरी क्यारी भएन कि होइन भने त योभन्दा राम्रो पूर्व तयारी हाम्रो गर्नु पर्थ्यो।
6: विपद जोखिम व्यवस्थापन सम्बन्धी त ध्यान त पुग्नु पर्यो। यस्तो प्रकोप भनेको त ढोल बजाएर बाजा बजाएर आउँदैन, जतिसुकै बेला पनि आउन सक्छ, स्ट्यान्ड बाई रहनु पर्यो।
4: एक वर्ष अगाडि आएको थियो भने त फेरि एक वर्ष पछाडि पनि आउँछ भन्ने त अनुमान हुनु पर्यो। यो चाहिँ हाम्रो गृह मन्त्रालय र अरू संयन्त्रमा यो चाहिँ अब यो सरकार चेन्ज भएर यो इन्फर्मेसन ग्याप भयो कि के भयो मैले बुझ्न सकिनँ। आज मैले सदनमै यो कुरा उठाउँछु भनेको थियो, त्यहाँ चाहिँ समय पाइन्। त्यही भएर यो जुन इन्स्टिट्युसनल मेमोरीको पनि एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ होइन, जस्तो स्थायी सरकार नहुँदाखेरिको एउटा समस्या पनि भयो जस्तो छ, त्यो इन्स्टिट्युसनल मेमोरी क्यारी अन भएन। नभए तपाईँको 2082 असारमा जाँदाखेरि त्यतिखेर पनि तपाईँको चाहिँ झन्डै 7 अर्बको चाहिँ नोक्सानी भएको थियो, 18 जनाको मृत्यु भएको थियो, र चिन र नेपाल जोड्ने मितेरी पुल पनि त्यतिखेर पनि बगाएको थियो भनेपछि अहिले त्योभन्दा पनि अझ धेरै गुनाले चाहिँ
6: अहिले घटनाको क्षति विवरण चाहिँ तपाईँ ल्याउनु भएको छ,
4: अहिले त अब प्रारम्भिक छ, अब त्यो पनि कति सत्य तथ्य हो किनभने यत्रो ठुलो चाहिँ
6: तपाईँको
4: अब आज भोलि बिहानसम्म यसको केही प्रारम्भिक आउँछ होला, तर अब यसमा
6: क्षतिका हिसाबले हेर्दाखेरि अहिले व्यापक क्षति भयो नि होइन, इतिहासमै सबैभन्दा बढी क्षति भयो बाढीका कारणले, बाढीले बितन्डा नै गर्यो।
4: अब झन्डै 15-16 जना त मेरो गृह जिल्ला सिन्धुलीबाटै चाहिँ अहिले बेपत्ता भएको सूचना आइराखेको छ भनेपछि यो हाइड्रो पावरमा धेरै क्षति भएको छ। त्यहाँ चाहिँ तपाईँको पर्यटकहरू चाहिँ धेरै चाहिँ त्यहाँ चाहिँ यो बाढीमा पर्नु भएको छ। त्यस्तै सरकारी कार्यालयहरू जस्तो टिम्मुरे जुन बोर्डर एरिया रसुवागढीभन्दा अगाडिको टिम्मुरे त्यहाँ पनि त्यहाँ भएका होटेल त्यहाँ भएका घरहरू पनि केही निशाना नै छैन भनिएको छ भनेपछि क्षति त एकदमै ठुलो छ भन्ने कुरा अनुमान चाहिँ गर्न सकिन्छ।
6: चिनको तिब्बत तर्फबाट जसै रसुवा नुवाकोट धादिङ गोर्खा हुँदै चितवनसम्म पुग्दाखेरि कम्तीमा पनि मानवीय क्षति त कम गर्न सकिन्थ्यो नि होइन?
5: सकिन्थ्यो। यसमा मान्यजीले अघि भन्नुभएको कुरालाई मैले कसरी गरेँ भने अब इन्स्टिट्युसन मेमोरी भन्ने कुरो चाहिँ कस्तो हुन्छ भने सरकार जहिले पनि स्थायी हुन्छ, राजनीतिक दल मात्रै परिवर्तन हुन्छ, ब्युरोक्रेसी छ। जस्तो हाम्रो तिब्बतमा
6: राज्य पनि त अविच्छिन्न
5: उत्तराधिकारी हो। अब लासामा हाम्रो कन्सुलेट जनरलको अफिस छ, उहाँ कार्यरत हुनुहुन्छ, त्यो एरियाको गतिविधि उहाँहरूले पठाउनुपर्छ। र अलिकति के हुन्छ भने गत सालको एउटा इन्सिडेन्ट पनि भइसकेको अवस्था छ, त्यसलाई मध्यनजर राखेर राज्यका मेसिनरीहरूले यो बारेमा बेलैमा ध्यान दिनुपर्छ नदिएको जस्तो म एउटा पब्लिकको हिसाबले मैले भन्नुपर्छ।
6: तपाईँ त गृह प्रशासनको अनुभव लिइसक्नु
5: त्यो र मैले पब्लिकको हिसाबले भेट्छु, पब्लिकको हिसाबले मैले अहिले भन्नुपर्छ। र अर्को कुरो के पनि देखियो भने राज्य भनेको स्ट्याटिक बसिराख्ने चिज होइन, राज्य भनेको डिप्लोमेसी पनि हुन्छ, त्यहाँ रिसोर्स पनि हुन्छ, एउटा कोएर्सिभ पावर पनि हुन्छ, हरेक राज्यसँग हरेक पावर हुन्छ। तर राज्यले गर्नुपर्ने डिप्लोमेटिक चालहरू चाहिँ नभएको हो कि त्यसैले इन्फर्मेसन नआएका हुन् कि भन्ने मलाई आफूलाई चाहिँ लाग्यो। मेरो एउटा पुरानो अनुभवले गर्दाखेरि जस्तो चाइनासँगको हाम्रो गर्नुपर्ने एउटा डिप्लोमेटिक राज्यले अहिले के गरेर सरकार चेन्ज
6: विगतमा चाहिँ कसरी समन्वय सहकारी गरिन्थ्यो,
5: समन्वय सहकारी
6: संयन्त्रहरू बीच,
5: हाम्रो संयन्त्रहरू बीच समन्वय सहकारी हुन्थ्यो, अब अहिले यसरी हुन्थ्यो भने त्यो अहिले भन्नु
6: कर्मचारी तहदेखि लिएर
5: हरेक तहमा हुन्छ। सरकार चेन्ज हुने बित्तिकै राजदूतहरूसँग यो किसिमको डिजास्टरको कुरा हुनसक्छ, क्रस बोर्डर क्राइमका कुराहरू हुन सक्छन्। जस्तो अहिले हामी चेन्ज भयो, सरकार चेन्ज भयो, सरकार चेन्ज हुने बित्तिकै अपराधी भागेछ भन्न पाइँदैन नि त, अपराधको मात्रा घटेछ भन्न त पाइँदैन नि त। तर त्यससँग मैले तुलना गर्न खोजेको होइन, जुनसुकै घटना पनि घट्न सक्छन्, तर घट्न सक्छन् भनेर राज्यले आफ्नो डिप्लोमेटिक चाल चाहिँ हातहरू बढाउनु पर्छ,
6: राज्य संवेदनशील
5: बन्नु पर्यो। यस्ता घटनाहरू यो ठाउँमा घट्न सक्छन्, त्यस कारणले यसको लागि मेजरमेन्ट यो हो। अहिले त हामी यहाँ सुगम ठाउँको डिजास्टरको कुरा गरिरहेका छौँ, डोल्पा कर्णाली जस्ता ठाउँमा पनि त यस्ता हुन सक्छन्, त्यहाँ भयो भने के गर्ने, त्यहाँ हुँदाखेरि त्यसको पत्तावट के गर्ने, त्यस कारण यस्ता कुराहरू राज्यले बेलैमा सोच्नुपर्छ जस्तो लाग्छ। अलि कमजोर आँकेको कि जस्तो अहिले म के भन्छु भने भन्नु त नहुने हो, तर पनि के भन्छु भने अलिकति अनुभव नभएका सरकारमा हुनुहुन्छ, अनुभव छैन भनेर त्यो किसिमले एउटा प्रिभेन्सन आफूलाई बचावट गर्न त सकिन्छ, तर राज्यको हिसाबले पब्लिकको हिसाबले त्यो बचावटको अर्थ रहँदैन। त्यस कारणले गर्दाखेरि प्रधानमन्त्री राज्य सरकार सचिव मन्त्री भएको मान्छे जहिले पनि परिपक्व नै हुन्छ भन्ने कुरो हामीले चाहिँ अनुमान गर्छौँ।
6: आवश्यक समन्वय सहकार्य पनि गर्नु पर्यो,
5: जे चाहिनु पर्ने सबै कुरो गर्नुपर्छ। मलाई थाहा छ
6: संघीय सरकार छ,
5: मलाई प्रदेश सरकार छ,
6: स्थानीय तह छ, नागरिक समाज, बुद्धिजीवी,
5: त्यो हुनुपर्ने
6: कर्मचारी तन्त्र, सुरक्षा निकाय
5: जस्तो
6: सबैले मिलाउन त सक्नु।
5: उदाहरणको लागि म आजै भन्छु, आजै पनि गृहमन्त्रीज्यूले के अरे हाम्रो सदनमा जवाफ दिनुपर्छ यो घटना घट्यो भनेर, तर हो उहाँ विपदको प्राधिकरणको बैठकको कारणले गर्दाखेरि जान सक्नु भएन, तर पनि तीबाट पनि अहिलेको सूचना प्रविधिको यस्तो जमाना छ, हामी प्राधिकरणबाटै पनि संसदलाई सम्बोधन गर्न सक्ने अवस्था हुन्थ्यो, परराष्ट्र मन्त्रीज्यूले गर्ने होइन। त्यस कारणले गर्दाखेरि यी यस्ता कुराहरू कहिलेकाहीँ काम गर्दै जाँदाखेरि तलमाथि हुन सक्छन्, यसलाई चाहिँ करेक्सन गर्नुपर्छ। र विपद जस्तो ठुला ठुला अपराधहरू जस्तो विषयमा घटना घट्यो भनेदेखि त्यो चाहिँ राज्यले क्षमा गर्दैन, पब्लिकले क्षमा गर्दैन भनेर मलाई त्यो लाग्छ।
6: श्रीबहादुर थापाजी, कमजोरी कहाँबाट भयो?
3: अब यो कहाँबाट भयो भन्दा पनि अब एउटा चाहिँ
6: तपाईँले त हेरिरहनु भएको छ,
3: विगत यसो छ, अब यो विपद समग्र विपदको व्यवस्थापनको कुरालाई हेरिदियो भने हामीसँग थुप्रै नीति नियम कानुनहरू छन्, त्यसको प्रभावकारी कार्यान्वयन छैन, मैले एकदमै उहाँलाई पनि थाहा छ। अनि त्यसपछि हाम्रा चाहिँ तपाईँको हाम्रा विभिन्न संयन्त्रहरू छन्, यहाँले भन्नु अघि के सङ्घीय छ, प्रदेश छ, स्थानीय छ, त्यसले जिम्मेवारी बोध गरेको छैन, त्यहाँ तपाईँको जोखिम, मैले अघि पनि जोखिम न्यूनीकरणको क्षेत्रमा लगानी छैन, पूर्व तयारीको क्षेत्रमा लगानी छैन। अहिले यस्तै खालको घटना घट्यो त विपद भयो भने तत्काल तपाईँको राहत उद्धारको लागि हाम्रो रिसोर्स मोबिलाइजेसन तत्काल हुन्छ।
6: यस्तो अवस्थामा जोखिम न्यूनीकरण चाहिँ कसरी गर्ने त?
3: अब यस्तो छ, यसको अघि पनि भने नि, एउटा त हाम्रो यो बहुप्रकोपीय जोखिम भएको देश हो, एउटा मात्रै जोखिम भएको ठाउँ छैन यो, माटी पहिरो आग लागि शीतलहर भूकम्प महामारी हरेक गिराएको छ, तर अहिलेको घटना फरक हो। यो तिब्बतमा तपाईँको के भनिँदैछ भने अब यसको तथ्य सत्य त्यति आउँदै होला, त्यहाँ तिब्बतमा चाहिँ तपाईँको उतापट्टि पार्टमा चाहिँ चाइनाको तिब्बत पार्टमा चाहिँ पहिरो गएर ठुलो त्यहाँ चाहिँ ताल जमेर त्यो ताल फुटेर त्यसपछि त्यसको सारा चिज चाहिँ लेदो सहित यतातिर नेपालभित्र छिरियो भन्ने कुरा छ। अब त्यसको सत्य त त्यो अघि पनि हामी कुरा गऱ्यौँ नि, नेपाल सरकारले अब अघि पनि भन्यो यो के अरे यो 82 सालकोमा चाहिँ यहाँ अघि सरले जोड्नुभयो होइन आयो भनेपछि आज यत्रो भयो नि त, त्यही बेला पनि यो कुरा उठाएको थियो क्रस बोर्डरको चाहिँ तपाईँको अर्ली वार्निङ सिस्टम चाहिँ डेभलप गर्नु पर्यो है भनेर त्यही बेलादेखि कुरा उठेको, तर त्यो घटना घटेपछि बिर्सिने हामी कहाँ के बानी छ भने त्यो घटना घटिसकेपछि तुरुन्तै चाहिँ एकदमै हार गुहार रोई कराई सारा दुःख मनाउ गर्ने छ, त्यसपछि फेरि बिर्सिने चलन छ क्या। यो सबभन्दा दुःखदायी कुरा चाहिँ हाम्रो यहाँ छ, त्यो बेलाको त्यो घटना घटना साथै चाइनिज सरकारहरूसँग चाहिँ हाम्रो एउटा वार्ता गरेर एउटा अर्ली वार्निङ सिस्टमको डेभलप गर्न सकेको भए चाइनामा यो घटना घटना साथ उसले के भन्थ्यो हामी कहाँ पहिरो गएर यस्तो खालको अवस्था छ, नेपालमा पनि त्यसको असर पर्न सक्छ, तत्काल तपाईँले
6: जानकारी
3: गरिहाल्नुहोस् भन्ने
6: हुन्थ्यो
3: खैलाउँछ होइन। अब यद्यपि हामीसँग भएको सूत्र साधन चाहिँ परिचालन भएको छ है अहिले अहिले, किनभने हामीले पनि देखिरहेका छौँ, किनभने यस्तो बेलामा अरू कुरा गर्ने कुरा पनि
6: जानकारी त फेरि बिहानैदेखि
3: जानकारी पनि आएको छ, सुरक्षा निकाय परिचालन पनि भएको छ, बैठक पनि बसिरहेको छ, हेलिकप्टर मोबिलाइज भइरहेछ। अब हामी एउटा चाहिँ नागरिक समाजको मैले भने एउटा हामी राष्ट्रिय सञ्जालको हाम्रो क्षेत्रबाट पनि अहिले हामीले व्यापक सूचना प्रवाह गरिरहेछौँ, सूचना लिन खोजिरहेछौँ, अब कहाँनिर सहयोग गर्न सकिन्छ भने हेरिरहेछौँ। आजै हाम्रो एउटा टोली भोलिन्टियर टोली चाहिँ तपाईँको यता चाहिँ नुवाकोटतिर उतातिर दौडिसकेको छ होइन, अब त्यहाँ समन्वय गरेर कहाँ सहयोग गर्न सकिन्छ, हामीले के भनिरहेछौँ, अहिले आह्वान गरेछौँ व्यक्तिगत रूपमा हुन्छ कि संस्थागत रूपमा हुन्छ कि तपाईँको चाहिँ अब अरू विभिन्न सङ्घ संस्थाबाट हुन्छ कि, यो बेलामा हामी सबैले मन फुकाएर सहयोग गरौँ भनेर हामीले आह्वान गरिरहेछौँ। म के भन्न चाहन्छु भने अहिले पनि यो घटना घट्यो, पहिलो काम भनेको त खोज उद्धारकै कुरा हो, यहाँ धेरै मान्छे हराइरहेछन्, यत्रो मान्छे हराइरहेको छ, जम्मा त 70 प्लस के 71 जनाको मात्रै अहिले डाटा आयो, मृत्यु नै भएको भन्ने, अरू थुप्रै भइरहेछ। त्यस कारण यो खोज उद्धारमा एकदमै पहिला जोड दिनु पर्यो। त्यसपछि उहाँहरूको चाहिँ तपाईँको घाइतेहरूको स्वास्थ्य उपचारको कुराहरू गर्ने कुराहरू भयो होइन, त्यो खोजनीति गरेर त्यसपछि अर्को चाहिँ तपाईँको तत्काल राहत उद्धारको कुराहरू, कहाँ कहाँ के सहयोग गर्नुपर्ने हो त्यो इमिडिएट सहयोग गर्नुपर्ने अवस्था छ होइन। र अर्को कुरा चाहिँ तपाईँ यो मानव के मनोसमा सामाजिकको कुराहरू पनि छ, मनोत्रासको कुराहरू छ। अहिले मान्छेहरू सब अहिले भर्खर पनि म यहाँ तपाईँको आउनुभन्दा अगाडि हाम्रो नेटवर्कको साथीहरूसँग कुरा गरेर चाहिँ के छ सर, एकदमै विचित्त अवस्थामा छ, मान्छेहरू डराइरहेछन्, अब मान्छे हराइरहेको छ आफ्नो परिवारको, एकदमै विचित्त भनेपछि त्यसले एकदम ट्रमा क्रिएट गरिरहेछ भनेपछि त्यो लाइनमा पनि गर्नुपर्ने छ। सरकारले नै आज आह्वान गरिसक्यो, हाम्रो विपद व्यवस्थापन प्राधिकरणले, हामी सबैले चाहिँ अलिकति औषधि उपचारदेखि राहतको के अरे सामग्रीहरू सबैले आफ्नो हिसाबले त्यहाँ र समन्वय गरेर, अब यहाँ अहिले सबभन्दा ग्याप
6: हुने हिसाबले सहजीकरण गर्ने भन्दा पनि हाउगुजी
3: समन्वयकारी हुनु पर्यो। एउटा यो फेरि यो कस्तो छ भने नि यो डिजास्टरमा फेरि खालको बाढी आएको जस्तो सबै एकैचोटि ओहिरिने होइन, पाउनु पर्ने मान्छेले नपाउने, नपाउनु पर्ने मान्छेले पाउने, कहाँ चाहिँ डुप्लिकेसन हुने, त्यस कारण चाहिँ यो समन्वय कुरा सरकारले पनि गरिरहेछ होइन। र त्यो एउटा समन्वयको पाटोमा पनि सरकारले अलि राम्रोसँग चाहिँ यो अहिलेको तत्कालको लागि यो राहत र सहयोग गर्ने कुराहरूमा पनि हेर्नुपर्छ। मलाई लाग्छ त्यसपछि पुनर्स्थापना पुननिर्माणका कुराहरू आउँछ, त्यो छ। र सरकारले यो आजको यो घटनाबाट अझै फेरि सिकेर, यद्यपि हिजोदेखि सिक्न पर्ने हो, यो हाम्रो चाइनासँगको त यो जुन तिब्बतसँगको कुरा चाहिँ भोलिको दिनमा पनि आज फेरि तपाईँको 1 महिनापछि 10 दिनपछि फेरि पनि हुनसक्छ नि त भने तुरन्त चाइनिज गभर्मेन्टहरूसँग कुरा गरेर एउटा क्रस बोर्डरको चाहिँ एउटा चाहिँ विषयमा चाहिँ एउटा एग्रिमेन्ट नै गरेर यस्तो सूचनाहरूको आदान प्रदानको टाइमली अड्ने भन्ने कुराहरू गर्ने कुराहरूमा हामीले गर्नुपर्छ। र अर्को कुरा अघि भने जस्तो हामीसँग भएको नीति नियम कानुनको चाहिँ प्रभावकारी कार्यान्वयन हुन जरुरी छ, भयो कि भएन भनेर अनुगमन गर्ने सिस्टम छैन क्या। अहिले तपाईँलाई म जानकारी गरौँ, अस्ति भर्खर आज खास बैठक चाहिँ प्राधिकरणमा अर्कै विषयमा थियो, हामीले यो चाहिँ तपाईँको विपद प्रति कार्य योजना भनेर एउटा प्राधिकरणले बनाएको थियो विभिन्न स्टेक होल्डरहरूसँग कन्सल्टेसन गरेर, अनि त्यसको चाहिँ ठाउँ ठाउँमा कार्यान्वयन पनि भइरहेको थियो। र त्यसको कति भयो, यसपालि त्यति क्षति भएन भन्ने हामीले लिइरहेका थियौँ, त्यसैको आज एउटा मूल्याङ्कन छलफल गर्ने भनेर प्राधिकरण बैठक बोलाएको, तर अर्कै घटना आइपुग्यो र त्यो चाहिँ आज त्यतातिर मूल्याङ्कनको पाटो भन्दा त्यो यतातिर गयो। हाम्रो यस्तो खालको योजना बनाएको कुराहरू, बनाएको कानुनहरू, नीति नियमहरू कति भयो, अनि जिम्मेवार निकाले त्यो काम गरे कि गरेन, जिम्मेवार व्यक्तिले त्यो जिम्मा लियो कि लिएन भनेर, यो चाहिँ डिजास्टर गभर्नेन्स भन्छ क्या, विपद सुशासन, राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्रोत्साहित गर्ने, र जिम्मेवारी लिएको मान्छेले एउटा सानो सूचना नदिएको कारणले मान्छे मऱ्यो भने त्यसले जिम्मेवारी लिनुपर्छ कि पर्दैन, एउटा सानो घन्टी
6: पर्दैन। तपाईँ त अहिले प्रश्न गर्ने ठाउँमा हुनुहुन्न, जवाफ दिने ठाउँमा हुनुहुन्छ, जवाफदेही बन्नुपर्छ। तपाईँ त सत्तारूढ सांसद हो, तपाईँकै पार्टीको सरकार छ, चुकिरहेछ चाहिँ कहाँ?
4: होइन, अहिले पनि मैले भने अहिले खोजी काममा उद्धार काम एकदमै प्रभावकारी भइरहेको छ होइन,
6: जस्तो तपाईँले नै दृष्टान्त दिनुभयो नि अघिल्लो वर्षको असोज महिनामा भएको विपत्ति, त्यो पाठ सिकेर केही न केही त गर्नु पर्थ्यो होला नि, घैठोमा घाम चाहिँ कहिले लाग्ने?
4: अब यस्तो हो, अहिले पनि मैले भने अब अलिकति यो इन्फर्मेसनको चाहिँ ल्याप्स भएको कि जस्तो मलाई लाग्यो होइन, जस्तै अब मेरो पनि कमजोरी हो, मैले पनि बेलैमा यी कुराहरू अब गर्नु पर्थ्यो, तर म अब अरू कुरामा व्यस्त भएँ होला। अब मलाई लाग्यो कि अब यत्रो हाम्रो चाहिँ विपद व्यवस्थापन प्राधिकरण छ, गृह मन्त्रालय छ, अनेक संयन्त्रहरू छन्, उहाँहरूले चाहिँ 2082 असारको जुन घटना यसको चाहिँ अब मेमोरी छ होला, त्यो अनुसारले हाम्रो तयारी अवस्थामा छ। मेरो बुझाइमा त यो अर्ली वार्निङ सिस्टम चिन र नेपाल बिच पनि जडान भइसकेको छ, जडान भयो भन्ने पनि थियो मेरो इन्फर्मेसन।
6: चिनसँग समन्वय सहकार्य हुन सकेको खोइ त,
4: त्यो चाहिँ अब
6: बेलैमा वार्ता हुन सकेको खोइ त, जानकारी लिन सकेको खोइ, पूर्व सूचना लिन सकेको खोइ,
4: अब यो कुरा
6: सरकार टु सरकार किन वार्ता हुँदैन,
4: अब यो
6: कुटनीतिक वार्ता किन हुँदैन, कर्मचारी तहमा किन समन्वय छैन?
4: अब यो कुरामा चाहिँ तपाईँको समाधान गर्नको लागि चाहिँ अब सिरियसली नेपाल सरकार र चिन सरकारको चाहिँ एउटा चाहिँ छलफल हुनुपर्छ र एउटा जोइन्टली यसको चाहिँ न्यूनीकरण गर्नको लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। अब अहिले हामीले देखिरहेको छ,
6: अहिले चिन सरकारसँग समन्वय भइरहेछ कि छैन, किन भन्दा घटना त भइसक्यो, समस्या त आइसक्यो,
4: होइन अहिले त समन्वय भएको छ, कुरा पनि भएको छ, खालि यो अर्ली वार्निङ सिस्टमको चाहिँ किन यो काम गरेन, के भएछ भन्ने कुरा चाहिँ अलि सोध खोजको विषय छ,
6: र विषयमा अहिलेसम्म सोध्नु भएको छैन।
4: अब यी कुराहरू अब अहिले त उद्धारको कामहरू भइरहेको छ होइन, अब त्यो त्यसपछि त्यो
6: सरकार तहमा के कुराकानी भइरहेछ,
4: अनि सरकारी तवरमा त अहिले त खोज र उद्धारको कार्यलाई प्रभावकारी बनाउने भन्ने
6: चिनले आवश्यक समन्वय सहकार्य सहयोग
4: गरेछ उहाँकोबाट पनि आएको छ होइन
6: आवश्यक स्रोत साधन दिएको छ नेपालको स्रोत साधनले मात्रै भ्याउने अवस्था छैन
4: दिन्छु भन्नुभएको छ आज भारतको प्रधानमन्त्रीले पनि हाम्रो प्रधानमन्त्रीजीलाई फोन गरेर चाहिँ अब सहयोग कस्तो खालको गर्नुपर्छ चाहिँ खबर गर्नुहोस् हामी सहयोग गर्न तयार छौँ भन्नुभएको छ चिन सरकारको पनि त्यो छ होइन तर मैले भन्नु खोजेको कुरा के हो त भन्दा जस्तो हाम्रो त चिनसँग पनि लामै बोर्डर जोडिएको छ उत्तरतिर होइन अब यस्तो धेरै ठाउँ छ जस्तो अहिले हामीले हेऱ्यो भने पनि एउटा तपाईँको रसुवामा भनौँ अर्को तातो पानीमा पनि त्यस्तै छ भोटे कोसी नै हो दुवैतिर भोटे कोसी नै भन्छौँ होइन त्यसको
6: एकातिर रसुवा अर्कोतिर सिन्धुपाल्चोक
4: सिन्धुपाल्चोक अब मलाई यो विषयमा अलि बढी किन जानकारी छ भन्दा मैले सुक्खा बन्दरगाहमा काम गरेको रसुवामा पनि सुक्खा बन्दरगाह निर्माण दिन्छ यस्तै यो अघिल्लो वर्षको चाहिँ लेदो बाढी
6: पूर्वाधार विद हुँदै पूर्वाधार विकास समितिको सभापति नै भनिसक्नु
4: रसुवा
6: जिम्मेवार ठाउँमा हुनुहुन्छ तपाईँ
4: टिमुरेमा पनि त्यसरी नै पोहोर बगाएको हो चाहिँ बन्दरगाह निर्माणाधीन त्यस्तै तपाईँको तातोपानीमा पनि सुक्खा बन्दरगाह छ जुन चिन सरकारकै सहयोगले बनाएको हो त्यो पनि तपाईँको यति चाहिँ त्यो भोटेकोसीले काट्दा काट्दा त्यो पनि बगाउने स्थितिमा छ त्यही भएर हामीले योभन्दा अघिल्लो वर्ष इन्टरमोडल यातायात विकास समितिबाटै 70-75 करोडको चाहिँ हामीले ठेक्का लगाएको थियौँ त्यो भोटेकोसीको चाहिँ त्यो प्रभाव कम गर्नलाई भनेर भनेपछि दुवैतिर उति नै जोखिम छ र अर्को कुरा सङ्लो पानी आइदिएको भए भए यति बढी क्षति पनि हुँदैन थियो होला यो त लिएर आएपछि यसले बढी प्रेसर बढी चाहिँ त्यो भार बन्द हुने भएको भएर यसको चाहिँ क्षति बढी नै हुन्छ होइन अब
6: क्षति चाहिँ कति भयो त
4: पूर्वाधार विकास मन्त्रीज्यूले पनि भन्नुभएको छ 2 खर्ब भन्दा बढी चाहिँ रुपियाँको चाहिँ
6: भन्सार कार्यालयदेखि लिएर
4: भनिएको छ
6: बैङ्कदेखि लिएर सारा ध्वस्त भयो
4: अब पूर्वाधार भन्दा पनि धेरै मानिसहरूको चाहिँ क्षति भएको छ त्यो चाहिँ एकदमै दुःखको कुरा हो दुःखका साथ आज भन्नुपर्छ होइन आज हामीले सदनमा पनि धेरै यही विषय
6: कम्तीमा पनि मानवीय क्षति हुनबाट त रोक्न सकिन्थ्यो नि त
4: कम गर्न सकिन्थ्यो
5: यसैलाई मैले के गरेँ भने जस्तो मान्यज्यूले भन्नुभयो सिस्टम डेभलप गर्नुपर्छ वास्तवमा जरुरी हो तर सिस्टम डेभलप गर्न खर्च लाग्छ टाइम लाग्छ दुईटा सरकार बिचको समन्वयको कुरा हुन्छ
6: त्यसको लागि रोक्छ चाहिँ केसले
5: सुन्नु त त्यो रोक्छ भन्ने कुरो त्यो चाहिँ टाइम लाग्न सक्छ ठेक्कापट्टा होला त्यसमा पनि टाइम लाग्छ तर जस्तो त्यहाँ एउटा पानी थुनिएर बसेको छ पानी थुनिएर बसेको त एउटा सामान्य लेमेनले पनि बुझ्छ त्यहाँको र पारिपट्टिको र त्यहाँको मान्छेबिच सामाजिक सांस्कृतिक सम्बन्ध पनि होला त्यसले पनि खबर गर्छ सतर्क भएर बस या पानी थुनिएर बसेको छ तिमीहरू सतर्क भएर बस भनेर भन्न सक्छ त्यो कुरो हाम्रो सबभन्दा लोकल स्तरको सरकार भनेको प्रहरी हो स्थानीय प्रहरी हो सशस्त्र प्रहरी पनि हुनसक्छ त्यहाँ
6: प्रहरी नै बेपत्ता भएको छ
5: र त ऊ मार्फत त्यो
6: प्रहरीले नै ज्यान गुमाउनु पर्ने
5: प्रहरीको सूचना चाहिँ त्यहाँ
6: हराउनु पर्ने
5: समन्वय गरेर लिन सके भए यत्रो क्षति चाहिँ हुँदैन थियो होला जस्तो मलाई लाग्छ अब तर त्यो लिने बानी पसाल्नु पर्यो
6: प्रहरीदेखि भन्सारका कर्मचारीहरूसम्म सुरक्षित रहेन
5: कोही पनि छैन
6: तर आम नागरिकको त कुरै छ
5: प्रविधि भन्दा पनि पहिले हामी प्रविधि त नेपाल भारत बिच बोर्डर त खुल्ला छ सबै ठाउँ डिजास्टर हुने सम्भावना छ तर हामीले प्रविधि जरुरी छ
6: चिनमा पनि क्षति चाहिँ पुग्यो नि
5: पुग्यो प्रविधि जरुरी छ
6: यसमा चिन दोषी देखिन्छ र
5: होइन मैले भन्न खोजेको नि प्रविधि जरुरी छ तर इन्फर्मेसन त्योभन्दा अगाडि व्यक्तिगत रूपमा डिजास्टरमा लोकलले दिएको इन्फर्मेसन चाहिँ हामीले लिने बानी बसालिदियो भने यस्ता क्षति कम हुन्छन् किनभने त्यो आज झट्टै थुनिएर झट्टै फुटेको पनि होइन होला जस्तो लाग्छ त्यो केही दिन थुनिएर विस्फोट भएको चिज होला जस्तो लाग्छ
6: चिनकै पनि बस्ती सखाप भयो नागरिकहरू हराए बेपत्ता छन् क्षति त दुवैतिर
5: छ तर त्यो क्षतिको सेयरिङ गर्ने त्यहाँ यस्तो डिजास्टर छ है यो फुट्न सक्छ है भनेर त्यो सेयरिङ गर्ने सिस्टम चाहिँ हामीले डेभलप गरेको भए सांस्कृतिक आदान प्रदान त्यो गाउँको र पारी गाउँको मान्छे बिचको एउटा कम्युनिकेसन आदान प्रदान गरेको भए यत्रो क्षति हुँदैन थियो होला जस्तो हामी पनि पहिले विभिन्न ठाउँका हिम पहिरोहरूको आकलन आउँथ्यो यस्तो छ भनेर तर कोशी किनारका तटका मान्छेहरूलाई सतर्कका जिल्लाहरूलाई सतर्क रहन माइकिङ गर्न लाउनु भनेर त्यतिखेर पनि खबर आउँछ। म ओखलढुङ्गा थिएँ त्यतिखेर, एउटा कुन हिमतालको विस्फोटको सम्भावना थियो, विस्फोट त भएन
6: तर ओखलढुङ्गाको सिडियो हुँदाखेरि
5: हामीले एफएम र अब मिलेसम्मका हामीले स्थानीय उहरू प्रयोग गऱ्यौँ, विस्फोटै भएन, केही समस्यै भएन। तर त्यो किसिमको त्यो भनेको प्रविधिले ल्याएको थिएन, त्यो भनेको सामाजिक रूपमा रिलेसन कायम भएर र ल्याएको समाचार हो। त्यस्ता किसिमका समाचार चाहिँ ल्याउने बानी बसाल्नुपर्छ होला जस्तो लाग्छ। प्रविधि आउँदै गर्छ, प्रविधि पनि सँगसँगै जानुपर्छ, तर त्यो किसिमको बानी बसालियो भने डिजास्टरलाई हामीले कम गर्न सक्छौँ एउटा। दोस्रो कुरो अब के गर्ने, अबको पनि पाटो त झन् जटिल छ। अबको पाटो भनेको कस्तो छ भने गभर्मेन्टले हो, गभर्मेन्टको को त हामीले पहिले गरेको अनुभव चाहिँ म भन्छु, एउटा कमान्ड पोस्ट भनेर गृह मन्त्रालयमा खडा गरेको थियो, उसले सबैलाई समन्वय गर्छ। एक दुई दिनमा सम्मान्य प्रधानमन्त्रीज्यू, तत्कालीन प्रधानमन्त्रीज्यू आएर के गरेको छ, मुख्य सचिवज्यू, प्रधानमन्त्रीज्यूहरू आएर, अब एपेक्स लेभलको त उहाँहरू नै हो, उहाँहरूले आएर के गर्नुभएको छ, तपाईँहरूले अहिलेसम्म के भएको छ भनेर उहाँले ब्रिफिङ लिनुहुन्थ्यो, ब्रिफिङ गृहमन्त्री गृह सचिवले त्यहाँ गर्नुहुन्थ्यो। त्यो किसिमको प्रणाली विकास गर्नु भने हो, अब यहाँ होइन सबै हामी सरकारै हौँ भनेर भौतिक योजना मन्त्रालयले छुट्टै गर्न थालो, आर्मीले छुट्टै गर्न थालो, नेपाल प्रहरीले छुट्टै गर्न थालो, सशस्त्रले छुट्टै गर्न थालो भने धन भत्ता भङ्ग हुन्छ।
6: सरकारी संयन्त्र बिचै
5: समन्वय चाहिन्छ, चाहे प्रधानमन्त्री कार्यालयमा होस्, चाहे गृह मन्त्रालयमा होस्, अथवा कहाँ राख्नुपर्छ,
6: यस्तो बेलामा चेन अफ कमान्ड,
5: चेन अफ कमान्ड चाहिँ चाहिन्छ। जस्तो कतिपय म हेलिकप्टरको व्यवस्थापन गर्न एयरपोर्टमा खटेको थिएँ, त्यतिखेर 72 साल भूकम्पमा खटेको थिएँ, त्यतिखेर हामीलाई कुट्छौँ मार्छौँ पनि भनेको थियो, किनभने हेलिकप्टर 12-15 थिए, सबै हेलिकप्टर सबै ठाउँ पुर्याउनै सकिँदैन।
6: अहिले चाहिँ जसरी उद्धार कार्यको लागि स्रोत साधन संयन्त्रहरू परिचालन गरियो त्यो पर्याप्त थियो
5: त्यतिखेर,
6: अहिले
5: अहिले पनि अब त्यो त पर्याप्त भएको होला, अब होइन त्यो त हामी अब अहिले कति चाहिने हो भन्ने नै आकलन गर्न सकेको छैन, पर्याप्त भएको छ।
6: सूर्यबहादुर थापाजी, हामीसँग पर्याप्त स्रोत साधन संयन्त्रहरू छन्,
3: हामीसँग अब हामीलाई चाहिने पर्याप्त स्रोत साधन त छैन। हेर्नुहोस्, एउटा अब हामी अब एउटा चाहिँ गरिब राष्ट्र हो, होइन, अब मैले फेरि बहुप्रकोपीय जोखिममा छौँ, हामीलाई चाहिने प्राप्त
6: भएका
3: प्रविधि, हामीसँग भएका स्रोत साधनलाई अधिकतम परिचालन गर्ने हो। मलाई लाग्छ अहिलेको यो अहिले डिजास्टरको यो भइसकेपछि, जुन यो अहिले फ्लड ल्यान्डस्लाइडको जुन कुरा भयो, यो भइसकेपछि चाहिँ मैले अब यसो बुझ्दाखेरि अहिले थापाको भएको इन्फर्मेसन अनुसार चाहिँ हामीसँग भएको स्रोत साधनहरूलाई प्रयोग गर्ने काम सुरु गरिसकेकै छ, होइन, सुरक्षा निकाय परिचालन भएको छ, हेलिकप्टर परिचालन भएको छ, रिसोर्सेस मोबिलाइजेसन गरिसकेका छ, यद्यपि त्यो पर्याप्त छ छैन, आफ्नो ठाउँमा छ, होइन, अब त्यसको त इन्फर्मेसन आउँदै गर्ला। अब अहिले भर्खर मैले यहाँ आउनुभन्दा अगाडि जहाँ उता चाहिँ हाम्रो नेटवर्कको साथीहरूबाट चाहिँ इन्फर्मेसन लिँदा त्यहाँको लोकल गभर्मेन्टले पनि आफू रिसोर्स मोबिलाइजेसन गर्ने यताउति गर्ने काममा उहाँहरू पनि लागिसकेका छ भन्ने कुराहरू आइरहेछ। अरू डेभलपमेन्ट पार्टनरहरूले पनि आजैदेखि उहाँहरूले अब त्यहाँ त ठुलै रिसोर्सेस खर्च हुने अवस्था छ, थुप्रै आइएनजिओहरू डोनर साथीहरू आज हामी एउटा मिटिङमा सँगै पनि थियौँ दिउँसो, यही डिजास्टरको ह्युमेटेरियन कुरामै गर्दै थियौँ, तर अचानक यो घटना त्यो मिटिङै छोडेर उहाँहरू दौडादौड गरेर जानुभएको छ। यसको मतलब पनि उहाँहरू आफ्नो कन्ट्रिब्युटर चाहिँ जुन हेडक्वार्टर छ त्यहाँ चाहिँ अब यो नेपालको बारेमा सिचुएसन बारेमा इन्फर्मेसन दिएर रिसोर्स नेपालको लागि ल्याउनको लागि लागिरहनु भएको छ। मलाई लाग्छ त्यहाँबाट पनि त्यो रिसोर्सेस आउँछ, अब त्यसलाई प्रपर युटिलाइजेसनको कुरा हो, अब प्रपर युटिलाइजेसन गर्ने कुरामा गभर्मेन्टले कोअर्डिनेसन गर्ने कुराहरू, गभर्मेन्टले फेसिलिटेसन पनि गर्नुपर्छ क्या, कहिले काहीँ हाम्रो बाहिर ल्याउने स्रोत साधनलाई गभर्मेन्टले राम्रो सहजीकरण नगरिदिएको कारणले नि यता आउने कुराहरू रोकिरहेको अवस्था छ। 72 हामीले भूकम्पमा हेऱ्यौँ, अनि अर्को कुरो चाहिँ फेरि तपाईँको यो अलिकति खुल्ला गर्दा फेरि जथाभावी को आयो को आएन, होइन, जुन मैले अस्ति एकजना चाहिँ गृहको एकजना हजुरको चाहिँ विपद व्यस्त महाशाखाको चाहिँ हाम्रो प्रमुख सहसचिवले भन्दा त्यो 72 कुरामा तपाईँको भिसै नलागेन, पासपोर्ट मात्रै बोकेर पनि एयरपोर्टमा वार्ती आएको थियो अरे, होइन, अब त्यहाँ सहयोग गर्छु भनेर आएको छ, त्यहाँ रोक्यो भने लफडा हुन्छ ल जे हुन्छ हुन्छ भनेर यसरी पठाइदिनु भने नाम र पासपोर्ट नम्बर मात्रै पनि लेखेर पठाउनु पर्ने अवस्था आउँछ। त्यो पनि एउटा हाम्रो लर्निङ हो क्या, त्यो लर्निङबाट लिएर गभर्मेन्टले एउटा त्यो खालको अर्को एउटा चाहिँ मेकानिजम बनाउनु पर्थ्यो, तर त्यो बनाएको छ जस्तो मलाई लाग्दैन। अहिले उहाँहरूले सुन्दाखेरि अब
6: यस्ता बेला त जोडले पनि दाउ हेरेर बसिरहन्छ,
5: मैले अलिकति
3: जोडेको क्या, त्यो कुरा छ।
5: जस्तो हामीले बिरामी हराएका छन् यो पत्याउनुहुन्छ, जस्तो रसुवा नुवाकोटबाट भूकम्प पीडित बिरामीहरू हेलिकप्टरबाट ल्याइयो काठमाडौँमा, पहिलो दिन दोस्रो दिन नजिकैको केएमसी हस्पिटल लगियो, त्यहाँ प्याक कहाँ लाने भन्दाखेरि एम्बुलेन्सले जहाँ खाली छ त्यहाँ लगेर राखिदियो। तर हाम्रो त्यहाँ कमसेकम स्वास्थ्यकर्मीको एउटा टिम फलाना हस्पिटललाई खाली छ त्यहाँ लाने भनेर चाहिँ एउटा नबस्ने हो भने त्यो बसेको थिएन सुरुमा, पछि हाम्रै प्रेसरले त्यहाँ राखेको हो र त्यसरी गर्दाखेरि बिरामी सुरुमा एकदम
6: यस्ता यस्ता मुद्दा र सवालहरूमा चाहिँ सरकार अनि संसद राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक दलहरू कतिको संवेदनशील छन्?
4: होइन, यसमा एकदमै धेरै संवेदनशील छौँ होइन, र आज पनि हामीले चाहिँ धेरै परिचालन गऱ्यौँ होइन, अब चाहिँ भएका स्रोतहरू अब हेलिकप्टरदेखि लिएर अब यो उद्धारको लागि चाहिँ जुन यो सुरक्षा बलहरू प्रयोग भएको छ,
6: कति बेला के गर्ने केलाई प्राथमिकतामा राख्ने भन्ने कुरा चाहिँ तपाईँहरूलाई अलिक थाहा छैन हो? आज संसद बैठक लामो समयसम्म राख्नुभयो भनेर आलोचना भइरहेछ नि।
4: अनि त्यस्तो लामो होइन, आज चाहिँ सबै कार्यसूची हटाइएको हो, खालि
6: तथापि बेलैमा समन्वय गर्न सकिन्थ्यो। प्राथमिकता केमा दिने, राज्यलाई कसरी सघाउने, उद्धार कार्यमा कसरी सघाउने, राजनीतिक दलहरू कसरी प्रस्तुत हुने, कहाँ समय खर्चिने भन्ने त हुन्थ्यो होला नि।
4: आज तपाईँले हेर्नु भने संसदमा आकस्मिक बैठक आकस्मिक त्योमा कुरा संसदहरूले कुरा राख्ने कुरा भयो, त्यसमा पनि यो विपदको सम्बन्धित जिल्लाको मान्यजीवहरूले आफ्नो चाहिँ विषयवस्तुहरू राख्नुभयो। त्यसपछि हाम्रो अध्यक्ष हाम्रो चाहिँ सभापतिज्यूले चाहिँ अब यो कसरी राहतको काम भइरहेको छ, उद्धारको काम भइरहेछ, खोजको काम कसरी भइरहेको छ भन्ने कुरा र सबैजना देशमा बस्ने विदेशमा बस्ने सबैजनालाई चाहिँ सहयोगको लागि उहाँले आह्वान गर्नुभयो। त्यसपछि
6: आशिषजी गृह मन्त्रालयको पूर्व प्रवक्ता फडेन्द्र मणिजीले भन्नुभयो अनुसार उहाँले भने जस्तै सरकार के अलि अपरिपक्व अनुभव अलि कम भएको जस्तो देखिया छ।
4: अनि यस्तो हो, अब तपाईँको विपदमा चाहिँ अब सबैलाई हामीलाई थाहा छ हामीको चाहिँ स्रोत साधनमा चाहिँ कमी भएकै देश हो होइन, अब यसको लागि यस्ता विपदको लागि अब चीन जस्तो यति चाहिँ प्राविधिक रूपमा यति अगाडि भएको मुलुक होइन, उनीहरूको स्रोत साधन यस्ता चाहिँ तपाईँको उद्धार गर्नेहरूको त कमी नभएको देश हो नि त चिन, त्यहाँ त यस्तो विपदमा चाहिँ यस्तो चाहिँ क्षति भयो भनेपछि नेपालले त क्षति बेहोर् नबेहोर्ने भन्ने होइन। तैपनि म के भन्छु भन्दा हामीले भएको संयन्त्रलाई चाहिँ अप्टिमम रूपमा प्रयोग गर्न सफल भयौँ, यो हाम्रो एउटा चाहिँ राम्रो काम भयो, तर एउटा के अनुभव भयो भने यतिले पुगेन, थप हामीले चाहिँ यस्ता खालका विपद न्यूनीकरण गर्नको लागि विपद हुनै नदिनको लागि चाहिँ ठुलो लगानी गर्नुपर्छ भन्ने कुरा चाहिँ पहिलो पनि जानकारी नभएको होइन, तर अब यसलाई थप हामीले यो विषयमा जानकारी भयौँ, अब हामी थप यसमा चाहिँ छलफल चलाउँछौँ, जस्तो पूर्वाधार विकास मन्त्रालयमा अब छलफल चल्छन्, योजना बन्छन् र त्यो अनुसारले लगानी हुन्छ, हामी पूर्वाधार विकास समितिमा पनि यो विषयमा चाहिँ हामी छलफल गर्छौँ, त्यो हिसाबले तयारी अवस्थामा
6: आशिषको लागि उद्धार राहत र पुनस्थापनाको लागि तपाईँहरूको दृष्टिकोण अनि प्याकेज घोषणा के छ?
4: अब यो अहिले हामी गृह कार्य गरिरहेका छौँ, आज चाहिँ हाम्रो सभापतिज्यूले पनि भन्नुभयो पहिला खोजी कार्य, त्यसपछि उद्धार, त्यसपछि चाहिँ राहत प्याकेज र अब यो पुनर्स्थापनाको कामको लागि योजना हामी बनाउँछौँ भनेर उहाँले क्लियर भनिसक्नु भएको छ, त्यही अनुसारले राज्यका संयन्त्रहरूले काम गर्न सुरु गरिसक्नु भएको छ। अहिले चाहिँ हामीले देश विदेशमा रहेका सम्पूर्ण नेपाली साथै अन्य विदेशी मुलुकहरूसँग पनि सहयोगको लागि आह्वान गरिसकेका छौँ, भनेपछि अब पहिला त अब यो खोजेर उद्धार सकेपछि हामी चाहिँ राहतको कुरा भयो, त्यसपछि पुनर्स्थापना होइन पुनर्निर्माणका छलफलहरूमा लान्छौँ, र यो एउटा उद्धारको संयन्त्रलाई चाहिँ हामीले ठुलो लगानी गरेर एकदमै बलियो संयन्त्र चाहिँ बनाउनै पर्छ, त्यतातिर हामी लाग्छ।
6: फडेन्द्र मणिजी, तपाईँले बाहिर बसेर हेर्दै गर्दाखेरि अहिले प्रधानमन्त्री, गृहमन्त्री अनि गृह मन्त्रालय अन्तर्गतका निकायहरू होइन विभिन्न तह र तब्कामा रहेका व्यक्तिहरूको भूमिकालाई चाहिँ कसरी लिइरहनु भएको छ?
5: सबैजना आफ्नो किसिमले लाग्नु त भएको छ, तर यो के रहेछ विपद लगायत हरेक विषयमा विगतका सिकाइ अघि मान्यज्यूबाट पनि आयो, विगतका सिकाइ हामीले हेरेनौँ, जस्तो रसुवामै गत सालमा एउटा क्षति ठुलो क्षति भएको छ नि, त्यो त्यसलाई हामी कसरी मिटिगेट गर्ने भन्ने कुरो हामीले जान्नुपर्छ बुझ्नुपर्छ, तर त्यो कुरोमा अवस्था गरिएन, मान्यौँ रसुवामा गरिएन, अब भोलि खुम्बु क्षेत्रमा यस्तै आउटब्रस्ट भयो भने त्यो त झन् विकट ठाउँ छ, कसरी हामीले गर्ने भन्ने कुरामा चाहिँ हामी सतर्क हुनुपर्छ र विगतका विपदसँग सम्बन्धित अहिले हामीले होला विपद व्यवस्थापन प्राधिकरण छुट्टै छ त्यो मात्रै सबै कुरो होइन विपदमा विगतमा काम गरेका मान्छेहरूको एउटा बैठक राखेर के गर्दा उपयुक्त हुन्छ
6: यो बेलामा सबैको राय सल्लाह सुझाव लिनु
5: पर्यो यो बेला
6: राजनीति गर्नु भएन
5: भएन
6: राजनीतिकरण गर्नु भएन
5: जस्तो अब अहिले के छ
6: आफ्नो को पराई
5: त्यो त हुँदै गर्नै
6: हुँदैन प्रतिपक्ष विपक्ष सत्ता पक्ष के भन्नुभयो
5: अनुभवबाट हामीले प्रविधि छैन
6: सबै मनहरू माझेर अघि बढ्नु पर्यो
5: प्रविधि छैन
6: जसरी भूकम्प भइसक्यो संविधान निर्माण अगाडि
5: प्रविधि छैन
6: राष्ट्रिय सहमति भएको छ त्यसरी नै गर्नु पर्यो
5: प्रविधि छैन नि त हामीसँग प्रविधिले देखाउने ठाउँ त हामीसँग छैन अब प्रविधि विकास गरौँ भने अझै टाइम लाग्ला खर्च लाग्ला त्यो हामीसँग अहिले छैन तर हामीले के छ भने अनुभव त हामीसँग छ नि त विगतमा हाम्रो गृह मन्त्रालय अन्तर्गत अरू विभिन्न निकाय अन्तर्गत विपद विषय पढ्न गएका विदेशमा पढ्न गएका मान्छेहरू होलान् यहाँ विपदको पढाइ हुने ठाउँ होला युनिभर्सिटीमा विपद पढाइ होला त्यसलाई मिटिगेट कसरी गर्ने विपदमा खटेका केही मान्छेहरू छन् ती त्यसको डाटा सायद गृह मन्त्रालयमा हुनुपर्छ नभए पनि केही मान्छेहरूसँग सल्लाह गर्ने हो भने को खटेका थिए भनेर आउँछ पनि तिनीहरूलाई राखेर अब हामीले विपदलाई कसरी व्यवस्थापन गर्ने यस्तो विपद यो मात्रै होइन भोलि अर्को पनि हिमताल थुनिरहेको छ कि हामीलाई थाहै छैन अहिले त त्यो पनि हुनसक्छ नि अर्को पनि
6: एउटा घटना भइसक्यो सबै विषयान्तर हुन्छ
5: सबै देश त्यतै विषयान्तर भोलि डोल्पामा हिमताल ब्रस्ट भयो खुम्बुमा हिमताल ब्रस्ट
6: दूरदर्शी भएर अघि बढ्नु पर्यो
5: त्यहाँ छन् कि छैनन् त्यो पनि बुझ्नु पर्यो किनभने त्यो एरियामा हिम पर्वतारोही मान्छेहरू ले त्यो अनुभव बुझेका हुन्छन् त्यो एरियामा बस्ने बासिन्दाहरूले त्यो कुरो बुझेका हुन्छन् जस्तो मैले अघि भने जस्तो एउटा सामान्य कुरो हो त्यहाँबाट झर्ने नदीहरू थुनिएका थिए कम पानी आउँथ्यो कम पानी आउने कारण के रहेछ भनेर स्थानीय सरसल्लाह गरेको भएदेखि यत्रो क्षति हुँदैन थियो अन्त पनि बात त्यस्तै भइरहेछ
6: उद्धार राहतलाई प्रभावकारी बनाउनुका साथै के कुरालाई प्राथमिकता दिएर आधारभूत आवश्यकताहरू तत्काल परिपूर्ति गर्ने
3: अब यस्तो अवस्थामा भनेको हामीसँग भएको स्रोत साधन के छ त्यसको एउटा जानकारी इन्फर्मेसन लिने सरकारसँग के छ विकास साझेदार संस्थाहरूसँग के छ नेपाली सङ्घ संस्थाहरूसँग के छ कस्तो खालको चाहिँ उहाँहरूले स्रोत साधन परिचालन गर्न सक्नुहुन्छ एउटा त्यो कुरा लिने जनशक्तिको कुराहरू हामीसँग भएका भनौँ न तालिम प्राप्त जनशक्तिहरू कहाँ के कति छ त्यसको एउटा इन्फर्मेसन लिने त्यो एउटा काम हामीले गर्नुपर्छ र अनिखेरि तपाईँको चाहिँ हामीसँग भएको स्रोत साधनलाई चाहिँ एकदमै अहिले चाहिँ जहाँ आवश्यक छ अघि तपाईँले भन्नुभयो नि राजनीतिक नहेरिकन अरू कुनै आफ्नो अर्को नहेरिकन एकदमै मानवीय सेवाको हिसाबले चाहिँ स्वच्छ भएर चाहिँ सहयोग गर्नुपर्ने कुरा छ अब अहिले हाम्रो यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हामीले बनाएका छौँ यो धेरै लामो प्रयासपछि यो प्राधिकरण बन्यो तर त्यो स्रोत साधन र अधिकार सम्पन्न छैन अहिले पनि बन्नलाई बनेको छ तसँग स्रोत छैन साधन छैन र त्यो अधिकारको हिसाबले सम्पन्न छैन त्यसलाई बलियो बनाउनुपर्छ त्यसले गर्दाखेरि यस्ता खालका कामहरूमा त्यसले पूर्व तयारीदेखि लिएर प्रतिकारदेखि लिएर तपाईँको चाहिँ त्यसपछिको यो रिकन्स्ट्रक्सन रिहाबिलिटेसनको कुराहरूमा एउटा गर्न सक्छ अर्को हाम्रो तपाईँ कानुनले के भन्छ भने हरेक स्थानीय तहमा स्वयंसेवकहरू गठन गर्ने भनेको छ स्वयंसेवकहरू गठन गर्ने तिनीहरूलाई तालिम दिने तालिम दिएर एकचोटि दिएर छोड्ने होइन बेला बेलामा फेरि पुनर्ताजकीय तालिमहरू दिने त्यसलाई चाहिने तपाईँको रेस्क्युको मेटेरियल्सहरू दिने त्यो कामहरू हुन सकेको छैन मैले अघि नै पनि भने त्यो कामहरू भइरहेको छैन
6: आज व्यक्तिहरूलाई बचाउने सवालमा उद्धार गर्ने सवालमा हेलिकप्टरबाट उद्धार होस् या चाहिँ स्थानीयले गरेको उद्धार होस् या सुरक्षा कर्मीहरूले गरेको उद्धार चित्त बुझ्नु थियो
3: अब होइन अहिले चाहिँ गरिरहेकोलाई त चित्त बुझ्ने छ है किनभने उहाँहरू एकदमै
6: भिजिबिलिटी कम हुने
3: सुरक्षा निकायहरू एकदमै लागिरहेछ
6: चिच्याउँदाखेरि पनि व्यक्तिले ज्यान गुमाउन बाध्य भएको अब अहिले चाहिँ कस्तो देखियो
3: अहिले प्रयास गरिरहेका छ उहाँहरूले यसलाई गरेको चिजलाई हामीले एकदम उहाँको मनोबल बढाउनु पर्छ उहाँहरू लागिरहनु पर्छ सुरक्षा निकायकै मान्छे हराइरहेछ यहाँदेखि होइन हामी सूचना पाइरहेछौँ र अनि त्यस कारण चाहिँ त्यो कामलाई प्रभावकारी अर्को चाहिँ यो विकासको हरेक गतिविधिहरूमा नि विपद जोखिम न्यूनीकरणलाई मूल प्रभाव मेन स्ट्रिमिङ भन्छ नि मेन स्ट्रिमिङ हामीले गरेर लिएर जान सक्छ अघि सरले पनि भन्नुभएको छ विभिन्न मन्त्रालयहरूभित्र विभागीयभित्रै पनि एउटा समन्वय सहकार्य खालको छैन आफ्नो आफ्नो ढङ्ग ढङ्गबाट बाहिर छ। एउटै रिसोर्सले हुन सक्ने काम तिनतिर भएर त्यो रिसोर्स चाहिँ भनौँ न सही ढङ्गबाट प्रयोग नभइरहेको अवस्था छ। र अहिले हरेक अहिले पालिकाहरूले विपद प्रतिकारी योजनाहरू भनेर बनाएका छन्, त्यो बनाउनको लागि मात्रै बनाइरहेका छन् के, एउटा दाताले पैसा दिन्छ, एउटा आयोजनले पैसा दिन्छ बनाउने, त्यो बनाएको कुरो त्यहाँको जनप्रतिनिधिलाई थाहा नहुने, त्यस्तो बनाएर के काम भएर, त्यो त एकदमै छलफल गरेर कहाँ के हाम्रो चाहिँ जोखिम भएको क्षेत्र कुन हो त्यसको नक्साङ्कन गर्ने, होइन जोखिममाबाट प्रभावित हुने समुदाय कुन हो त्यसको पहिचान गर्ने, त्यस्तो खालको अहिले यो बरसातको समयमा हामीलाई अलरेडी थाहा छ नि त, जहाँ पनि बाढी जान सक्छ, जहाँ पनि पहिरो जान सक्छ, त्यो अचानक त होइन नि, त्यस्तो ठाउँमा जोखिममा भएको मान्छेलाई चाहिँ सर्टेन स्थानमा सुरक्षित स्थानमा केही समयलाई स्थानान्तरण गर्ने, होइन त्यो खालको कुराहरूलाई हामीले अगाडि जुन तयारी हुनु पर्थ्यो त्यो बाटोहरू भएको छैन। तर अब अहिले हामी यो चाहिँ जुन अहिले चाहिँ भएको तिब्बत क्षेत्रबाट पहिलो चाहिँ
6: अहिले भएको क्षति त भइ नै हाल्यो
3: हजुर,
6: तर अब यसैको प्रभावका कारण विभिन्न जिल्लाहरूमा खाद्य सङ्कट हुनेदेखि लिएर औषधि नै नपाउनेदेखि लिएर जस्तो धादिङ र पृथ्वी राजमार्ग जोड्ने पुलै भाँचिएको अवस्था छ, सबै पुलै बगायो, धादिङ बेसी अहिले सम्बन्ध विच्छेद सम्पर्क विच्छेदको अवस्थामा छ
3: भने त्यो त्यो ठाउँलाई अब कुन तरिकाबाट हामीले सहयोग गर्न सकिन्छ, त्यही भएर हामीले पहिलेदेखि एउटा चाहिँ हामीले के भन्दै आइरहेको भने कुनै पनि ठाउँमा केही पनि हुनसक्छ, त्यही कारण हामीले त्यो तपाईँको जुन यो चाहिँ हामीलाई दैनिक चाहिने उपभोग्य खाद्य वस्तुहरू छ नि बेलैमा त्यो दुर्गम क्षेत्रमा पुर्याउनु पर्छ भन्थ्यो क्या हामी,
6: यसमा चाहिँ कसरी सर्भिस गर्दैन जस्तो धादिङमा हेर्दै गर्दाखेरि
3: हजुर

0: लाग्छ। अब हामी भित्र थाहा छैन, समन्वय नभएको भए यत्रो कामै हुन्छ नि हुँदैन थियो, समन्वय भएको छ भनेर भन्छु म चाहिँ। अब मलाई अहिले के लाग्छ भने समन्वय भन्दाखेरि भोलिको दिनमा आउने समस्याहरूको समन्वय एउटा हुन्छ नि, विकास
1: सुरक्षा कर्मीहरू बिच नै समन्वय हुनु पर्यो, नेपाल प्रहरी
0: विकास निर्माण कामहरू समन्वय हुनु पर्यो, बजेट एलोकेसनमा समन्वय हुनु पर्यो, ती समन्वय एउटा भयो। अर्को कुरो तत्कालै आएको जस्तो आज बिहान 9 बजे मान्छेले खाना पनि खाएको थिएन होला, बिहान कहाँ खायो त्यो जङ्गलमा गएर बसेको देखिरहेको थिएँ मैले समाचार भनेर।
1: आधारभूत आवश्यकताहरू
0: तत्काल पुरा गर्नलाई तराई जस्तो सजिलो ठाउँ पनि छैन, त्यो त्यो ठाउँमा स्कुलहरू पनि सबै लगेको छ, सुगम ठाउँका धेरै लगेको छ, त्यहाँका मान्छेलाई कहाँ लगेर राख्ने र कहाँ हातमुख जोड्ने बिहान बेलुकाको। करिब करिब मैले कोशी बाढी पीडितमा भएर म त्यसमा पनि काम गरेको हो, हामीले 4-5 महिना त्यो एरियाका मान्छेलाई पालेर राखेका छौँ विभिन्न सामाजिक संस्था।
1: अहिलेको अवस्थालाई हेर्दाखेरि ठ्याक्कै सरकारलाई चाहिँ तपाईँको सुझाव के छ?
0: सरकारलाई
1: अनि स्थानीय तहदेखि प्रदेशदेखि सङ्घीय सरकार अनि नागरिकसम्मलाई,
0: स्थानीय सरकारले खाना व्यवस्थापन लजिस्टिक सपोर्टहरू स्थानीय स्तरमा गर्नुपर्छ, सबै सङ्घ सरकारले गर्न सक्दैन। अब माथिको सङ्घीय सरकारले बजेट व्यवस्थापन गरिदिनु पर्छ, किनभने स्थानीयमा रिसोर्स कम हुन्छ हुँदैन, प्रदेशले पनि त्यसलाई समन्वय गर्ने र सङ्घीय सरकारले चाहिँ मेन रोल हुन्छ। सङ्घीय सरकारले जस्तो अब त्यहाँ मान्छे मरेका छन्, गाईवस्तु मरेका छन्, त्यसबाट रोग सर्न सक्ने सम्भावना हुन्छ, भोलि अर्को पनि यस्तै विपद आउन सक्छ, त्यसलाई कसरी सम्बोधन गर्ने, दैनिक मान्छेका हातमुख जोड्ने व्यवस्था कसरी गर्ने, यी सबै चाहिँ मिलेरै गर्नुपर्छ होला जस्तो लाग्छ।
1: आशिष गजरेलजी, तपाईँहरूको चाहिँ अबको बटम लाइन के हुन्छ?
2: अब हेर्नुहोस्, म चाहिँ आफू पनि प्राविधिक मान्छे, अब हामीले यो जोखिमको व्यवस्थापन यो विषयहरू पनि हामीले पढ्ने पनि गरेका थियौँ, तर अलिकति हामीले चाहिँ यो विपद व्यवस्थापन गर्ने हुँदा चाहिँ अलिकति प्राविधिक रूपमा नै चाहिँ हामीले प्रभावकारी ढङ्गले काम गर्नुपर्छ। जस्तै म तपाईँलाई उदाहरण दिन्छु, अब रसुवामा जुन भोटेको सी छ होइन, अब सिन्धुपाल्चोक जानु त्यस्तै छ, अन्य ठाउँ अब यो तपाईँको नदीको किनारा किनारामा चाहिँ तपाईँहरूको बस्तीहरू चाहिँ बस्ने भनेपछि त्यो आफैमा एउटा जोखिम भयो। त्यसमा पनि अहिले तपाईँले हेर्नुभयो भनेदेखि तपाईँ गल्छीबाट रसुवागढीसम्म जानुभयो भने त्यो बाटैभरि तपाईँको हाइड्रो पावरै हाइड्रो पावर छ, सबै पहाडमा चाहिँ तपाईँको सुरुङ मात्र खनेको छ त्यो हाइड्रो पावरको लागि, भनेपछि कस्तो खालको चाहिँ ठाउँमा हामीले चाहिँ हाइड्रो पावर बनाउँदैछौँ। अहिले विपद आउँदाखेरि तपाईँको हाइड्रो पावरमा काम गर्ने चाहिँ व्यक्तिहरू धेरै अहिले हराइरहनु भएको छ, त्यहाँ चाहिँ साइडको बस्तीहरूको व्यक्तिहरू चाहिँ बगाउनु भएको छ। त्यस्तै तपाईँ सिन्धुपाल्चोकतिर जानुभयो भने पनि त्यो खोलाको नजिक खोलासँगै टाँसेर यति धेरै बस्तीहरू छन् हजुर, यी सबै चाहिँ जोखिम हुने रहेछन् क्या। जस्तै अर्को उदाहरण, हामी सिन्धुली जाँदै बिपी राजमार्ग भएर जान्छौँ, जापान सरकारले चाहिँ उसको सहयोगमा बनाइदियो, त्यसलाई चाहिँ तपाईँको बगायो, अब अहिले फेरि हामी त्यही चाहिँ
1: अब खर्च
2: गरेर बनाउँछ। अब मलाई चाहिँ यो पुनर्स्थापना गर्दाखेरि पनि अलिकति ठाउँको जोखिम हेरेर चाहिँ
1: धेरै ध्वस्त भएको छ नि त पूर्वाधार,
2: जोखिम हेरेर व्यवस्थापन
1: मानवीय तथा भौतिक क्षेत्र अहिले त व्यापकमा
2: सबै नेचरभन्दा माथि तपाईँ कहिले पनि जान सक्नुहुन्न। तपाईँ जति वातावरणलाई चलाउनुहुन्छ त्यसले त्यति नै धेरै विनाश गर्ने हो, भनेपछि तपाईँ अब जति नै खोला नजिकै बस्ती बसाएर यसलाई चाहिँ म प्रोटेक्सन गर्छु भने
1: हुँदैन, यो विनाश पछिको विकास चाहिँ कसरी गर्ने?
2: अब त्यही भएर हामीले चाहिँ अलिकति वैज्ञानिक रूपले चाहिँ कहाँ कहाँ बस्ती चाहिँ जोखिममा छन् तिनीहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ती कुराहरू पनि हामीले हेर्नुपर्छ। हामी भन्न डराउँछौँ कि यो बस्ती जोखिममा चाहिँ यसलाई चाहिँ हामीले कन्तै व्यवस्थापन गर्नुपर्छ कि भन्नलाई भन्नै डराउँछौँ क्या, किनभने त्यो भनेपछि गाली गर्ने होइन, हाम्रो चाहिँ यो बस्तीसँग चाहिँ सेन्टिमेन्ट छ, हामीलाई राज्यले हटाउन खोज्यो भन्ने कुरा, त्यो त्यो दोष कोही लिन चाहँदैन क्या, त्यो पहिलाको सरकारले पनि लिन चाहेन, अबको सरकारले पनि
1: अब जोखिम त मोल्नु पर्यो नि त,
2: अब गर्नु पर्यो,
1: सुनबासी बस्तीमा जोखिम मोल्नु भएको थियो
2: हो, अब मोल्नु पर्यो। अब त अहिले पनि मैले भने अब खोलासँग टाँसेर घर बनाउँछ भनेर त्यो त यो वर्ष हो कि अर्को
1: वर्ष
2: डिसिजन गर्नु पर्यो होइन, भनेपछि जो जोखिममा भएको बस्तीमा भयो, जोखिममा भएको पूर्वाधारहरू भयो, जोखिममा चाहिँ बनाउने चाहिँ परियोजनाहरू तिनीहरूलाई चाहिँ अब त्यो जोखिम मोलेर चाहिँ त्यहाँ चाहिँ बनाउन दिनु भएन र त्यसलाई चाहिँ जोखिमबाट चाहिँ छुटकारा पाउने गरी व्यवस्थापन गर्नुपर्छ।
1: त्यसका लागि समितिले सरकारलाई आवश्यक समन्वय सहकार्य सुझाव दिन्छ होइन,
2: हाम्रो पूर्वाधार विकास
1: तपाईँहरूको गाइडलाइन त्यसमा क्लियर छ।

0: कस्तो छ भने हाम्रो संसदमा पनि हेर्नु भयो भनेदेखि एकदमै धेरै प्राविधिक चाहिँ सांसदहरू हुनुहुन्छ। हाम्रो चाहिँ समितिमा तपाईँले जानुभयो भने यति प्राविधिक विषयमा हामी
1: होइन
0: त्यो हिसाबले हामी गाली खाइन्छ, होइन हामीलाई गाली गर्छन्, त्यो जोखिम हामी लिन चाहँदैनौँ। भोलि भोट के होला भनेर सोच्यो भने फेरि यो कन्टिन्यू गर्यो भने
1: छोडेर निलो क्रान्ति गर्नु पर्यो,
0: गर्नु पर्यो, अब सुधार गर्ने, अब त हामी त्यसैमा लाग्ने, अब जे ठिक हो त्यो बोल्ने।
1: यहाँहरू तिनैजनालाई समय संवाद छलफल र जानकारीको लागि धन्यवाद। हस् नमस्कार।
2: नमस्कार।

अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसाथ कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
1: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर, फोन 9802421343 र 9814829230।
3: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
4: होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 9745231963।
7: ओहो ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त। किन
8: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 0656 18853558 9553।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: इट्स 9 o'clock अहिले 9 बजेको छ
4: सबैभन्दा पहिले मुख्य खबर बाढीका कारण 162 जनाको ज्यान गएको पुष्टि खोज तथा उद्धारको काम चल्दै समस्या परेमामा सम्पर्क गर्न आग्रह भोटे कोशी बाढी पीडितको उद्धार र राहतमा देश विदेशबाट सहयोग उद्धार र राहतका लागि सेतु ऱ्यापिड सञ्चालन हिम पहिरोको कारण रसुवामा बाढी आएको हुन सक्ने आशंका थप ठूलो बाढी आउने सम्भावना नभएको बाढी पूर्वानुमान महाशाखाको भनाई बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने बालबालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै र टप एन टी ट्वेन्टी श्रृङ्खलामा नेपालीहरूले आज हैदराबाद किङ्समेन एकाडेमीसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2 नुवाकोटमा 12 धादिङमा 27 चितवनमा 64 गोर्खामा 20 तनहुँमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको छ बाढीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ बाढीका कारण झण्डै 1000 जना सम्पर्कविहीन छन् बाढीमा सेनाका 44 नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ यस्तै विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी भन्सार र अध्यागमन कार्यालयका 19 कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन छन् व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन् रसुवा र नुवाकोटका स्थानीय बासिन्दा गाडीका चालक सहचालक यात्रु तथा व्यापारी निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन् टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन परिवार र आफन्त साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन् रसुवाको बाढी प्रभावित क्षेत्रमा आज बिहानैदेखि खोज तथा उद्धारको काम सुरु भएको छ बाढी प्रभावित क्षेत्रमा फँसेका घाइते र तत्काल उद्धार आवश्यक पर्ने नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित ठाउँमा ल्याउने काम सुरु भएको छ हिजो 100 भन्दा धेरैलाई उद्धार गरिएको थियो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरमा रहेको नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पमा उपचारको व्यवस्था मिलाइनेछ गम्भीर प्रकृतिका घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर थप उपचार गर्ने तयारी भइरहेको रहेको छ प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफू वा आफ्ना आफन्त जोखिममा परेको अवस्थामा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्न गृह प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो उज्यालोसँगको कुराकानीमा उहाँले उद्धारका लागि सरकारी संयन्त्र सक्रिय रहेको भन्दै प्रभावित नागरिकलाई नआत्तिन र उपलब्ध सुरक्षा संयन्त्रसँग समन्वय गर्न आग्रह गर्नुभएको छ समस्या परेका वा जोखिममा रहेका नागरिकलाई तत्काल नजिकको प्रहरी कार्यालय पालिका वा प्रशासनलाई जानकारी गराउन उहाँको आग्रह छ बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरुद्ध सडक पुनसञ्चालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड सञ्चालनमा ल्याएको छ गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको छ यो प्रणालीले उद्धारकर्मी कमान्ड सेन्टर तथा मैदानमा खटिएका गाडी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख छ सेतु ऱ्यापिड प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने सुविधा छ प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमान्ड सेन्टरको स्क्रिनमा पुग्ने र यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनात गराउन सकिने सरकारले जनाएको छ यस्तै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ सरकारले प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार उद्धार राहत र पुनस्थापनालाई तीव्रता दिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनले बाढी पीडितका लागि तत्काल 5 करोड रुपियाँ सहयोग गर्ने घोषणा गर्दै चिकित्सक टोली मार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको छ। एक्सट्रिम इनर्जी ड्रिङ्क्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड तथा राष्ट्रिय स्वतन्त्र पार्टीले 50 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। विश्व ब्याङ्कले उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न स्रोतबाट झण्डै 25 अर्ब रुपियाँसम्म आपतकालीन सहयोग उपलब्ध हुन सक्ने जनाएको छ। भारतले 10 टन मानवीय सहायता, राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ भने चीनले तत्काल आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै बङ्गलादेश सरकारले नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लामा भुटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोगका लागि तत्पर रहेको जनाएको छ। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ। यस्तै अमेरिकाले पनि उद्धार तथा राहतमा सहयोग गर्न तत्पर रहेको जनाएको छ। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत दलका नेता कार्यकर्ताहरूले पनि उद्धार तथा राहतमा सहयोग गर्ने बताएका छन्। यस्तै सरकारले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न देश विदेशमा रहेका व्यक्ति तथा संस्थालाई अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। रसुवामा आएको भीषण आकस्मिक बाढी, उच्च हिमाली क्षेत्रमा भएको हिउँ चट्टानको हिम पहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भोटे कोशी र त्रिशुली नदी प्रणाली हुँदै पानी, केग्रान तथा ठूला ढुङ्गा सहितको शक्तिशाली बहाव आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हिजो बिहान झण्डै 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो। बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा जनधनको ठूलो क्षति भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गिग्रान भोटेकोशी नदीको सहायक नदी लेन्दे खोलामा खसेको हुन सक्ने देखिएको छ। गल्छीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमै 9 मिटरसम्म बढेको थियो भने मलेखुमा त्यही अवधि 7 मिटरसम्म बढेको देखिएको छ। विशेषज्ञहरूले गेग्रानका कारण नदीको साँगुरो भागमा अस्थायी रूपमा नदी थुनिएर पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै 12 किलोमिटर टाढा जिलुङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती भूकम्पीय सङ्केत सम्भावित पहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने बारे अध्ययन गरिरहेका छन्। रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा त्यहाँ थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार भन्ने देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि अहिलेसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ पनि ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले सूचनामा उल्लेख गरेको छ। यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। बाढीका कारण हिजोदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरिनीदेखि गौलुदीसम्मको सडक बाढीको लेदो जमेका कारण अवरुद्ध छ। आज बिहानदेखि लेदो हटाउने काम सुरु भएको र दिउँसोसम्म सडक खुल्न सक्ने प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ र चितवन प्रशासनले काठमाडौँ नारायणगढ सडकमा गाडी चलाउन रोक लगाएका छन्। बाढीका कारण धादिङ, नुवाकोट र रसुवामा चल्ने गाडी हिजैदेखि ठप्प छन्। यसैबीच आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती धेरै ठाउँमा पानी पर्यो, अन्य क्षेत्रको तुलनामा मधेस प्रदेशमा भने वर्षा कम भएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुङ्ग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात् नेपाली 27 खर्ब रुपियाँ बराबरको सम्झौता गरेको छ। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। सम्झौता अनुसार मेटाले किशोर किशोरीहरूको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था समेत लागू गर्दैछ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृङ्खलामा नेपाल एले राष्ट्रिय पुरुष क्रिकेट टोली अन्तर्गत आज हैदराबाद किङ्स मेन एकाडेमीसँग खेल्दैछ। यो दुई टोली बीचको खेल अहिले केही बेरमा डार्विन गार्डन ओभलको मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिका सुधार गर्ने लक्ष्यमा छ। नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोर्दा पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढीका कारण 162 जनाको ज्यान गएको पुष्टि, खोज तथा उद्धारको काम चल्दै समस्या परेमा सम्पर्क गर्न आग्रह। भोटेकोशी बाढी पीडितको उद्धार र राहतमा देश विदेशबाट सहयोग, उद्धार र राहतका लागि सेतु ऱ्यापिड सञ्चालन। हिम पहिरोको कारण रसुवामा बाढी आएको हुनसक्ने आशंका, थप ठूलो बाढी आउने सम्भावना नभएको बाढी पूर्वानुमान महाशाखाको भनाई। बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने, बालबालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै। र टप एन टी ट्वेन्टी श्रृङ्खलामा नेपालले आज हैदराबाद किङ्सम्यान एकाडेमीसँग खेल्दै।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज।
5: बाढीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
8: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा, 9855563172 र 9452512206।
8: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा लगायत क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काठमाडौँ महानगरपालिकाले उद्धार, उपचार तथा राहत कार्यमा आफ्नो भूमिका प्रभावकारी बनाउने तयारी गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा प्रतिकार सञ्चालन गर्ने विषयमा कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा महानगर विपद व्यवस्थापन समितिको बैठक समेत बस्यो। बैठकले विपदको अवस्थामा आवश्यक समन्वय, सहजीकरण तथा प्रतिकार सञ्चालनको जिम्मेवारी समितिका सदस्य सचिव एवं विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोकेको छ। महानगरपालिकाले तत्काल स्वास्थ्य तथा उद्धार सेवामा सहयोग पुर्याउन आफ्नो 6 एम्बुलेन्स समेत परिचालन गरेको छ। यता बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले भोटेको पछि बाढी पहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निशुल्क उपचारको प्रबन्ध गरेको बताउनु भएको छ। हिजो नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमनपछि उहाँले घाइतेको निशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो। प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रबाराही अस्पतालका स्वास्थ्य कर्मी र सुवा तथा नुवाकोटको त्रिशुलीमा खटिएको जनाएको छ। भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसियू कक्षको व्यवस्था गरी निशुल्क उपचार सेवा उपलब्ध गराइएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ। व्यवस्थापन संकाय डिनको कार्यालयले हिजो जारी गरेको सूचना अनुसार एमबीएस, एमपीए, एमबीएएफ, एमबीएसिएल लगायतका परीक्षाहरू स्थगित भएका छन्। बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखे सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संकायले जनाएको छ। र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ। यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षाध्यक्ष, रजिस्ट्रार, 2 डिन र अस्पताल निर्देशक नियुक्त गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि काठमाडौँ महानगरको प्रतिकार्य तयारी, उद्धारका लागि 6 एम्बुलेन्स परिचालन, आकस्मिक उपचारका लागि भक्तपुर, टोखा र बज्रबाराही अस्पतालका स्वास्थ्यकर्मी बाढी प्रभावित क्षेत्रमा घाइतेको निशुल्क उपचार हुँदै, र बाढीका कारण त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चिताउजाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
7: स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा सरोज कोइरालाको नमस्कार। रसुवा बाढीबाट प्रभावितहरूको उद्धार कार्य जारी छ। नेपाली सेनाले 5 हेलिकप्टर लिएर उद्धार कार्य जारी राखेको छ। प्रभावित क्षेत्रबाट बिहिबार बिहान मात्रै 97 जनाको उद्धार गरिएको छ। मैलुङको टनेलबाट 3 र टिमुरेबाट 14 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। यसबाहेक अन्य उपायद्वारा सेनाले 63 जनाको समेत उद्धार गरेको जनाएको छ। नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धारका लागि 2000 भन्दा बढी खटिएको सेनाले जनाएको छ। सेनाका अनुसार उद्धारका साथ राहत वितरण कार्य पनि भइरहेको छ। गैराती सेनाका 11 टिमले जमिनबाट उद्धार कार्य गरेको थियो। सेनाका 11 ट्रकद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्याउने कार्य भइरहेको छ। हालसम्म 4 सटल राहत सामग्री टिमुरे पुगिसकेको सेनाले जनाएको छ। साथै नेपाली सेनाको मेडिकल टिममा थप गरी त्रिशुलेमा घाइतेहरूको उपचारको कार्य भइरहेको जनाएको छ। रसुवा बाढीमा परेका 162 जनाको शव फेला परेको छ। बिहिबार बिहानको प्रहरी बुलेटिन अनुसार 8 जिल्लामा गरेर 162 जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुमा 9, नवलपरासी पूर्वमा 26 र नवलपरासी पश्चिममा 2 जनाको शव फेला परेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ। सिंहदरबारमा शुरू बैठकमा मुख्य दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा लामिछाने सहित नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता महन्त ठाकुर सहितका नेताहरू सहभागी छन्। बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट र त्यसको समाधानका लागि गर्ने सहकार्य बारे छलफल भइरहेको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले तिब्बतबाट आएको बाढीसँगै भोटे कोशी नदी सहित त्रिशुली नदीमा आएको भीषण बाढी बाट प्रभावितको खोज उद्धार तथा पुनर्स्थापनाका लागि तत्काल 18,96,22,000 अर्थात 12,00,000 अमेरिकी डलर सहयोग गर्ने भएको छ। रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकार्य टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रतिकार्यमा निरन्तर जुट्न आग्रह समेत गरेको छ। आईएफआरसीका महासचिव जगन चपागाईले भोटेकोशी बाढीको विपद प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउनका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा मन्त्री परिषद हेरफेर भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मन्त्री परिषद हेरफेर गर्नुभएको हो। मुख्यमन्त्री पाण्डेको सिफारिशमा प्रदेश प्रमुख दिल्ली राज भट्टले मन्त्रालयको कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। बुधबार एमाले मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्री पद रिक्त रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफै सम्हालेका छन्। यसअघि भौतिक पूर्वाधार मन्त्रीमा गोविन्द बहादुर नेपाली, कृषि मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे थिए। उनीहरूले बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिएका थिए। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्द प्रसाद नेउपानी, आर्थिक मामिला मन्त्रीमा जित बहादुर शेरचन, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ रहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: सामुदायिक अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को ICU सेवा
1: NICU PICU सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा EEG ECT सहित को मनोरोग सेवा
1: यूरोलोजी मा MCS गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन मै चित्त उजाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा CT स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0 74 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। भोटेगोसी बाढी प्रभावित क्षेत्रमा आज बिहानैदेखि 5 हेलिकप्टर सहित हवाई तथा स्थलगत उद्धार तीव्र पारिएको छ। नेपाली सेनाले टिम्बुरेबाट 95 हाईको जलविद्युत आयोजनाको टनेलमा फँसेका 7 र 21 भारतीय पर्यटक सहित 123 आज मात्रै सकुशल उद्धार गरिसकेको छ। त्रिशुली 1 नम्बर सैन्य तालिम केन्द्रमा मुख्यमन्त्री संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र स्थानीय प्रशासनको उच्च स्तरीय बैठकले उद्धार चिकित्सक सहितको स्वास्थ्य टोली र जेनेरेटर पठाउने तथा अवरुद्ध दूरसञ्चार पुनर्स्थापित गर्ने निर्णय गरेको छ। उद्धारका लागि नुवाकोटदेखि चितवनसम्म 2000 भन्दा बढी सेना खटिएका छन् भने 11 ट्रक मार्फत 4 सटल राहत सामग्री टिमुरे पुर्याइसकिएको छ। बाढीमा परेका 162 जनाको सफेला परेको प्रहरीले जानकारी दिएको छ, जसमा सबैभन्दा बढी चितवनमा 64, धादिङमा 27, नवलपरासी पूर्वमा 26, गोर्खामा 20, नुवाकोटमा 12, तनहुमा 9 तथा रसुवा र नवलपरासी पश्चिममा 2-2 जनाको शव भेटिएको छ। भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री बालन शाह नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै स्थलगत निरीक्षणका लागि त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्रीसँग पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितको टोली सहभागी छ। प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री द्रुत गतिमा पुर्याउने काम भइरहेको पनि जानकारी दिनुभएको छ। रसुवाका बाढी पीड़ितको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि सरकारसँग 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार चालू आर्थिक वर्षको बजेटमा विनियोजित विपद व्यवस्थापन र राहत कोषको यो रकम आवश्यकता अनुसार तत्काल प्रयोग गरिनेछ। विपद व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट पनि ठूलो सहयोग प्रतिबद्धता आएको छ। विश्व बैंकले 25 अर्ब रूपियाँ तत्कालीन सहयोग गर्ने जनाएको छ भने भारतले राहत सामग्री र चीनले नगद सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएका छन्। नेपाल चीन सीमा स्थित रसुवागढी केरुङ बाढी पहिरो बारे चीनले पूर्व सूचना नदिएको भन्ने भनाईलाई काठमाडौँ स्थित चीनिया दूतावासले भ्रामक र असत्य भन्दै खण्डन गरेको छ। नेपालतर्फ भौगर्भिक बाँध भत्किएर क्षति पुगेको भन्ने आरोपलाई अस्वीकार गर्दै दूतावासले 26 अगस्तको बिहान नेपालतर्फ नै गएको हिम पहिरोका कारण सीमा क्षेत्रमा दुवै देशतर्फ ठूलो नोक्सानी भएको दावी गरेको छ। विपदको यस समयमा एक अर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार र राहतमा खटिनुपर्ने भन्दै दूतावासले आरोपले समाधान नदिने र सहकार्यले मात्र जीवन बचाउन सकिने स्पष्ट पारेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। रसुवाको बाढी पहिरोले बगाएर ल्याएका शवहरू लगातार भेटिन थालेपछि चितवनका शवगृह भरिएका छन्। जिल्लामा 50 मात्र शव राख्ने क्षमता रहेकाले नारायणी किनारमा भेटिएका शव व्यवस्थापनका लागि प्रशासनले वैकल्पिक कोल्ड स्टोर बनाउन शुरू गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार प्रयोगमा नरहेको तत्कालीन कृषि सामग्री केन्द्रको भवनमा तापक्रम मिलाएर शव राख्ने तयारी भइरहेको छ। र भोटे कोशीको बाढीबाट क्षत विक्षत बनेको अप्पर त्रिशुली 3 ए जल विद्युत आयोजनाको विद्युत सेवा पुनर्स्थापना र रोकिएका कर्मचारीको उद्धारका लागि उच्च स्तरीय टोली फिल्डमा खटिएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहित उप कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठ, प्रवक्ता राजन ढकाल र एनईए इन्जिनियरिङका सीईओ चिरन्तन विक्रम राणाको टोलीले स्थलगत निरीक्षण शुरू गरेको छ। प्राधिकरणले सिन्धुपाल्चोकको वैकल्पिक लाइन मार्फत नुवाकोटका खानेटार, समुद्र टार, चौगाडा, लिखु र पञ्चकन्यामा विद्युत सुचारू गरिसकेको छ। अन्य क्षेत्रका लागि चपली देवीघाट र बालाजु त्रिशुली 66 केबी लाइनलाई 11 केबीमा चार्ज गरेर बिजुली बाल्ने प्राविधिक तयारी गरिएको छ। यस्तै आयोजना स्थलमा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना
1: आँखालाई चाहिने भिटामिन ए मनलाई चाहिने भिटामिन के तिम्रो मेरो जोडी मिल्छ रे लगन छै छै पार्ने हो कहिले के हो त जोगरला मान्छेहरू जन्मैलाई जन्म देऊ यसै बरु अगेरी रात

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: शीर्षकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सीधा कुरा, प्रश्न विचार,
5: उज्यालो रेडियो नेटवर्क।
6: अहिले मध्याह्नको 12 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता। बाढीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा। हिम पहिरो र बाढीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनमा पनि 558 जना बेपत्ता। इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी। र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसदमा रहेका तथा बाहिर रहेका राजनैतिक दलहरूले साझा धारणा बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पुनः सहयोग गर्ने तथा दीर्घकालीन पुननिर्माणका लागि सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेका छन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एकै ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार बैठकमा सरकारले गरिरहेको खोज उद्धार तथा राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको छ भने विभिन्न दलले प्राप्त गरेका सूचना समेत सरकारलाई हस्तान्तरण गरिएको थियो। सभापति थापाले अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत रहेको बताउँदै पुननिर्माणको काम भने वर्षौंसम्म चल्ने र ठूलो आर्थिक क्षति हुने भएकाले निरन्तर अनुगमन तथा सरकारलाई सुझाव दिन संसदीय संयन्त्र आवश्यक रहेको बताउनुभयो। उहाँले यो संयन्त्रमा संसदमा प्रतिनिधित्व भएका नभएका राजनीतिक दललाई समेत समेटिने जानकारी दिनुभयो। बैठकले विपदपछिको राहत वितरण तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्ताव गरेको छ। विगतमा विपदमा केही समयपछि प्राथमिकता परिवर्तन हुँदा पीड़ितहरू अल्पत्र पर्ने अवस्था देखिएको उल्लेख गर्दै सभापति थापाले यसपटक यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सरकारले रसुवा बाढीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्कविहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना नेपाल प्रहरी र 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। रसुवाका 161 जना, नुवाकोटका 1 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारी पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरै जनाको अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेहरूको खोजी गरिदिन आग्रह गरेका छन्। साथै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत प्रभावित क्षेत्र पुग्नु भएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ जानुभएको उहाँका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्रीले हिजै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिइसक्नु भएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पुनस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल हुने समेत प्रधानमन्त्रीको टोलीको योजना मा रहेका सहभागीहरूले बताएका छन्। यसैबीच नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका मध्ये आज बिहान 123 जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट 95 जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये 8 विदेशी जना र त्यसै गरी रसुवाको हाँकुको जलविद्युत आयोजनाको टनेलमा फँसेका 7 जनाको पनि उद्धार गरिएको छ भने अरू 3 वटा टनेलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार टिमुरे क्षेत्रमा हराइरहेका 21 जना भारतीय पर्यटक को पनि उद्धार गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिम पहिरो र बाढीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा नेपाल र चीनमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिनजेल हामीले प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमा क्षेत्रमा हिजो बिहान आएको विनाशकारी बाढ़ी र हिम पहिरोले दुवै देशमा जनधनको ठूलो क्षति गरेको छ। रसुवाको लाङटाङ क्षेत्रबाट शुरू भएको विपदको असर चीनको तिब्बतको जिरोङ सीमा नाकादेखि त्रिशुली र नारायण नदीको तटीय क्षेत्रसम्म परेको छ। प्रारम्भिक अध्ययन अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी भागमा गएको विशाल हिम पहिरोपछि सीमा क्षेत्रको लेन्दी खोलामा पानी थुनिएर ताल बनेको र यो ताल फुटेपछि माटो ढुङ्गा र पानीको ठूलो भेल त्रिशुली नदीतर्फ आएको देखिएको छ। हिजो बिहान नेपाल चीन सीमा क्षेत्र नजिकै 4.4 म्याग्नेच्युडको भूकम्प पनि गएको थियो। भूकम्प र हिम पहिरो बीच प्रत्यक्ष सम्बन्ध थियो वा हिम पहिरोले नै भूकम्पीय कम्पन उत्पन्न गराएको हो भन्ने विषयमा भने वैज्ञानिक अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बाढीका कारण चीनतर्फ 3 जनाको ज्यान गएको छ भने 558 जना बेपत्ता रहेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल र चीनमा भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। बाढीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटरेसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उहाँले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटरेसले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहु, कास्की, स्याङ्जा पर्वत, म्याग्दी, बागलुङ, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा बाढीको जोखिम छ। बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा बाढीको जोखिम कायम रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज सुनको भाव 1,200 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव आज तोलामा 3,20,900 रुपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 100 रुपियाँले घटेर तोलाको 3,22,100 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी पनि 10 रुपियाँले घटेर तोलाको 4,965 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता फेरि सुरु गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको एएफपीले जनाएको छ। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो अभ्यास खेलमा 171 रनको लक्ष्य दिएको छ। टस जितेर बलिङ रोजेको नेपालले 41 ओभरको बलमा सबै विकेट गुमाएर 170 रन बनायो। नेपालले शुरूआतमा दबावको सामना गर्यो। 38 रन जोड्दा 5 विकेट गुमाएको नेपालको ब्याटिङलाई रोहित पौडेल र गुलशन झाले सम्हाल्दै 6 विकेटका लागि 59 रनको साझेदारी गरेका छन्। गुलशन र करण केसी आउट भएपछि रोहित र कप्तान सन्दीप लामिछानेले ब्याटिङ सम्हालेका थिए। रोहितले अर्धशतक बनाएका छन् भने 86 बल खेलेका रोहित समान 3 छक्का र चौका सहित 61 रन जोड्न सफल भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता, बाढीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा, हिम पहिरो र बाढीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनतर्फ पनि 558 जना बेपत्ता, इरानसँग वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

ਦਿਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ, ਹੋਏ ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ, ਇਸ ਤੋਂ ਵੀ ਹੇ ਕਰੇ

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184923230।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: साइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4934 580 र 98 550 2640
3: इट्स 1 o'clock अहिले 1 बजेको छ
4: बुधबार तिब्बत क्षेत्रबाट भोटेको शिर त्रिशुली नदीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएपछि प्रधानमन्त्री बालन शाह आज बिहान स्थलमार्ग हुँदै नुवाकोट पुग्नु भएको छ बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण उद्धार कार्यको वस्तुस्थिति र राहत वितरणको जानकारी लिन प्रधानमन्त्री शाह पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित विदुर पुग्नु भएको हो निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्र विदुरको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय अस्पतालमा रात बाढीका घाइतेहरूसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुनेछ साथै उहाँले उद्धार सुरक्षा तथा राहत कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ बाढीका कारण रसुवा नुवाकोट धादिङ र चितवन लगायत त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ प्रहरी प्रवक्ता अभिनारायण प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार भोटेको सिबाडी र पहिरोमा परि हालसम्म 177 जनाको शव फेला परेको छ जसमध्ये सबैभन्दा बढी चितवनको नदी तटीय क्षेत्रमा 52 जना धादिङमा 21 नुवाकोटमा 17 र बाढीको केन्द्रबिन्दु रहेको रसुवामा 16 जनाको शव फेला परेको छ गोर्खा र पूर्वी नवलपरासीका नदी किनारमा भेटिएका शव निकालेर प्रहरीले पहिचानको प्रयास गरिरहेको छ बाढी प्रभावित र जोखिममा परेकाहरूको संख्या अत्यधिक रहेका आज बिहानैदेखि हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा हवाई उद्धार कार्यलाई तीव्र पारिएको छ नेपाल चीन सीमावर्ती क्षेत्रमा भोटेकोशी लगायत नदी क्षेत्रबाट भोटेकोशी लगायत नदीमा आएको अप्रत्याशित बाढीले रसुवा नुवाकोट धादिङ गोर्खा चितवन र नवलपरासी लगायत जिल्लामा असीमित मानवीय क्षति तथा मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रमुख 8 राजनैतिक दलहरूले 10 बुधे साझा संकल्प व्यक्त गरेका छन् सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निशुल्क उपचार हेरस्वाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी सरकारले राज्यले लिनुपर्नेमा जोड दिएको छ विपदको घडीमा उद्धार र राहत कार्यलाई सस्तो लोकप्रियता वा राजनैतिक प्रतिस्पर्धाको विषय नबनाउन आग्रह गर्दै दलहरूले आफ्ना नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेका छन् साथै मनपरी रकम संकलन गर्दै सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोष मार्फत मात्र आर्थिक सहयोग जुटाउने र राहत दुरुपयोग वा कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने सहमति भएको छ बैठकलाई ब्रिफिङ गर्दै गृहमन्त्री सुधन गुरुङले सुरुङ तथा संवेदनशील क्षेत्रमा सुरक्षित निकाय र सञ्चार तथा आवागमन पुनस्थापनाका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिनुभएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै दिएको पूरक निवेदनमा सर्वोच्च अदालतमा सुनवाई शुरू भएको छ। सर्वोच्चका न्यायाधीशहरू डाक्टर नहकल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल सम्मिलित पूर्ण इजलासमा आज बिहिबारबाट सुनवाई शुरू भएको हो। देउवा र खड्काले गत मंगलबार उक्त पूरक निवेदन दर्ता गराउनु भएको थियो। कंग्रेसको विशेष महाधिवेशन र निर्वाचन आयोगको वैधता सम्बन्धी निर्णय विरूद्ध सर्वोच्चमा परेको पुनरावलोकन निवेदनमा सुनवाईको अनुमति पाइसकेकाले मुद्दा विचाराधीन रहेकै अवस्थामा 15 महाधिवेशनका कुनै पनि कार्यक्रम अघि नबढाउन देउवा खड्का पक्षले अन्तर्कालीन आदेशको माग गरेका छन्। र आजका लागि तय भएका संघीय संसदका 5 संसदीय समितिका बैठकहरू स्थगित भएका छन्। संसद सचिवालयका अनुसार आज बिहानका लागि अर्थ समिति, कानून, न्याय तथा मानवाधिकार समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका बैठकहरू बोलाइएका थिए। बाढीबाट उत्पन्न संकटकालीन परिस्थितिमा सांसदहरू तथा सम्बद्ध निकायका प्रतिनिधिहरू प्रभावित क्षेत्रको स्थलगत अनुगमन र राहत कार्यमा खटिनुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि बैठकहरू स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित

अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855 60 359 र 9855 67 359
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
5: जग्गा धनी सिधा सम्पर्क 9812888254 र 9845902042

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त उजाउन त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रोजगारीका लागि रसुवा पुगेका मुगुका 13 जना सम्पर्कविहीन भएका छन्। बुधबार भोटे कोशी नदीमा आएको बाढ़ीपछि उनीहरू सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार सोरु गाउँपालिका एक धोपी गाउँका 42 वर्षीय धनबहादुर मल्ल र सोही ओडाका 35 वर्षीय हिक्मत मल्ल रसुवा भन्सारमा काम गर्दै आएका थिए। उनीहरू दुवैजना सम्पर्कविहीन छन्। यस्तै छायानाथ राराका ओडा नम्बर 32 ओडा नम्बरका 32 वर्षीय लाल बहादुर सेजुवाल रसुवा हाइड्रो पावरमा काम गर्दै आउनु भएको थियो। उहाँहरू पनि सम्पर्कविहीन हुनुभएको छ। सोरु गाउँपालिका 10 करिब 24 वर्षीय परमराज जैशी रसुवा भन्सारमा काम गर्दै आउनु भएको थियो। सोही ओडाका 26 वर्षीय शकुन्तला जैशी र उहाँका 4 वर्षीय छोरा डिस्मन जैशी पनि रसुवामा सम्पर्कविहीन हुनुभएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। यस्तै छायानाथ रारा नगरपालिका 6 25 वर्षीय धर्मेन्द्र भाम पनि हाइड्रो पावरमा काम गर्दै आएका बेला सम्पर्कविहीन हुनु भएको प्रहरीको विवरणमा उल्लेख छ। खत्याट गाउँपालिका 9 नखर्जेका 19 वर्षीय लोकेन्द्र बहादुर सार्की र सोही गाउँकी 26 वर्षीय पुष्पा सार्की पनि बुधबार बिहान 9 बजेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। पुष्पा सार्की लोकेन्द्र बहादुर सार्कीकी श्रीमती हुनुहुन्छ। यता मुगुम कर्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार मुगुम कर्मारोङ गाउँपालिका 2 हाल काठमाडौँको बौद्धमा बसोबास गर्दै आउनुभएका करिब 56 वर्षीय भ्यावल लामा र उहाँकी पत्नी 54 वर्षीय कारमा छेन्जुम लामा र 70 वर्षीय आमा साङबा लामा पनि रसुवामा सम्पर्कविहीन हुनुभएको छ। उहाँहरू मानसरोवर तीर्थयात्राबाट घर फर्कने क्रममा रसुवामा हेलिकप्टरको प्रतीक्षामा रहेको अध्यक्ष लामाले बताउनु भएको छ। रसुवा जिल्लामा बाढ़ीका कारण ठूलो क्षति भएको खबरपछि मुगुका गाउँ बस्तीमा समेत आफन्तको अवस्थाबारे चिन्ता बढ़िरहेको छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे यकिन जानकारीको प्रतीक्षा गरिएको रसुवाबाट पत्रकार रत्न रावरले जानकारी दिनुभएको छ। बुधबार तिब्बत क्षेत्रबाट भोटे कोशी र त्रिशुली नदी बेसिनमा आएको विनाशकारी बाढ़ीले नदी तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान स्थलमार्ग हुँदै नुवाकोट पुग्नु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, उद्धार कार्यको वस्तुस्थिति र राहत वितरणको जानकारी लिन प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित बितुर पुग्नु भएको हो। निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्र बितुरको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय अस्पतालमा उपचाररत बाढ़ीका घाइतेहरूसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको छ। चीनतर्फबाट आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार भोटे कोशीमा बाढ़ी र पहिरोमा परिहालसम्म 177 जनाको शव फेला परेको छ, जसमध्ये सबैभन्दा बढी चितवनको नदी तटीय क्षेत्रमा 52 जना, धादिङमा 21 र नुवाकोटमा 17 र बाढ़ीको केन्द्रबिन्दु रहेको रसुवामा 16 जनाको शव फेला परेको छ। गोरखा र पूर्वी नवलप्रासीका नदी किनारामा पनि भेटिएका शव निकाले प्रहरीले पहिचानको प्रयास गरिरहेको छ। बाढ़ी प्रभावित र जोखिममा परेकाहरूको संख्या अत्यधिक रहेकाले आज बिहानैदेखि हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा हवाई उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रबाट भोटे कोशी लगायत नदीमा आएको अप्रत्याशित बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितौन र नवलप्रासी लगायतका जिल्लामा असीमित मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रमुख 8 राजनैतिक दलले 10 बुधे साझा संकल्प व्यक्त गरेका छन्। सीमादरबारमा बसेको सर्वदलीय बैठकले बाढ़ीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निशुल्क उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड़ दिएको छ। विपदको घड़ीमा उद्धार र राहत लाई सस्तो लोकप्रियता वा राजनैतिक प्रतिस्पर्धाको विषय नबनाउन आग्रह गर्दै दलहरूले आफ्ना नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै दिएको पूरक निवेदनमा सर्वोच्च अदालतमा सुनवाई भएको छ। सर्वोच्चका न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, मय शर्मा, मेघराज पोखरेल सम्मिलित पूर्ण इजलासमा आज सुनवाई शुरू भएको हो। देउवा र खड्काले गत मंगलबार भदौ 9 गते उक्त पूरक निवेदन दर्ता गराउनु भएको थियो। आजका लागि तय भएका संघीय संसदका 5 संसदीय समिति बैठक स्थगित भएका छन्। संसद सचिवालयका अनुसार अर्थ समिति, कानून न्याय तथा मानवाधिकार समिति, पूर्वाधार विकास समिति, शिक्षा तथा स्वास्थ्य सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका बैठक बोलाइएका थिए। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493738, मोबाइल 9855888002।

0: भावले मलाई त अहिलै डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। बाढीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेकोशी नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढी 6 घण्टामा नारायणी पुगेको विवरण सार्वजनिक। अतिरिक्त बाढीजन्य पानीको आयतन झण्डै 2 करोड घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप N20 श्रृङ्खलामा नेपाल एको तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 बुँदे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपिलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपिलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपिलमा क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालो बजारी, कृत्रिम अभाव र राहत दुरूपयोगमा संलग्नलाई कडा कानूनी कार्यवाही गर्ने, जलवायु न्यायको मुद्दा उठाउने, अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपद पछिको पुननिर्माण, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता, पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62, धादिङमा 27, गोर्खामा 20, रसुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख अधिकारी गणनी सरियाललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्थाबारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देशन दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4,000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढी 6 घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढ़ी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढी जलमापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ भोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढ़ीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्रान सहितको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ। महाशाखा अनुसार बिहान 8:50 स्याफुड फेसी केन्द्रमा 3.8 मिटर जलसतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढ़ीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जलसतह 3.5 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। मलेखुमा रहेको फुर्के जलमापन केन्द्रमा बिहान 11:26 जलसतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्केमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:14 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे जलसतह 6.57 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमैसँग घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 6 बजेसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी पहिरो र डुबानमा परि विपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपद पछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रुपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्प पछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विदेशको खबर, कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क कौशलले क्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर सफलतापूर्वक हटाइएको छ। बेलायतको बेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि घुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नसा र स्नायुहरूबाट कसरी बस्ने भन्ने बारेमा सल्लाह दिएको थियो। चिकित्सकहरूलाई ट्युमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ। मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पिट्युटरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्युमर बढ़िरहेको पत्ता लागेको थियो। शल्य चिकित्सकहरूले राइस हिवर्डलाई विशेषज्ञका विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन। बेलायतका एक औषध शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10 देखि 20 वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन्। अब खेल खबर, एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए। मलेसियाका अकिल वाहिदले 56, नासुज साकिबले 51 रन बनाए। नेपालका ललित राजवंशले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी र रोहित पौडेलले 2-2 विकेट लिए। यस्तै हेमन्त धामीले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, गुलशन झाले 45 रन बनाए। मलेसियाका अकिल वाहिदले 4 विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। र अस्ट्रेलियामा चलिरहेको टप N20 श्रृङ्खलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किङ्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। किङ्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका कुशल भुर्तेले 66, लोकेश बमले 38 रन बनाए। किङ्समेनका स्कट कुगेई लेनले र उषामा मिरले 3-3 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको किङ्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। अब नेपाल एले लिग चरणमा एक खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अङ्क सहित तालिकाको 7 स्थानमा छ। 4 भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बाढ़ी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मोदी संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेकसी नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण। सार्वजनिक अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो। टप N20 श्रृङ्खलामा नेपाल एको तेस्रो हार।
2: सालिनदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81, वेबसाइट झुले.com.np।
3: NBL अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले भटेकोशी बाढ़ीबाट उत्पन्न मानवीय संकटलाई संयमतापूर्वक व्यवस्थापन कार्यमा जुट्न सबैमा अपील गर्नुभएको छ। अकल्पनीय विपदले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले प्रभावितको उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउने मानवीय सहयोगका लागि जुट्न आग्रह गर्नुभएको हो। संकट व्यवस्थापनमा महानगरपालिका आफ्ना दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै कार्यवाहक मेयर डङ्गोलले तिनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक संस्था, निजी क्षेत्र र आम नागरिकलाई एकीकृत रूपमा परिचालन हुन अनुरोध गर्नुभएको छ। यस वर्षको गाई जात्रा कार्यक्रम स्थगित भएको छ। हिजो रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको विनाशकारी बाढ़ीबाट ठूलो जनजनको क्षति भएपछि कार्यक्रम स्थगित गरेको आयोजक ब्रान्ड ओर्थ फ्रान्डले जनाएको छ। कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलिदेखि 3 दिनसम्म गाई जात्रा कार्यक्रम गर्ने तयारी थियो। कार्यक्रममा हास्य व्यङ्ग कलाकार मनोज गजरेल, शैलेन्द्र सिमखडा सहित थुप्रै चर्चित कलाकारहरूले प्रस्तुति दिने तयारी गरेका थिए। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप कलेज अफ इन्जिनियरिङको तेस्रो कलेज सभा हिजो सम्पन्न भएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले 2065 सालमा स्थापना भएको कलेजले स्थापनाको उद्देश्य अनुसारको उपलब्धि हासिल गर्दै गएको बताउनु भएको छ। उहाँले कलेज स्थापना र विकासमा भक्तपुरका अग्रज व्यक्तिको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ। 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मुदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन, मानवीय संकट तथा विपद व्यवस्थापनमा एकजुट हुन काठमाडौँका कार्यवाहक मेयर डङ्गोलको अपील एकीकृत रूपमा परिचालित हुनुपर्ने र यस वर्षको गाई जात्रा कार्यक्रम स्थगित। अहिलेलाई चार भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: Stradaini's Box Shop.
1: Swadesh FM, Tirana Bikhutlo, 2 MHz.

0: 0
1: चौबीसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656493440, 493580 र 98550640।
2: It's 4 o'clock. अहिले 4 बजेको छ। समयको ख्याल राखौं। 4 बज्यो।

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीबाट अत्यधिक प्रभावित नुवाकोटको बेदुर तथा आसपासका क्षेत्रको आज उहाँले स्थलगत निरीक्षण गरिसकेपछि काठमाडौँ फर्किनु भएको छ। बिहान सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित उहाँ नुवाकोट प्रस्थान गर्नुभएको थियो। प्रभावित बस्तीको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात उहाँ काठमाडौँ फर्किनु भएको हो। बुधबार रसुवाको भोटेकुसै हुँदै आएको बाढ़ीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउन साथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहनु भएको थियो। बाढ़ी लगत्तै उच्चस्तरीय बैठक आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र सो आसपासका बाढ़ी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको हो। चीनका प्रधानमन्त्री ली क्वाङ चीनतर्फको बाढ़ी प्रभावित क्षेत्रको भ्रमणमा आइपुग्नु भएको छ। नेपाल स्थित चीनीय दूतावासका अनुसार उहाँ आज आइपुग्नु भएको हो। बुधबार आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालतर्फ मात्र करिब 100 जना चिनिया नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जी आनले आज नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद प्रभावित क्षेत्रमा करिब 100 चिनिया नागरिक बेपत्ता रहेको जानकारी दिनुभएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटका बट्टा र त्रिशुली बजार क्षेत्रमा विद्युत सेवा पुनः शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्था मार्फत बालाजू त्रिशुली र चपली देवीघाट 66 केभी प्रसारण लाइनलाई 11 केभीमा चार्ज गरी विद्युत आपूर्ति सञ्चालनमा ल्याइएको हो। बाढ़ीका कारण नियमित विद्युत आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापना गर्ने काम अगाडि बढ़ाएको थियो। उक्त व्यवस्थापछि बट्टार त्रिशुली बजार लगायत आसपास क्षेत्रमा विद्युत आपूर्ति पुनः शुरू भएको जानकारी प्राप्त भएको छ। सरकारले बाढ़ी पीड़ितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताका लागि छुट्टै भुक्तानी पोर्टल सार्वजनिक गरेको छ। नेपाल क्लियरिङ हाउस संघको सहकारीमा सरकारले छुट्टै पोर्टल सार्वजनिक गरेको हो। हामीसँग खबर अझै बाँकी छनृ

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बुधबार रसुवाको भोटेको से हुँदै तिर्सुली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता पाएका मध्ये अहिलेसम्म 289 जनाको शव फेला परेको छ। अहिले दिउँसो 3 बजेसम्मको तथ्याङ्क अनुसार रसुवामा 3, नुवाकोटमा 12, धादिङमा 29, गोर्खामा 29, तनहुमा 16, चितवनमा 121 जना र पूर्वी नवलप्रासीमा 65, पश्चिम नवलप्रासीमा 14 जनाको शव भेटिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य अहिले पनि जारी राखेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सम्भावित डुबान क्षेत्रका सर्वसाधारणले अझै पनि उच्च सतर्कता अप्नाउनु पर्ने जनाएको छ। केन्द्रका प्रवक्ता डाक्टर राजन भट्टराईले आज बुधबार गएको भोटेको शिवबाढी प्रभावित क्षेत्रको नदी किनार तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा रहेका नागरिकलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अप्नाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाईकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ। मन्त्रालयका अनुसार गोसाईकुण्ड दोप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्किन आग्रह गरेको छ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो। सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.5।

0: मार्फत संकलन गरिनेछ। विदेशबाट आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा तथा स्वदेशी सामग्री नुवाकोट र धादिङका नेपाली सेनाको ब्यारेकमा बुझाउनु पर्नेछ। निजी व्यक्ति वा संस्थालाई स्वतन्त्र रूपमा राहत वा नगद संकलन गर्न अनुमति छैन। सरकारले संकलित सहायता कर्मचारी प्रशासन सुरक्षा निकाय तथा प्रदेश र पालिका सरकार मार्फत प्रभावितसम्म पुर्याउने जनाएको छ। विदेशबाट राहत रकम पठाउँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका तोकिएका बैंक खाता मात्र प्रयोग गर्न सकिनेछ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुननिर्माणका योजनाबारे जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले बाढी पहिरो र डुबानमा परि बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रुपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। यसैबीच नेपालको बाढी प्रभावितका लागि बेलायत सरकारले 5 मिलियन पाउन्ड अर्थात झण्डै 1 अर्ब रुपियाँ बराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री एन्डी बर्नहामले बाढीले नेपालमा पुर्याएको क्षतिलाई हृदय विदारक भएको उल्लेख गर्दै सहयोग उपलब्ध गराउने बताउनु भएको हो।
0: ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड़ रुपियाँ सहयोगको घोषणा गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआरएनए ले बाढी प्रभावित परिवारको उद्धार राहत र अन्य सहयोग समेत गरी तत्काल 5 करोड़ रुपियाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि 45 लाख रुपियाँ सहयोग प्रदान गरेको छ। त्यस्तै नेपाल लेयर्स कुखुरापालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रुपियाँ सहयोग गर्ने भएको छ। यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख राहत सहयोग उपलब्ध गराउने जनाएको छ। कलाकार दुई हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख रुपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भएको छ। त्यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
1: यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत उद्धार र प्रभावित क्षेत्र पुनर्निर्माणका लागि सरकारी कर्मचारीहरूले 10 दिनसम्मको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको सचिव स्तरको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निकालिएको विज्ञप्तिमा विपदबाट भएको जनधनको क्षति तथा पुनर्स्थापनाका लागि शुरू स्केल तलबको 2 दिनको श्रेणीविहीन कर्मचारीहरूले, त्यस्तै गरी राजपत्र अनङ्कित वा त्योभन्दा त्यो सरहका कर्मचारीले 5 दिनको, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा त्यो सरहका कर्मचारीबाट 7 दिनको र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणी कर्मचारीबाट 10 दिन बराबरको तलब पारिश्रमिक रकम 2083 भदौ महिनाको तलब मासिक तलब भुक्तानी गर्दा नै कट्टा गर्ने निर्णय भएको हो।
0: नेपाल राष्ट्र बैंकले बाढी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा तोकिएको अधिकतम सीमा अर्थात ट्रान्जेक्सन लिमिट नलाग्ने घोषणा गरेको छ। बाढी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन र परिचालनलाई सहज बनाउन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो निर्णय गरेको हो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई जारी गरिएको निर्देशन अनुसार मोबाइल बैंकिङ, वेब एप्लिकेशन र ई मनी डिजिटल वालेट मार्फत यी दुई कोषमा गरिने कारोबारमा अबदेखि एकीकृत निर्देशन 2082 उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने सूचनामा उल्लेख छ। यो व्यवस्थाले इच्छुक व्यक्ति वा संस्थालाई कुनै पनि प्राविधिक अडचन बिना जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न बाटो खोलेको छ।
1: बाढीका कारण प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ। बाढीले धेरै क्षति गरेको रसुवाको गोसाईकुण्डा गाउँपालिका वडा नम्बर 2 को अहिलेको अवस्थाबारे जानकारी दिँदै कार्यपालिका सदस्य पेमा दोर्जे घले,
2: सबै जन्त छ, केही छैन, त्यो जङ्गल मेरो बाजुको मान्छेहरू कतिजना भोगै छ होला, अब मरेको त अब मरे ठिकै छ, त्यहाँ भित्र छ होला, अब त्यो बाँकेको मान्छेहरूले खाना पिना छैन होला, अब कोही सम्पर्कमा छैन, अझै सम्पर्क भिनै भयो, भने अहिलेसम्म सम्पर्कै आए छैन हामीसँग, एउटा हेली गएर पुग्ने होइन, कल गर्नेले फोन छैन, न बत्ती छ, न नेट छ, न खाने पिना छ, केही छैन, अब हेली लगेर तपाईँहरू त्यहाँ माथि टिमुरे भन्दा माथि मेरो जङ्गल मेरो हेर्न गयो भने त्यहाँनिर मान्छे कति हुन्छ, अब सडकमै भयो नि त, हामी त दोस्त छ, हामी कर छैन, बिचोक छ, हामी लास भयो हेर्नु पर्यो नि त, हामीले देख्नु पर्यो।
1: यस्तै नुवाकोटको विदुर नगरपालिकामा पनि ठूलो क्षति पुगेको छ। अहिले विदुर नगरपालिकामा उद्धार कार्य कसरी चलिरहेको छ त? उपमेयर प्रभाव ओगटी,
3: सुरक्षित ठाउँमा जानुभएको तर घरहरू केही पनि नभएकोहरूको उद्धार गर्ने गरेर यहाँ अहिले पोलिसी भन्दैछ हेलिकप्टरहरू वारीको पानी अलिक बढी सिफ्ट गर्ने भन्ने छ। फिल्डबाट गएर गर्नेहरू कार्यहरू चाहिँ हामीले गर्न सकेका छैनौँ। स्कुल गएका बच्चाहरूलाई स्कुलमा हुल गरेको छ वारीपारीको कारणले होइन, उहाँहरूलाई वारीपारी गर्ने गरेर विभिन्न लटमा चलाएर चाहिँ बच्चाहरूलाई चाहिँ वारीपारी गर्ने घरमा पुर्याउने भन्ने टार्गेट गरिएको छ। अहिले सेनाको क्याम्पभित्र पनि प्राथमिक तहको उपचारहरू गइरहेको छ, नसक्नेहरूलाई काठमाडौँ पनि पठाइएको छ। यो ढङ्गले चाहिँ मिलाइएको छ, जति पनि भइरहेको छ हेलिकप्टरको मार्फत भइरहेको छ होइन, तर जति खेलको डिमान्ड हो त्यो अनुसारको पुग्दो रहेछ होइन। तालिम प्राप्त त्यसै भन्दा जनशक्ति जस्तो बिसजना सेना बिसजना प्रहरी बिसजना सँगसँगै पठाइदिनु भयो भने त्यहाँका स्थानीय पनि मिलेर त्यो हिलो पल्साउनु त्यहाँभित्र अझै कोही नागरिकहरू फसिराख्नु भएको छ कि त्यस्तो खालको पोलिसी चाहिँ बन्न ढिलो भइरहेको छ।
1: नुवाकोटकै विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत 1643 जना विद्यार्थीको ज्यान समयमै विद्यालय खाली गराइसकेकाले जोगिएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढी आउनुभन्दा 15 मिनट अघि विद्यालय खाली गर्न निर्देशन दिएको थियो। विद्यार्थीहरूलाई अभिभावकको जिम्मा लगाइसकेपछि पनि केही विद्यार्थी भने अझै सम्पर्कविहीन रहेका उहाँले बताउनुभयो।
4: विद्यालय भएको ठाउँ खोलो हिँडिरहेको छ, यसो माथिबाट हेर्दाखेरि एकजना कारले सहयोगी चाहिँ मिसिङ भएको भन्ने मैले बुझेको छु। निमावी सामाजिक शिक्षक सन्तोष परियार भन्ने चाहिँ मिसिङ बुझेको छु मैले। स्कुलभित्र चाहिँ अरू विद्यार्थी चाहिँ गइन्थेन, हिजो 100 जना जति मसँगै थिए, अब अभिभावकहरूलाई जिम्मा लाउँदा लाउँदै अहिले चाहिँ त्यही 30-35 जना विद्यार्थी छन्। अब विद्यार्थीहरू अलिअलि मिसिङ हुनुहुन्छ, जसको घर त्यही त्यसरी बजार छ नि, बजार पनि खण्डर भएको छ। अब अभिभावक पनि मिसिङ भएको, बच्चा नि मिसिङ भएको, त्यो पनि अब सम्पर्कमा आउँदैन नि त। हिँड्दै गर्दाखेरि पुलको छेउछाउतिर मिसिङ भएको भन्ने पनि अलिअलि सुन्नमा आएको छ।
1: त्रिशुलीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिकामा पनि ठूलो क्षति गरेको छ। गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार अहिले उद्धारको काम भइरहे पनि चुनौतीपूर्ण रहेको छ।
5: पृथ्वी राजमार्गको बैरेनी खण्ड अवरुद्ध, त्यो चाहिँ खोलाउने क्रम जारी छ। हामीले एउटा सेल्टर चाहिँ स्थापना गरेका छौँ, उहाँहरूलाई चाहिँ हामीले त्यो सेल्टरमा अब कति दिन हुन्छ खानपिनको लागि र बस्नको लागि न्यूनतम आवश्यकता चाहिँ व्यवस्था गरेका छौँ। 32-42 घर पूर्ण क्षति नै देखिन्छ। खोस्रे टारको पुल बगाएको हो, पक्की पुल। अब नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय स्वयंसेवक लगायत हामी स्थानीय तहको कर्मचारी सबै आफूले भ्याएसम्म लागिरहेछौँ सर। अब 4 नम्बर वडामा पनि पुग्न पाएको छैनौँ। अब मेन राहत नै हो सर, अब बिहान मान्यजी आउनु भएको थियो, त्यो कुरामा पनि छलफल भएको छ, सामान्य सहजीकरण भइरहेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चिनिया प्रधानमन्त्री ली छियाङ नेपालको सीमा क्षेत्र केरुङमा आएर बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। उहाँ नेतृत्वमा रहेको टोलीले उद्धार तथा राहत वितरणको निरीक्षण गर्नुका साथै उद्धार राहतमा खटिएकाहरूसँग भेट गरेको छ। काठमाडौँमा रहेको चिनिया दूतावासका अनुसार झण्डै 100 चिनिया नागरिकहरू नेपाल क्षेत्रमा हराइरहेका छन्। यस्तै चीनतर्फ बाढ़ीमा परेर 3 ज्यान गएको र 588 बेपत्ता भएका चिनिया दूतावासले जनाएको छ। यस्तै चीनको विदेश मन्त्रालयले भोटेकोशी बाढ़ीपछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। बेजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बाढ़ीका कारण चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको र धेरै मानिस बेपत्ता भएको जानकारी दिँदै नेपालसँग समन्वय भइरहेको जानकारी दिनुभएको हो। नेपालको आवश्यकता अनुसार चीन आपतकालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि चीनले जनाएको छ।
4: भारतको विदेश मन्त्रालयले नेपाल र तिब्बतमा आएको बाढ़ीबाट आफ्नो देशका 288 नागरिक सम्पर्क विहीन रहेका जनाएको छ। नेपालको पर्यटन बोर्डले नेपालमा सम्पर्क विहीन विदेशी पर्यटकहरूमध्ये 178 भारतीय भएको जानकारी गराएकोमा भारतले 288 बेपत्ता रहेका जनाएको हो। नेपालमा सम्पर्क विहीन भएका धेरै सो भारतीयहरू कैलाश मानसरोवरको तीर्थयात्राका लागि रसुवा हुँदै तिब्बततिर जाने क्रममा थिए।
5: भोटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणमा रसुवाका 5, नुवाकोटको 7 विद्यालय र धादिङका 8 विद्यालय पूर्ण आंशिक र सामान्य क्षति भएका छन्। धेरै जसो विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो, बालुवा र माटोले पुरिएको छ। क्षति पुगेका मध्ये धेरै जसो सामुदायिक र केही निजी विद्यालय रहेका छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय रसुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेका छन्। नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले 3 विद्यार्थी सम्पर्क बिन रहेको जनाएको छ।
4: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यात्रुवाहक तथा मालवाहक गाड़ीमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र गाड़ीका मजदूर समेत सम्पर्क विहीन रहेका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बाढ़ीबाट सार्वजनिक गाड़ीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। प्रारम्भिक विवरण अनुसार अरण्यको यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अज्ञात छ। उहाँका अनुसार यस्तै यात्रु बोकेका नमस्ते, पासाङ लमु यातायात कम्पनी प्रालीका 15 गाड़ी सम्पर्कविहीन छन्। यी संख्या पर्यटक घुमाउने कम्पनीहरूले प्रयोग गर्ने गाड़ीभन्दा बाहेक हुन्। यस्ता कम्पनीहरूले गोसाईकुण्ड तथा मानसरोवरका लागि यात्रु लैजाँदै गर्दा अरू थुप्रै गाड़ी परेका अनुमान छ।
5: नेपाल विद्युत प्राधिकरणले बाढ़ी तथा पहिरोका कारण अवरुद्ध बनेका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालन गर्ने कामलाई तीव्र बनाएको छ। प्राधिकरणका सदस्य अंशु किरण साईका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्राधिकरणले दिएको जानकारी अनुसार नुवाकोटमा खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत सञ्चालन आइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मलेखु, गजुरी र मुगलिङ क्षेत्रमा पनि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको हकमा भने अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आउँदो हप्ताभित्र रसुवामा विद्युतीकरण नियन्त्रण गर्ने योजना बनाएको जनाएको छ।
4: सरकारले रसुवा बाढीबाट प्रभावित 15 पालिकालाई उद्धार, राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ। प्रभावित 15 पालिकालाई संकटग्रस्त क्षेत्रमा घोषणा गरेर उद्धार, खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनर्स्थापनामा जोड़ दिने उहाँको भनाइ छ। विद्युत, दूरसञ्चार तथा संचार टावर, सड़क र खानेपानी लगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मर्मत तथा पुनर्स्थापना गर्ने उहाँले बताउनुभयो। त्यससँगै स्थायी आवास, निजी आवास निर्माण तथा दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापना काम अघि बढाइने उहाँको भनाइ छ। तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई 1 करोड तथा धादिङलाई 50 लाख रुपियाँ बुधबार हिजो नै रकम जिल्लामा पठाएको उहाँले बताउनुभयो। रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत आवश्यकता अनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यार्जन गरेको पनि उहाँले बताउनुभयो। सरकारले रसुवा, नुवाकोट र धादिङका पालिकालाई 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किङ्स मेन्स एकाडेमीसँग 31 रनले पराजित भयो। त्यसअघि टस हारेर ब्याटिङ गरेको किङ्स मेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। नेपाल एका नारायण जोशीले 2 विकेट लिए। अब नेपाल एले लिग चरणमा 1 खेल खेल्न बाँकी छ। नेपालले 5 खेलमा 4 अङ्कसहित तालिकाको साथ
4: र एसिसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछि आएको मलेसियाले 40 ओभर 1 बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर 1 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: हिजो भोटेको सीमा आएको बाढीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो। 910 जना सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाइमा।
4: बाढीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन।
5: राहत संकलन र वितरणमा अनियमितता रोक्न एकद्वार प्रणाली लागू, प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने, राहत घोषणा र उपलब्ध गराउने क्रम सुरु।
4: भोटेपछि बाढीपछिको उद्धार र राहत कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई, आवश्यकता अनुसार सहयोग गर्न तयार।
5: र टप इन टी20 क्रिकेट श्रृङ्खलामा नेपाल एको तेस्रो हार।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। बाढी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनु होला। नमस्कार।
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

भोटेकोशी र त्रिशुली नदीमा बाढी आउँदा मृत्यु हुनेको संख्या 359 पुग्यो। चिस्यान गृहको अभावको कारण सब व्यवस्थापनमा चुनौती। मृतकको कानबाट मुन्द्रा निकाल्ने, दुईजना चितवनबाट पक्राउ। बाढीबाट प्रभावित भएका मध्ये 10 जनाको शव त्रिवेश चढ अस्पतालमा। विनाशकारी बाढीबाट बेपत्ताका आफन्त अस्पताल पुगेर नाम टिपाउन थाले। बाढीका कारण 41 पुल पूर्ण रूपमा क्षति र सोमा मात्रै 40 किलोमिटर सडक बगायो। नेपाल टेलिकमका 152 साइट मध्ये 60 अझै सञ्चालनमा आएनन्। गोसाईकुण्डबाट फर्कने तीर्थयात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। र विदेशमा रहेका नेपाली र दाताका लागि सरकारी राहत कोषमा रकम जम्मा गर्न नयाँ पोर्टल सञ्चालन। बाढीपछि जल विद्युत आयोजनाको पुननिर्माण जटिल। हिउँदमा विद्युत अभाव हुने जोखिम। नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चीनको तिब्बत हुँदै रसुवाको भुटेकोशीमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। नेपाल प्रहरीले बिहिबार साँझ 5 बजे दिएको अपडेट अनुसार बुधबार आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको हो। प्रहरीका अनुसार रसुवामा 17, नुवाकोटमा 28, थादिङमा 33, सितवनमा 132, नवलप्रासी पूर्वमा 82, नवलप्रासी पश्चिममा 15 र तनहुँमा 22 जनाको शव फेला परेको हो। बाढीमा परि मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरो सहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिहरूलाई प्रहरीले बिहिबार भरतपुर महानगरपालिका 1 स्थित पोखरा बस पार्क नजिकबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका 2 जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुननिर्माणमा सहयोग पुर्याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ। पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दात्री निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। विदेशबाट सहयोग पठाउँदा हुने प्राविधिक कठिनाईलाई हटाउन र सहयोग संकलन प्रक्रियालाई थप पारदर्शी एवं व्यवस्थित बनाउन सो पोर्टल विकास गरिएको अर्थ मन्त्रालय जनाएको छ। बाढीबाट प्रभावित भएका मध्ये 10 जनाको शव त्रिवेश चढ अस्पतालमा राखिएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहिबार बेलुकीसम्म 10 जनाको शव आइपुगेको हो। उहाँले भन्नुभयो, हाल 10 जनाको शव आइपुगेको छ, जसमध्ये 1 जनाको शव पहिचान भएको छ। अस्पतालका अनुसार 150 जनाको शव व्यवस्थापन गर्न सक्ने क्षमता छ। अझै शव आउने क्रम भने जारी नै रहेको छ। यो संख्या बढ्दै गएमा अन्य ठाउँमा अस्थायी आइसियु राखेर व्यवस्थापन गर्छौ। रसुवा बाढी प्रभाव राष्ट्रिय विषय पनि हो। अस्पतालका अनुसार सुरुमा शवको पहिचान गरिन्छ, त्यसपछि मृतक आफन्तलाई जानकारी गराइन्छ। यदि मृतकको पहिचान नभए फोटो सार्वजनिक गरिन्छ, त्यो

तटीय क्षेत्रमा पुर्याएको ठूलो धनजनको क्षतिपछि आयोगले यस्तो निर्णय गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार विपदको यस घडीमा पीड़ितहरूले राहत र उद्धारमा सहयोग पुर्याउन आयोगका पदाधिकारीहरूले 15 दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछन्। र सवारीका कारण त्रिशुली करिडोरमा रहेका विभिन्न आयोजनाको 431 मेगावाट भन्दा बढी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत अभाव हुने जोखिम बढाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सो करिडोरमा सञ्चालनमा रहेका 431 मेगावाटका आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ, जुन तत्काल पुननिर्माण हुन सक्ने अवस्थामा नरहेको प्रवक्ता राजन ढकालले बताउनुभयो। प्राधिकरणका अनुसार निर्माणको क्रममा रहेका थप 470 मेगावाटका आयोजनामा क्षति पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले भदौ 10 गते बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ। बिहिबार भुटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भूपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको हो। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएकाले उक्त सूचनामा उल्लेख गरिएको छ। पछिल्लो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदासम्म भुटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। ग्लोबल आइएमएफ बैंकले भुटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यसैबीच रसबाढीमा सब भेटिने क्रम पनि जारी नै रहेको छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कोतिर पर्याप्त चिस्यान गृहको अभावको कारण सडक व्यवस्थापनमा चुनौती थपिएको छ। चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा अधिकतम 50 वटा सब राख्न सक्ने क्षमता छ, तर भेटिएका सब संख्या सय नागिसकेको छ। त्रिवेणी शिक्षण अस्पतालका वरिष्ठ फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीका अनुसार यस्ता ठूला प्राकृतिक विपदका बेला सब भेटिना साथ हतारमा दाह संस्कार गर्नु हुँदैन। विपदका बेला सब व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाहरू छन्। सबको विस्तृत विवरण, संकलन, तस्विर र अन्य पहिचान सम्बन्धी प्रमाण सुरक्षित गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने हुन्छ। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार उपचार र राहतमा सक्रिय रहेको वाइसल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ। वाइसल नेपालको केन्द्रीय कार्यालय पेरिस टाढामा आयोजित रक्तदान कार्यक्रममा 170 जनाले रक्तदान गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थयात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयले बिहिबार सूचना जारी गर्दै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकहरूलाई अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग गर्न अनुरोध गरेको हो। मन्त्रालयले गोसाईकुण्डबाट धुप्चेश्वर हुँदै काठमाडौँ रूटमा फर्कन भनेको हो। सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्रै प्रयोग गर्न मन्त्रालयले सूचित गरेको छ। रसुवाको भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फँसेका 27 जना विदेशी पर्यटकहरूको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले बिहिबार जारी गरेको रिपोर्ट अनुसार रसुवाको टिमुरे र भुटेकोशी क्षेत्रमा अलपत्र परेका ती पर्यटकहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो। बुधबार बिहान 8:30 बजेतिर आएको आकस्मिक बाढीपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रहरी र अन्य सरकारवालाहरू बाढीग्रस्त क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धारमा सक्रिय भएका थिए। उद्धार गरिएका पर्यटकहरूमा 11 जना भारतीय, 4 जना दक्षिण कोरियाली, 2 जना इटालियन, 3 जना अमेरिकी र 8 जना चिनिया मूलका नागरिक रहेका छन्। बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा प्रभावित नेपाल टेलिकमका 152 वटा साइट मध्ये 60 वटा अझै सञ्चालनमा आउन बाँकी रहेका छन्। नेपाल टेलिकमले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारू गर्न आवश्यक मर्मत सम्भार तथा प्राविधिक कामलाई तीव्रता दिएको जनाएको छ। प्रभावित मध्ये चितवनका 5 मध्ये 3, धादिङका 36 मध्ये 13, नुवाकोटका 79 मध्ये 31, रसुवाका 32 मध्ये 13 साइट सञ्चालनमा आउन बाँकी रहेको टेलिकमले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब 40 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याप्रो बेसी रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सडक समेत बन्द अवस्थामा छ। यसै गरी पृथ्वीराज मार्ग अन्तर्गत करिब 13 किलोमिटर सडकले दोले

गरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखे काम भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग 50 मिटरसम्म लम्बाइका 7 बेली ब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेली ब्रिज जडान गर्ने काम अगाडि बढाएको उल्लेख छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेली ब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालसँग जोड्ने गरी काम अगाडि बढाइएको छ। त्यसका लागि बेत्रावतीदेखि बेत्रावतीमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सड़क सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याप्रोवासी पुग्न सक्ने अवस्था छैन। आसामाडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। भोटेकोशी र त्रिशुली नदीमा बाढी आउँदा मृत्यु हुनेको संख्या 359 पुग्यो। चिस्यान गृहको अभावको कारण सव्यवस्थापनमा चुनौती। मृतकको कानबाट मुद्रा निकाल्ने 2 चितवनबाट पक्राउ। बाढीबाट प्रभावित भएका मध्ये 10 सब त्रिवेश्वर अस्पतालमा। विनाशकारी बाढीबाट बेपत्ताका आफन्त अस्पताल पुगेर थाले। बाढीका कारण 41 पुल पूर्ण रूपमा क्षति र सोमा मात्रै 40 किलोमिटर सडक बगायो। नेपाल टेलिकमका 152 साइट मध्ये 60 अझै सञ्चालनमा आएनन्। गोसाइकुण्डबाट फर्कने तीर्थयात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। र विदेशमा रहेका नेपाली र दाताका लागि सरकारी राहत कोषमा रकम जम्मा गर्न नयाँ पोर्टल सञ्चालन। बाढीपछि सञ्चालित बाढीपछि जलविद्युत आयोजनाको पुननिर्माण जटिल। युद्धमा विद्युत अभाव हुने जोखिम। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 80 र 98 550 2640
3: It's 7 o'clock अहिले 7 बजेको छ
4: यो रेडियो नेपाल हो साँझ 7 बजेको समाचारमा स्वागत छ म सुमिता लामा सुरुमा प्रमुख समाचार भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 359 जनाको मृत्यु भएको पुष्टि प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन सर्वदलीय बैठकद्वारा उद्धार एवं राहतका लागि 10 बुँदे संकल्प जारी अपुष्ट सूचना तस्विर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपील र अल्जेरियामा डढेलोका कारण कम्तीमा 12 जनाको मृत्यु

0: यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 359 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33, चितवनमा 132, गोर्खामा 30, तनहुमा 22, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिम 15 जना गरी 359 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यस्तै बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तीनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेको सीमा बाढी गएपछि प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि नुवाकोट स्थित नेपाली सेनाको श्री नम्बर 1 गण तालिम केन्द्र मैथली क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभएको हो। उहाँले अवरुद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले जीवन उद्धार पहिलो प्राथमिकतामा राखेर संकटग्रस्त जिल्ला घोषणा भइसकेको अवस्थामा राहतलाई पनि प्राथमिकता दिन निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले संकटको समयमा सरकार साथमा रहेकोले पीड़ितको राहत र सहयोगका लागि कुनै अभाव हुन नदिने प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो। बैठकमा प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, संचार मन्त्री डाक्टर तिमल सिन्हा, प्रधान सेनापति अशोकराज सिग्देल, प्रमुख जिल्लाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो। बैठकपछि नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशन बमोजिम सबै निकायलाई हाई अलर्टमा राखेर विपदपछिको कार्य भइरहेको जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासोपाका सभापति रवि लामी छानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामी छानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो।
3: विपदमा राष्ट्रिय र राजनीतिक एकताको लागि सबै राजनीतिक दलहरू सहमत हुनुभएको बेहोरा नम्र निवेदन गर्न चाहन्छु। त्यसको लागि एउटा राजनीतिक संसदीय संयन्त्र समिति निर्माण गर्ने कुराहरूमा एकमत भएको छ। घाइतेहरूको उपचार होस्, त्यसै गरेर राहतको पर्खाइमा रहेकाहरूको तत्काल राहतका प्याकेजहरू चाहिँ जाउँ भन्ने उद्देश्यले पनि त्यो खालको सल्लाह सुझावहरू दिएको छ। हिमताल फुट्ने जोखिमहरूको सन्दर्भमा यसको रिस्क एसेसमेन्ट चाहिँ गर्न जरुरी छ। पुनर्निर्माण समेत छिटो अगाडि बढाउनु पर्छ, त्यसको लागि यो सर्वदलीय संयन्त्रले काम गर्नुपर्छ भन्ने कुराहरू रहेको छ।
2: बैठकमा गृहमन्त्री सुदन गुरुङले उद्धारका लागि 22 हेलिकप्टरहरू परिचालन गरिएको, करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ्न सक्ने जानकारी दिनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुनर्निर्माण राहत र विपद व्यवस्थापनका लागि 10 अर्ब बजेट छुट्याइएको तथा तत्कालका लागि विपद उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ र गृह मन्त्रालयलाई करिब 1 अर्ब रूपियाँ उपलब्ध गराइएको जानकारी दिनुभयो।
4: यसपालिकै बजेटमा करिब 10 अर्ब रुपियाँ विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौँ। दैवी प्रकोप उद्धार कोषमा झन्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड जति विनियोजन गरेको, तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
2: बैठकमा गृहमन्त्री गुरुङ, अर्थमन्त्री डाक्टर वाग्लेले नेपाली कंग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता महन्त ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। भोटेकोशी नदीमा पुनः बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल जमेको बताएको छ। यसैबीच हामीसँग जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सूचना अधिकारी दिनकर कायस्थ हुनुहुन्छ। कायस्थ सर, नमस्ते सर, समाचारमा स्वागत छ। यो फेरि यहाँ हिमताल अझै पनि जमिरहेछ भन्ने छ होइन, अझै पनि तल्लो तटीय क्षेत्रमा चाहिँ उच्च सतर्कता अपनाउन भनिएको छ, खास के हो सर?
5: यस्तो हुन्छ म्याम, त्यो अब हिजो जुन अब एडलाइन जस्तो आयो, हिम पहिरो आएर जुन घटना घट्यो नि, त्यसपछि अब ठाउँ ठाउँमा ल्यान्डस्लाइडहरू गएको छ र सानो सानो पोखरीहरू बनेको छ होइन, कुनै पोखरी अलिक ठुलो पनि छ, त्यो भएको भए त्यो फुट्ने सम्भावना अझै पनि छ र तर अब हिजो जस्तो त्यस्तो ठुलो बाढी आउने सम्भावना अलिक कम छ। अब किनभने त्यो रिमोट ठाउँमा चाहिँ हामीले पनि देखेको होइन, त्यहाँ हाम्रो सेन्सरहरू भएको ठाउँ पनि होइन होइन, त्यो भएको भएर असावधानी अप्नाउनु पनि अथवा चाहिँ खोलाकोमा चाहिँ अझै अलिक रिस्क छ भनेको छ, तर आइहाल्यो भने त्यति ठुलो रिस्क चाहिँ नहोला भन्ने अनुमान हो म्याम अहिलेसम्म हाम्रो हिसाबले।
2: हजुर, अनुमान चाहिँ अहिले चाहिँ धेरै नआउला, धेरै जोखिम नहोला भन्ने छ होइन?
5: हजुर,
2: धन्यवाद
5: सर। तर अब सतर्कता पनि हुनुपर्ने जस्तो देखिन्छ।
2: हजुर, धन्यवाद। उहाँ हुनुहुन्थ्यो जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सूचना अधिकारी दिनकर कायस्थ हामीसँग कुराकानी गर्नुहुँदै। सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। त्यस्तै अपुष्ट, कपोकल्पित तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट सिर्जित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपाल चीन सीमावर्ती रसुवामा बाढी पहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति जरदारीले शोक सन्तप्त परिवारप्रति पाकिस्तानको समवेदना प्रकट गर्नुभएको हो। संयुक्त अरब इमिरेट्सले नेपालमा हिजो गएको बाढी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ। युएईको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशमा दर्जनौं मानिसको मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र बंगलादेशका विदेश मन्त्री डाक्टर खलिलुर रहमान बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्र मन्त्री बीच नेपालमा हिजो भएको विपदपछि जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी आजै परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन बीच पनि टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुई विदेश मन्त्री बीच नेपालमा पछिल्लो समय उत्पन्न विपदको अवस्था तथा त्यसबाट प्रभावित नागरिकको खोज उद्धार र राहतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी तथा उद्धार सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ। रसुवामा हिजो गएको बाढीमा परि घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 23 जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका मध्ये उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 18 जनाको राष्ट्रिय ट्रमा सेन्टर र 5 जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीमा परि 31 देशका 540 विदेशी नागरिकहरू हराइरहेका जनाएको छ। हराइरहेकाहरूमध्ये सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। यसै गरी अमेरिकाका 65, युक्रेनका 53, मलेसियाका 51, अस्ट्रेलियाका 35 र ब्रिटेनका 33 जना छन्। यी बाहेक पर्यटकीय रूपमा गएका 127 जना नेपालीहरू समेत हराइरहेका छन्। प्रभावित क्षेत्रबाट आज विभिन्न देशका 31 विदेशी नागरिकहरूको उद्धार गरिएको समेत बोर्डले जनाएको छ। भोटेकोशी बाढीमा परि गोर्खा जिल्लाका 55 व्यक्ति सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिकाका 31, शहीद दलखनका 7, धार्चेका 4, भीमसेन थापाका 3, बारपाक सुलीकोटका 6 र सिरानचोकका 2 र आरूघाट गाउँपालिकाका 3 जना बेपत्ता भएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। बाढीमा परेर पालुङटार नगरपालिका 5 ठाटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका 31 यात्रुहरू हिजो बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले बताउनुभयो। बसमा सवार 37 यात्रु मध्ये 6 जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो। यसै गरी बाढीका कारण त्यस क्षेत्रमा रहेका काभ्रे पलाञ्चोकका 52 जना नागरिक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयले हालसम्म जिल्लाका 52 जना सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको नामावलीको सूची सार्वजनिक गरेको छ। भोटेकोशीमा आएको भीषण बाढीपछि 1 जना नेपाली सेनाका लेसनायक सहित खोटाङका 8 जना सम्पर्कविहीन भएका छन्। रोजगारी व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोशीमा आएको बाढीपछि खोटाङका 8 सम्पर्कविहीन भएका हुन्। नेपाली सेनाका लेसनायक पवन खत्री सहित विभिन्न पेसा व्यवसायको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा रहेका 8 जना बेपत्ता भएका हुन्। बाढीपछि सिन्धुपाल्चोकका 224 व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका 65, बाह्रविसे नगरपालिकाका 59, बलेफी गाउँपालिकाका 29 सम्पर्कविहीन भएको जनाएको छ। त्यसै गरी जुगलका 16, चौतारा साँगा चोकगढी नगरपालिकाका 14, मेलम्ची नगरपालिकाका 14, सुनकोशी गाउँपालिकाका 14, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसङ्खु पाखर गाउँपालिकाका 3 जना सम्पर्कविहीन भएका छन्। सिन्धुपाल्चोकबाट कैलाश मानसरोवर जाने विदेशीका गाइड, भरिया व्यापारी, गोसाईकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारी काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन्। यसैबीच राहत र उद्धारमा संलग्न नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार सर।
6: हजुर नमस्कार।
2: हजुर, नेपाली सेनाले राहत र उद्धारमा के कस्तो कार्यहरू गरिरहेको छ र अहिलेको अवस्था कस्तो छ बताइदिनुहोस् न।
6: आजको यहाँलाई चाहिँ अध्यावधिक गर्दाखेरि नेपाली सेनाका करिब 42,000 फौज यो उद्धार र राहतमा पठिएको अवस्था छ। जसमा चाहिँ आज हामीले यो 14 हेलिकप्टरबाट 602 चाहिँ व्यक्तिहरूलाई चाहिँ उद्धार गरिएको थियो र उहाँहरू विभिन्न ठाउँमा फसेर बसिराख्नु भएको थियो र जसमा चाहिँ 50 विदेशी नागरिक पनि हुनुहुन्छ। यो सँगै अब यहाँ राहतको पनि सङ्कलन भइराखेको छ र सोही अनुसार यो राहत सामग्रीहरू प्राथमिकताका आधारमा जिल्ला मार्फत यो वितरण पनि हुने यहाँलाई जानकारी गराउन चाहन्छु।
2: हजुर, राहत र उद्धार कार्य कस्तो भइरहेछ? अलिकति ढिलाइ भइरहेछ भन्ने खबर छ, होइन? अवस्था

0: सम्म यहाँ 600 तान्तुनको उपचार भएको यहाँलाई जानकारी गराउन चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद। हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीलाई जानकारी दिनुहुँदै। जुम्लाको पातरसी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 20 जना सम्पर्कमा आएका छन्। रसुवाको उत्तरी सीमामा हिजो बिहान भोटेकोसी नदीमा गएको बाढीपछि पातरसीका 76 जना सम्पर्कविहीन भएको थियो। रसुवाको भोटेकोसीमा आएको बाढीले विद्युत तथा सड़कमा ठूलो मात्रामा क्षति पुर्याएको छ। तिब्बततिरबाट आएको बाढीले सड़क र विद्युतको सबस्टेशन र पुलहरू बगाउँदा त्यस क्षेत्रमा यात्रा गर्न र सम्पर्क गर्न समेत समस्या भइरहेको छ। थप सामग्री सहकर्मी यशोदा अधिकारीबाट।
2: रसुवामा बुधबार आएको भीषण बाढीले जलविद्युत आयोजना सब स्टेशन तथा विद्युत वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र नुवाकोट आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकाले त्यस क्षेत्रमा सम्पर्क गर्न समेत कठिनाई भएको छ। बाढीले रसुवा गढी चिलिमे र त्रिशुली 3A जलविद्युत केन्द्र र त्रिशुली 3B हब अन्तर्गतको 220 KV सब स्टेशनमा समेत क्षति पुर्याएको छ। त्रिशुली र देवीघाट जलविद्युत केन्द्रका साथै विद्युत वितरण तर्फका विभिन्न संरचनामा समेत क्षति पुगेकाले विद्युत उत्पादनदेखि प्रसारण र वितरण सम्मका संरचना प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भीषण बाढीले विद्युतीय प्रसारण लाइनमा पुर्याएको क्षति आकलन गर्न प्राधिकरणले एक समिति नै गठन गर्ने बताएको छ। तत्कालका लागि नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारू गर्न प्राधिकरण लागि परेको छ। प्रभावित क्षेत्रमै पुग्नु भएका प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक
0: 30 MW
2: विद्युत प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्यसै गरी 40 किलोमिटर सड़कमा क्षति पुगेको छ भने सड़क विभाग अन्तर्गतका 19 पक्की पुल भत्किएको छ। झोलिङ्गे पुल र अरू साना पुलहरू समेत गरी 40 भन्दा बढीमा क्षति पुगेको सड़क विभागले जनाएको छ। बाढीले अवरुद्ध गल्छी बैरेनी सड़क खुलाउने प्रयास भइरहेको छ। गल्छीबाट रोसुवागढी जाने बाटो भने पूर्ण रूपमा भत्किएको छ। त्यस्तै नुवाकोटको देवीघाटमा एउटा पक्की पुल भत्केका कारण सड़क अवरुद्ध छ। सड़क विभागले कम प्रभावित राजमार्गहरू खुलाउने प्रयास गरिरहेको भए पनि लेदो सहितको नदी बगिरहेकाले समय लागेको जनाइएको छ। सरकारले सम्पूर्ण प्राविधिक जनशक्ति परिचालन गरेर सड़क खुलाउने प्रयास गरिरहेको बताउनुहुन्छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसी।
3: 20 पुल भए होइन सड़क विभाग अन्तर्गत 40 किलोमिटर सड़क चाहिँ क्षति भयो। गल्छीबाट रसुवागढी जाने बाटो सबै क्षतिविक्षत भएको छ। त्यहाँ नुवाकोटको देवीघाटमा चाहिँ एउटा पुल टुटेको छ। हामीलाई त्यो रसुवागढी जाने बाटो खुलाउन केही समय लाग्छ। गल्छी बैरेनी सड़कमा अहिले हामी खुलाउन खोजिरहेछौँ। त्यहाँ समस्या के भएको छ भने त्यो लेदो जस्तो भएको छ। त्यो लेदोलाई चाहिँ नि हाम्रो इक्विपमेन्टले पनि सार्दा पनि सार्न नसक्ने, त्यसलाई चाहिँ विस्तार गरेर फाल्न पर्ने मात्र समय लाग्यो क्या लेदो बन्छ हुनलाई। अनि इक्विपमेन्टहरू चाहिने जति मोबिलाइज भयो, मेन पावर पनि सबै मोबिलाइज भएको छ।
2: रसुवागढी सडक खण्ड खुलाउन समय लाग्ने विभागले जनाएको छ। सम्भव हुने ठाउँमा अस्थायी बेली ब्रिज बनाएर सडक खुलाउने प्रयास जारी भए पनि बेली ब्रिज लगाउनको लागि कम्तीमा 2 साताको समय लाग्ने विभागले जनाएको छ। सडक विभागका महानिर्देशक जैसी वर्षायाममा पानी परिरहने हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्नुहुन्छ।
3: अझै वर्षा सकिसके छैन होइन, पानी पर्न सक्छ, अत्यावश्यक काम नपरि चाहिँ यो डिजास्टरको बेलामा निस्किनु हुँदैन।
2: रसुवाको भोटेकोसीमा 81 बाढी आउँदा ठूलो मात्रामा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको छ। सरकार र सम्बद्ध निकायहरू बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा जुटिरहेका छन्। तर सडकदेखि विद्युतीय लाइनसम्म प्रभावित भएकाले क्षतिको विवरण अझै यकिन गर्न सकिएको छैन। यति बेला राज्यका सम्पूर्ण निकायको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित भएको छ। प्रकृतिको यस प्रकारको निर्मम प्रहारको सामना गर्न सरकार, विभिन्न संघ संस्था, राजनीतिक दलहरू र सम्पूर्ण मानव जगत एक भएर जुट्नुको विकल्प छैन। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
1: रसुवाको भोटेकुसी नदीमा गएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ। आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउन भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको छ। भोटेकोसीमा आएको बाढी पीड़ितको उद्धार तथा राहतका लागि राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल 3 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। बैठकले हिजो भोटेकोसीमा गएको बाढीबाट ज्यान गुमाएका नागरिक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको सचिव स्तरीय बैठकले श्रेणीविहीन कर्मचारीबाट मासिक शुरू तलब स्केलको 2 दिन, राजपत्र अनंकित वा सो सरहका कर्मचारीबाट 5 दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट 7 दिन र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको भदौ महिनाको तलब पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। साथै बैठकले विपद व्यवस्थापन सम्बन्धी कार्यलाई चुस्त प्रभावकारी बनाउन सबै मन्त्रालय तथा निकायले आफ्ना स्रोत साधन तथा जनशक्ति तत्काल परिचालन गर्ने, सार्वजनिक विदाको दिनमा पनि आवश्यक अनुसार कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित भई कामकाज गर्ने व्यवस्था मिलाउने र विपद प्रभावित क्षेत्रमा सरकारी तथा सार्वजनिक सेवा नियमित रूपमा प्रवाह हुने तथा सम्बन्धित निकायबाट सेवा सञ्चालनको व्यवस्था मिलाउने पनि निर्णय गरेको छ। सरकारले रसुवा, नुवाकोट र धादिङमा 2.5 करोड़ रूपियाँ सहयोग प्रदान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा 1 करोड़, नुवाकोट जिल्लालाई 1 करोड़ र धादिङ जिल्लालाई 50 लाख रूपियाँ प्रदान गरिएको जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोसी नदीमा गएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपदको घड़ीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरूले 15 दिनको बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। नेपाल चीन सीमा क्षेत्र रसुवागढी स्थित भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका 3 वटा स्थानीय तहले 1.80 करोड़ रूपियाँ नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन्। ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपडा पठाएको जनाएको छ। गोकर्णेश्वर नगरपालिकाले रसुवा जिल्लाका बाढी पीड़ित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राहत कोष स्थापना गरेको छ। जनप्रतिनिधिहरूको 1 महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरूको 10% तलब बराबरको रकमबाट हालसम्म 51 लाख रूपियाँ राहत कोषमा जम्मा गरिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र अल्जेरियाका 3 प्रान्तमा फैलिएको भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। आगो बस्ती तथा आवासीय क्षेत्रमा समेत फैलिन थालेपछि प्रभावित क्षेत्रका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। नागरिक सुरक्षा अधिकारीहरूका अनुसार विभिन्न प्रान्तमा 159 वटा वन तथा वनस्पति क्षेत्रमा आगलागी भएको छ। अब मौसम। आज राति देशभर साधारणतया बदली भई देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 6.2 मिलिमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 14.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 11.3 मिलिमिटर। र दिपालको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 359 जनाको मृत्यु भएको पुष्टि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण। घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। सर्वदलीय बैठकद्वारा उद्धार एवं राहतका लागि 10 बुँदे संकल्प जारी। अपुष्ट सूचना, तस्विर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपील। र अल्जेरियामा डढेलोका कारण कम्तीमा 12 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
3: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
4: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
5: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
6: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
7: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ थाहा छ कि छैन हजुरलाई
8: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
9: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 9855054 9561 5994

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीमा फेरि बाढीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी। जोखिमयुक्त बस्ती खाली गराउँदै प्रहरी, नदी किनार आसपास नजान सरकारको आग्रह।
1: जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाकै छ। त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो।
0: आज साँझसम्म बाढीमा परेका 359 जनाको शव फेला, हजारौं बेपत्ता भएको अनुमान। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढी उजुरी दर्ता। हवाई र स्थल मार्गबाट 1500 बढीको उद्धार।
2: आज अपडेटले चाहिँ त्यही बताउँछ कि अब सब पनि एकदम इन्डिकेट रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ, 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो।
0: बाढी पीड़ितका लागि सरकारी कर्मचारीको तरफ कट्टा गरिने, 36 करोड राहत कोषमा जाने। राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदै राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्युरोको सतर्कता।
2: कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्नु हुन अनुरोध छ।
0: र एसिसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एन्ड टी20 श्रृङ्खलामा नेपाल सेमी फाइनल होडबाटै बाहिरियो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो छ। बाढीले कतिको ज्यान गुम्यो, कतिलाई घरबार विहीन बनायो र कति परिवारलाई टुटायो भन्ने अझै यकिन भइसकेको छैन। यस्तो अवस्थामा उद्धार, राहत र खोजी महत्वपूर्ण छ। यसलाई केवल सरकारी जिम्मेवारी मात्रै हो भन्दै पन्छिनु वा उद्धार तथा खोजी भइरहेको स्थानमा ठूलो भीड़ लगाएर दर्शक बन्नु अहिले उपयुक्त समय होइन। नागरिक आफैले पनि आफ्नो स्थानबाट उद्धार तथा खोजीमा सक्रिय बने कयौं मानिस जीवितै भेट्न सक्ने आशा अझै बाँकी छ। यसबारे नागरिक पनि उत्तिकै चनाखो बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: रसुवाको भोटेकोसी नदीमा हिजो आएको विनाशकारी बाढीको स्रोत क्षेत्रभन्दा माथिल्लो भागमा नदी थुनेर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले सूचना जारी गर्दै नदी थुनेर बनेको ताल बढ्दो क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको जनाएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका आधारमा गरिएको भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर ताल बनेको देखिएको शाखाले जनाएको छ। सीआईएनसँग कुरा गर्दै शाखाका प्रमुख विनोद पराजुलीले ताल बढ्ने क्रममा रहेकोले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: आज दिउँसो चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै बाँकी छ, त्यो भरिएर अहिले खोलिराखेको अवस्थाकै छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो र त्यो सूचनामा आधारित भएर नै हामीले 1 घन्टा अगाडि मात्रै हामीले सूचना जारी गरेका छौँ। अब त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढी भन्दा धेरै कम चाहिँ हो। त्यति ठुलो बाढी चाहिँ आउँदैन फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले

0: बस्न समेत अनुरोध गरेको छ। भोटेकोसीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म 369 जनाको शव फेला परेको छ। साँझ 6:30 बजेसम्मको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा र पूर्वी नवलपरासीमा भेटिएका छन्। त्यस्तै धादिङ, गोर्खामा तनहुँ, पश्चिम नवलपरासी, नुवाकोट र रसुवामा शव फेला परेका हुन्। बाढीबाट नदी आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: घाइते चाहिँ अहिलेसम्म 73 जनाको चाहिँ अब घाइते हुन्छ, उहाँको उपचार चलिरहेको छ। र अहिलेसम्म हेऱ्यो भने हाम्रो चाहिँ हेली उद्धारै 796 जनाको भएको छ अहिले भर्खरको रिपोर्ट हेर्दाखेरि, र आज चाहिँ जमिनबाट 756 जनाको उद्धार भएको छ। त्यो अगाडि मैले भनेको चाहिँ अगाडि 1-2 घन्टा अगाडिको, अहिले भर्खरै 26 हाम्रो ताजा अपडेटले चाहिँ त्यही बताउँछ कि अब सब पनि एकदम इन्डिकेट रूपमा भनेको 359 भनेको होइन, अब सम्पर्क पनि धेरै हुनुहुन्छ। 910 जना अहिलेसम्म हाम्रो सिस्टममा आएको थियो, भाइटी चाहिँ 73 जना हुनुहुन्छ र उद्धार पनि सँगसँगै भइरहेको छ। जस्तो अहिलेसम्म हामीले हेलीबाट तपाईँको 796 जनाको उद्धार गरिसकेका छ भने जमिनबाट 756 जनाको उद्धार भइसकेका छ। नेपाल सरकारबाट अब राहतहरू पनि वितरण भइरहेको छ, जस्तो 1 करोड रसुवामा पठाइसकेका छ, नुवाकोटमा 1 करोड, भादीमा 50 लाख पठाइसकेका छ। राहत सामग्री कुरा गर्दाखेरि हामी त्यो 10 ट्रक सामग्री पठाइएको छ, त्यसमा चाहिँ चाउचाउ, बिस्कुट, सिम्पिङ ब्याग, म्याट्रेस, ब्लाङ्केट लगाएको छ। त्यसै गरेर प्रभावित क्षेत्र सञ्चार क्षेत्रहरू पनि पठाइएको छ, हेलिकप्टर 4 वटा उडान गरी आजित गैर सामग्री पनि पठाइएको छ। इन्जन अभाव हुने ठाउँमा जस्तो त्यहाँ टेलिफोनहरू चाहिँ सुचारू गर्नुपर्ने छ, विद्युत सुचारू गर्नुपर्ने छ। यी ठाउँहरूमा पनि हामीले चाहिँ तपाईँ जस्तो कि तपाईँको चाहिँ यो पेट्रोलहरू पठाएको छ, डिजलहरू पठाएको छ, त्यसै गरेर हामीले चाहिँ अब त्यसको लागि चाहिँ ब्याकअपहरू पठाएको छ होइन। त्यो अब अहिले चाहिँ उद्धार पनि भइरहेको छ, खोज उद्धार दिँदै र प्लस अब हामीले राहत व्यवस्थापन पनि सँगसँगै गरिराखेको स्थिति छ।
0: उहाँका अनुसार हेलिकप्टरबाट 796 जनाको उद्धार भएको छ भने स्थल मार्गबाट 753 जनाको उद्धार गरिएको छ। हालसम्म बाढीबाट घाइते भएका 73 जनाको उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि संघीय सरकारका कर्मचारीको श्रेणी अनुसार 2-10 दिनसम्मको तलब कट्टा गरिने भएको छ। आज बसेको सचिव स्तरीय बैठकले कर्मचारीको भदौ महिनाको सुरु तलब स्केलबाट निश्चित दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड रुपियाँ राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ। प्रदेश स्थानीय तह तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ। विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले कर्मचारी प्रशासनमा समेत कडाई गरेको छ। कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 3 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्सले 50 किलो सामान बोक्ने ड्रोन नुवाकोट पठाएको छ भने प्रभावित क्षेत्रमा 125 वटा पावर ब्याङ्क उपलब्ध गराएको छ। संयुक्त राष्ट्र संघले नेपालका बाढी प्रभावितका लागि 20 लाख अमेरिकी डलर आपतकालीन सहायता छुट्याइएको छ। डब्ल्युएचओले 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने औषधि, पाल र प्राविधिक सहयोग उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेन, नेपाल रेड क्रस, नेपाली सेना र नेपाल प्रहरी उद्धार तथा राहतमा परिचालित छन्। अमेरिका, क्यानाडा, भारत, युए र चीनले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। चिनी आपतकालीन उद्धार टोली केरुङ नाका हुँदै प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा सहयोग गर्न सरकारले 3 स्थानमा राहत सामग्री संकलनको व्यवस्था गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यहाँ संकलित सामग्री आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउनेछ। त्यस्तै नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरिनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि सामान राहत सामग्री संकलन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार राहत सामग्री उपलब्ध गराउन चाहने सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। प्राधिकरणका अनुसार उक्त कोषमा विभिन्न बैङ्क मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको

0: छ। यसैबीच बाढी पीड़ितलाई सहयोग गर्ने नाममा हुने ठगीबाट सचेत रहन नेपाल प्रहरी साइबर ब्यूरोले समेत आग्रह गरेको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएनसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
1: जुन रसुवा धादिङ र नुवाकोटमा विपत्ति आइरहेछ, त्यो विपत्तिको नाममा सरकारबाट एउटा प्रधानमन्त्री विपद उद्धार राहतको गठन भइसकेको छ। त्यसको लागि विभिन्न ब्याङ्कहरूमा सरकारले खाता खोलेर त्यसमा इच्छुक नेपाली जनता किसिम विदेशमा रहेका नेपालीहरूबाट रकम सङ्कलन गर्ने कार्य भइरहेको छ। तथापि यस्तै फाइदा लिएर कतिपय मानिसहरूले आफू विपत्तिमा परेको तर आफू सेफ रहेको र आफूलाई त्यस ठाउँबाट सम्बन्धित ठाउँमा पुग्नको लागि मलाई पैसा चाहिएको भनेर चाहिँ विभिन्न क्युआर कोडहरू पठाउने काम भइरहेछ। त्यो क्युआर कोडहरूप्रति कसैले पनि विश्वास नगर्नु हुन अनुरोध गर्छु, किनभने ती क्युआर कोड अथवा ती व्यक्तिहरू भनेको स्क्यामर हुन सक्छन् अथवा ती व्यक्तिहरूको विश्वास गरेर कसैले पनि पैसा राखिदिएको खण्डमा जुनसुकै नेपाली सर्वसाधारण व्यक्तिहरू ठगिन सक्छन्।
0: दलहरूले रसुवा बाढीमा प्रभावितको उद्धार राहत तथा जोखिम खोजीमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आज बसेको सर्वदलीय बैठकमा दलहरू तत्काल उद्धार र खोजीमा लाग्ने प्रतिबद्धता जनाएका हुन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले प्राकृतिक विपदको समयमा राज्यसँग उपलब्ध नियमित स्रोत साधन बाहेक अन्य निजी क्षेत्र, राजनैतिक दल तथा सामाजिक संघ संस्था सहित सबै शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभयो।
2: राज्यको तर्फबाट सबै संयन्त्रहरू, सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्र, अरू सबै संयन्त्रहरूलाई सरकारको प्रमुखले परिचालित गरि नै राख्नु भएको छ। तर हामीले हाम्रो तर्फबाट आज भनेका छौँ, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेको नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरू बाहेकका सबै पनि राज्यकै हो, हामी सबै पनि राज्यकै हो। त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौँ।
0: बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भुटे कोशी बाढीपछि खोज र उद्धारमा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताले ऊर्जा दिएको बताउनुभयो। सरकारको कामलाई समर्थन गर्दै मानवीय क्षति र भौतिक क्षति भएका बेला समझदारीको साथ अघि बढ्नुपर्ने समय आएको बताउनुभयो।
3: एकताबद्ध भएर विपदाको सामना गर्नुपर्दछ। अहिले भुटे कोशीमा आएको यो बाढी, त्यहाँ भएको भयानक क्षति, मानवीय पनि र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ जानु पर्दछ र यो नकारात्मक जो परिघटना भएको छ यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नु।
0: यसैबीच भोटे कोशी र त्रिशुली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ। पूर्व उपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख उप कृष्ण गोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ नुवाकोट पुग्नु भएको हो। साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जित निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो। पहिले ब्याटिङ गरेको नेपाल 41.4 ओभरमा 170 रनमा अल आउट भएको थियो। एक समय 38.5 को संकटमा परेको नेपाललाई रोहित पौडेलले 61 रनको उत्कृष्ट इनिङ्स खेल्दै उकास्नु भयो। यस अघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले पराजित गरेको थियो। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनलमा होडबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल किङ्समेन को टोलीसँग 31 रनले पराजित भएको हो।
4: सन्तोषी राउल गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह।
5: माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर सोगडा आउनुपर्ने हुन्छ।
4: बाढीबाट तीन जिल्लाका 18 विद्यालयमा क्षति, शिक्षक र विद्यार्थी पनि सम्पर्कविहीन। रोजगारी सिर्जना गर्ने राजनीतिक दल र नेताहरूको भाषण मात्रै हो कि सरकारसँगको समन्वयमा हुँदैछ केही प्रगति? विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौँ।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाढीले रसुवा सहित विभिन्न क्षेत्रमा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण देशभर 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सड़क सम्पर्क पुनर्स्थापित गर्न सरकारले बेलीब्रिज जडानको काम अघि बढाएको छ। बाढीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पुरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउन विभिन्न स्थानमा 20 उपकरण परिचालन गरिएको छ। सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालमा जोड्ने योजना बनाएको छ। यसका लागि बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता अनुसार ती बेलीब्रिज प्रयोग गरिनेछ। साथै भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ। रसुवाका 5, नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन्। बाढीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन्। धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नशिपका क्रममा सम्पर्क विहीन भएका छन्। उनीहरूको खोज तथा उद्धारका लागि समन्वय समिति गठन गरिएको छ। यसैबीच भोटेकोसी बाढीपछि 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशुली 1 76 रसुवागढीका 51 मैलुङ खोलाका 8 र लाङटाङ खोलाका 60 सम्पर्कविहीन छन्। माथिल्लो त्रिशुली 1 क्षेत्रमा 200 बढी कर्मचारी उद्धारको पर्खाइमा रहेको जनाइएको छ। लाङटाङ खोलामा 60 सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सकिरहेको छैन। केही कर्मचारीले अग्लो स्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ। यस्तै विनाशकारी बाढीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार भारतीय 178, नेपाली 127, अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्क विहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो।
10: हजुर, अब अहिलेसम्मको सिचुएसन अपडेट अनुसारले चाहिँ अब विभिन्न टुरिस्ट प्लेस एक्सपोसि विभिन्न हाम्रा पर्यटन व्यवसायीहरू एजेन्सीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ दिनुभएको विवरण अनुसारले अहिलेसम्म हामीसँग रेकर्डमा देखिएको 668 पर्यटकहरू, जसमा नेपालको पनि 127 हुनुहुन्छ, उहाँहरूलाई चाहिँ मिसिङ स्टेटसमा हुनुहुन्छ होइन। तीमध्ये सबैभन्दा धेरै विदेशी पर्यटकको रूपमा चाहिँ इन्डिया भारतबाट नै धेरै पर्यटक हुनुहुन्छ, उहाँहरू विशेष गरी चाहिँ यो कैलाश मानसरोवरको ट्रेक भनौँ अथवा पर्यटनको लागि चाहिँ आउनु भएको चाहिँ मिसिङ हुनुहुन्छ। उहाँहरूको खोजी कार्य र उद्धार कार्य चाहिँ जारी भएको छ।
4: यसैबीच सरकारले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चे तर्फको नियमित सड़क प्रयोग नगर्न आग्रह गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सड़कको अवस्था जोखिमपूर्ण रहेकाले गोसाईकुण्ड दुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर फर्किन आग्रह गरेको हो। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चे तर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सूचना अधिकारी सूरज घिमिरेले सीआईएनसँग बताउनुभयो।
5: सूर्यकण्ड पास हाई क्याम्प होइन, त्यसपछि फेरि घोकेभिर, त्यसपछि पालु हुँदै हामी चाहिँ यो सिसिपु घ्याङफेदी भन्छ दुप्तेश्वर सुमनटार चोगडा भनेको अल्टरनेट रुट हो यो दुप्तेश्वर हुने होइन। यो भने चाहिँ माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर चोगडा आउनुपर्ने हुन्छ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास।
11: हामीले हाम्रो देशमा एउटा रोजगारी सृजना गर्न सकेनौँ भने, भएका इन्डस्ट्रीहरूलाई जनशक्ति दिन सकेनौँ भने, हामीले त्यस्तो खालको कानुन बनाउन सक्दैनौँ भने हामी त्यहाँ भएको केही मतलब हुँदैन।
4: नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका, संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
12: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
13: धन्यवाद।
12: व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास सुरु भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ?
13: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको 14 भयो भन्नु पर्यो र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो।
12: अहिले दैनिक झन्डै 2000 संख्यामा नेपालीहरू अन्तर्राष्ट्रिय विमानस्थल भएर अरू देशमा गइराखेका छन्। यो विषयलाई अब तपाईँले यो प्रविधि अथवा रोजगारीको विषयलाई पनि तपाईँले उठाइराखेको अथवा तपाईँलाई गुनासोको रूपमा आइराखेको भएर यो विषयमा चाहिँ अबको संसद अबको सरकारले केही गर्छ कि गर्दैन, कसरी अगाडि बढ्छ?
13: एकदमै म स्पेसली एकदमै यो कुरालाई चाहिँ मेरो एउटा प्रमुख कार्यको रूपमा लिएको छु होइन, किनभने आफूले भोग्दै गएको समस्याहरू पनि हो यो र मेन हजुरले भन्नुभयो जस्तै बेरोजगारीको समस्या हाम्रो नेपालमा छ भने एउटा व्यावसायिक क्षेत्रमाबाट प्रतिनिधित्व गर्दै गर्दाखेरि यहाँ कस्तो छ भनेदेखि युवाहरू पढेका छन् पढिसकेपछि जागिर पाउँदैनन्, तर व्यवसायीहरू जो इन्डस्ट्रीहरू छ उनीहरूले चाहे जस्तो श्रमिक पाउँदैनन् कि, काम गर्ने मान्छे पाउँदैन, यहाँ ग्याप छ कि, इन्डस्ट्री र एकाडेमिया बिचको एउटा ग्याप छ, त्यो ग्याप चाहिँ हामीले फुलफिल गर्नु पर्छ।
14: त्यो भनेको बजारले कस्तो जनशक्ति खोज्छ त्यो खालको अध्ययन अनुसन्धान भएन, अथवा जस्तो खालको अध्ययन अनुसन्धान भएको छ त्यस अनुसारको बजार भएन, के कुरामा तालमेल नमिलेको
13: हो? यो तालमेल नमिलेको भनेको जस्तै शिक्षा पद्धति है, हाम्रो नेपालमा कस्तो छ भने एकदमै कहाँबाट कहाँ पुगिसकेको, छलाङ मारिसकेको छ होइन, टेक्नोलोजीले छलाङ मारिसकेको छ, तर पढाउने तरिका भनेको एकदमै ट्रेडिसनल छ पहिलाको तरिका, जुन हिसाबले उनीहरू चाहिँ थ्योरिटिकली आफूले आफूलाई एकदमै मच्योर ठान्दै जान्छन् होइन, जस्तै ट्वेल्भ सकिसके पछाडि जस्तै इन्जिनियर्सहरूकै कुरा गरौँ होइन, उहाँहरूले चाहिँ जुन कुराहरू बुझ्नु भएको, कस्तो किसिमको पढाइबाट गइराख्नु भएको छ होइन, जुन सकिसक्ने बित्तिकै उहाँहरू चाहिँ सकेसम्म उहाँहरू त नेपालमै बसेर काम गर्न चाहनुहुन्छ नि त, आफ्नै आमा बाउसँग बस्नु मन लाग्छ होला, आफ्नै साथीभाइसँग बस्न मन लाग्छ होला, यहीँ केही गर्न चाहन्छु भन्ने युवाहरू पनि धेरै छन् क्या यहाँनिर।
14: तर अहिले झन्डै दस कक्षा उत्तीर्ण गर्ने बित्तिकै जसरी विदेश गइहाल्ने भन्ने खालको त्यो प्रतिस्पर्धा अथवा त्यो चलिरहेको छ नि, त्यो नेपालमा पढाइ नै समस्या भएर हो अथवा अर्को खालको प्रतिस्पर्धा देशमा भन्दा विदेशमा जान्नुमा हामीलाई गौरव लाग्ने खुसी लाग्ने त्यो प्रतिष्ठासँग जोडिने कुरा पनि कहीँ न कहीँ छ
13: होइन? यसमा यस्तो हुन्छ, पढाइ समस्या भन्न खोजेको चाहिँ होइन, पढाइको तरिका अलिकति मिल्दैन, जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई काम गर्ने वातावरण हामी दिन सक्दैनौँ, रोजगारी दिन सक्दैनौँ, रोजगारी नहुने बित्तिकै फ्रस्ट्रेसन आउँछ, र अभियसली उनीहरू चाहिँ त्यही पढेको अनुसारले उनीहरू बाहिर गयो भनेदेखि चाहिँ जस्तो किसिमको काम गरेर भए पनि उनीहरू पैसा कमाउँछन्, किनभने यहाँ पढेको सबै मान्छे मास्टर्स गरिसकेको मान्छे पनि बाहिर गइसके पछाडि उनीहरूले खत्रै काम पाएर पैसा कमाउने त हुँदैन नि त, उनीहरूले गर्नुपर्ने दुःखका चिजहरू त हामी आफै सबैजना विविधै छौँ त्यो कुराहरूमा होइन। सो त्यसले गर्दाखेरि चाहिँ इन्डस्ट्रीहरू पनि धरापमा छन्, सही जनशक्ति नपाएर, र जनशक्तिहरूले पनि काम पाइरहेका छैनन् भन्दाखेरि हामीले यो बिचको ग्यापलाई पूर्णको लागि चाहिँ कस्तो किसिमको हाम्रो नेपालको इन्डस्ट्रीहरूको चाहिँ रिक्वायरमेन्ट कस्तो खालको छ त, कुन टेक्नोलोजीमा गइरहेछ त नेपाल, नेपालको टेक्नोलोजी अनुसारको जनशक्ति तयार गर्ने स्कुल कलेजेसहरू हुनपर्छ क्या, न कि अमेरिकाको टेक्नोलोजीसँग कम्पेयर गर्न पनि मिलेन, न कि अरू कुनै कन्ट्रीको सँग मिलेन होइन।
14: त्यसो भए अब शिक्षामा अथवा श्रम रोजगारको क्षेत्रमा केही परिवर्तन आउने गरी तपाईँले त्यस्तो खालको कुनै नेतृत्व अथवा पहल लिनुभयो?
13: गरिरहेको छौँ सर, यसमा चाहिँ कस्तो छ भने हाम्रो समितिमा पनि कुराहरू हुन्छ, हाम्रो श्रम मन्त्रीको टिमहरूसँग पनि हाम्रो कुरा भइरहेको छ, र मन्त्रीज्यूले चाहिँ होइन अब यो रोजगारीको लागि वातावरण त हामीले सृजना गर्नै पर्ने हुन्छ, हामीले हाम्रो वाचापत्रमै भनेका छौँ हामीले यसरी रोजगारीको सृजना गर्छौँ भनेर होइन, अब त्यो भन्दै गर्दाखेरि हामीले चाहिँ वाचापत्रलाई चाहिँ हाम्रो मेन सिद्धान्तको रूपमा राखेर चाहिँ हामीले अगाडि बढेको छौँ क्या, के काम गर्ने त वाट नेक्स्ट भन्दाखेरि हाम्रो वाचापत्रमा के छ त, कुन कुन कामलाई हामीले लियौँ समात्यौँ, कुन कुन काम लिन बाँकी छ भने लिन बाँकी काम नै मेरो नेक्स्ट काम हुन्छ, त्यसरी हामी चाहिँ काम गरिरहेको छौँ भने श्रम मन्त्रालयको टिमहरूसँग बसेर चाहिँ हामीले 1,00,000 रोजगारी सृजना गर्ने भनेर यसमा कार्यविधि बन्दैछ। त्यो 1,00,000 रोजगारी कसरी सृजना हुन्छ त भन्दाखेरि यो कार्यविधि सकिने बित्तिकै हरेक सेक्टरको जस्तै हामी धेरै सांसदहरू छौँ भने त्यो सबै सांसदले आफ्नो क्षेत्रमा चाहिँ कस्तो किसिमको माटो सुहाउँदो इन्डस्ट्रीदेखि लिएर कस्तो कस्तो किसिमको रोजगारी त्यहाँ सृजना हुन्छ त त्यो किसिममा चाहिँ हामीले हरेक ठाउँ सुहाउँदो चाहिँ हामीले चाहिँ त्यहाँ अब के गर्ने ट्रेनिङ गर्ने स्किल डेभलपमेन्टको कुराहरू गर्ने यस्तो यस्तो कुराहरूमा चाहिँ लगभग यही कुराहरू समावेश भएको कार्यविधिहरू हुन्छ। यो भइसके पछाडि फेरि हामी यसमा कुरा गर्छौँ।
14: तपाईँ त व्यावसायिक रूपमा पनि तपाईँ लागेको भएर रोजगारी दिने सुरुवात त अब तपाईँ आफैले पनि गरिराखेको अथवा अझ बढाउनु पर्ने स्थिति होला।
13: एकदमै एकदमै हामीले यहीँ रोजगारीको सृजना गर्न सक्यौँ भने भले हामी चाहिँ इन्टरनेसनल्ली जति उहाँहरू कमाउनुहुन्छ त्यति कमाउन नदिए पनि 1,00,000 रुपियाँ बाहिर कमाउनुहुन्छ भने मानिलिउँ इक्जाम्पल यहाँ 50,000 मात्रै कमायो भने खुसी खुसी काम गर्न मन पराउने युवाहरू छन् कि।
15: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। भुटेकोसी बाढीमा फेरि बाढीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी जारी गरिएको छ। प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ। नदी किनार आसपास नजान सरकारको आग्रह छ। आज साँझसम्म बाढीमा परेका 359 जनाको शव फेला परेको छ। अझै हजारौं बेपत्ता भएको अनुमान छ। आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढी उजुरी दर्ता भएको छ। हवाई र स्थल मार्गबाट 1500 बढीको उद्धार गरिएको छ। बाढी पीड़ितका लागि सरकारी कर्मचारीको तलब 2-15% कट्टा गरिने भएको छ। राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदैछ। राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ। र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
16: तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
17: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
16: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
17: रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या 400 नजिक, आज मात्रै 600 बढ़ीको उद्धार, करिब 700 पर्यटक सम्पर्कविहीन।
16: हिजोको पहिरोले सीमामा नदी थुनिएर निकै ठूलो ताल बनेको चिनिया पक्षले दियो जानकारी। जोखिम अझै कायम, गोसाई कुण्डमा रहेकालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह।
17: सरकारको राहत कोषमा आज मात्रै 27 करोड रकम जम्मा, विपदको सामना गर्न सबै दल एक ठाउँमा।
16: चिनिया प्रधानमन्त्री लीद्वारा तिब्बतको बाढी प्रभावित क्षेत्रको निरीक्षण, 22 घण्टा पछि मात्रै उद्धार टोली केरुङ पुग्यो।
17: र टप एन्ड टी20 क्रिकेटमा नेपालको ए टोली पराजित, मलेसिया विरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल 27 रनले विजयी।
18: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
16: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवास्थित भोटेकुसीमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी चितवनमा 132 जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा 82 जना, धादिङमा 33, गोरखामा 30, नुवाकोटमा 28 जना, तनहुमा 22 जना, रसुवामा 17 जना र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको प्रहरीले जनाएको हो। केही मिनटको अन्तरले बाँच्नुभएका रसुवा भन्सारका लेखापाल हृदय नेउपानेले हृदय विदारक अनुभव सुनाउनु भएको छ।
19: माटो धुलो पानीको त्यो फोहरा के झलक त्यो देख्ने बित्तिकै अब म चाहिँ उकालो चढ्नुपर्छ, म चाहिँ उकालो नचढे बाँचिँदैन भनेर। त्यसपछि मलाई थाहा पनि छैन कि मैले, मलाई अलिअलि अहिले याद मात्रै छ कि म कुनै घरको चाहिँ छतको पाताबाट म चाहिँ हिँडेर कुनै बारीमा फतालेर फाल हालेर त्यसपछि चाहिँ अलि माथि गएछु होइन। अब मलाई त्यो अलिअलि त्यो छतको पातामा हिँडेको मात्र याद छ, त्यसपछि चाहिँ कुनै यादै छैन। अनि अलि माथि त्यो अलि पाटोमा पुगिसकेपछि माथि खरमेलो रहेछ त, माथि खरमेलो खरमेलोमा पुगिसकेपछि तल हेर्दाखेरि त त्यो त्यो बयानै गर्न सकिँदैन क्या। त्यस्तो एउटा अकल्पनीय, तपाईँहरूलाई त अब अहिले पनि त्यहाँ भिडियो फोटो भिडियोहरू छ होइन। हामी चाहिँ बाँच्न सफल भयौँ, त्यहाँ धेरै कम मान्छे मात्रै बाँच्न सफल भयो। टिमुरीमा भएका हिजो र आज रेस्क्यु भएको हिसाबले लगभग 150-200 मात्रै बाँच्न सफल भएको छन्। त्यति मान्छे पनि कसरी बाँचे भन्दा, त्यो मास्तेरतिरबाट आएको जुन चाहिँ त्यो बाहाब थियो, त्यो लेदोको बाहाब, त्यो बाहाब बाहाब चाहिँ हामी भएतिर होइन, त्यसको पारिपट्टि भित्तामा ठोक्किएछ क्या।
16: बाँचेकाहरू पनि हातमा बेपत्ता भएका परिवारका सदस्यको तस्विर लिएर खोजीका लागि सरकारसँग गुहार मागिरहेका छन्। तर बाढीले पितण्डाले कतिपय सब भेटिने अवस्था छैन। देशचोकमा डुबेका बेला केही अमानवीय र आँखा बिझाउने दृश्य पनि देखिएका छन्। बगिरहेको सब छोडेर गहना लुचेका, ग्यासका सिलिन्डर खोलाबाट छोपेर हिँडेका दृश्य पनि सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट बढी आएका छन्। चर्को आलोचना भएपछि एक महिलाको शवबाट कानको सुन नुस्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
17: नेपाली सेनाले आज मात्रै 600 भन्दा धेरैको हवाई उद्धार गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रहरू टिमुरे, स्याप्रोभेस्ती, धुन्चे, मैलुङ लगायत इलाकाबाट 50 विदेशी सहित 600 भन्दा धेरै जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ। त्रिशुलीमा छाउनी अस्पतालबाट खटिएको डाक्टर सहितको मेडिकल टोलीले उपचारको व्यवस्था मिलाएर उपचार समेत गरिरहेको पनि बताइएको छ। 338 जनाको उपचार भइरहेको छ। विपदमा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले 13,295 जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढ़ीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका 7,250 जना, नेपाली सेनाका 4,200 जना र सशस्त्र प्रहरी बल नेपालका 1,845 जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डग समेत प्रयोग गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले बाढ़ी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाज खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्र पंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो।
16: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीका कारण सम्पर्कविहीन हुने आन्तरिक तथा बाह्य पर्यटकको संख्या 644 पुगेको छ। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह एरले टूर एजेन्सीहरूले दिएको जानकारी अनुसार विभिन्न 33 देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या 127 जना रहेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी अस्ट्रेलियाका 35, मलेसियाका 51, युकेका 33, युएसएका 65, क्यानाडाका 25, युक्रेनका 53 पर्यटक सम्पर्कविहीन भएको एयरले बताउनुभयो। उहाँले टूर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकाय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र बनाएको समेत जानकारी दिनुभयो। उहाँले टिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकहरू अझै पनि सम्पर्कमा नआएको भन्दै खोजी कार्य हेरेको बताउनुभयो। उहाँका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीसँगको समन्वयमा तथ्याङ्क संकलनको कार्य गरिरहेको छ। यसैबीच भारतको विदेश मन्त्रालयले नेपालको भटेकोशी नदीमा आएको बाढ़ीपछि 288 जना भारतीय नागरिक सम्पर्कविहीन भएको बताएको छ। विदेश मन्त्रालयमा आज पत्रकार सम्मेलन मार्फत विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिनुभएको हो। हराएका मध्ये 73 जना त्रिशुली ए जलविद्युत आयोजनामा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो।
17: सरकारले बाढ़ीबाट प्रभावित विदेशी नागरिकहरूको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली इमर्जेन्सी रेस्पोन्स टीम ईआरटी गठन गरेको छ। परराष्ट्र मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढ़ीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ।
16: सरकारले कोसाइकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको हो। मन्त्रालयका अनुसार कोसाइकुण्ड तुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिनेछ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो। यातायात व्यवसायले 40 बस सम्पर्कविहीन रहेको बताएका छन्। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: भाई सामान पुर्याउने अनि आइहाल्ने है अरू सामान पनि पुर्याउनु छ
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
2: के हो ओ मन्दै नमस्कार
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब दाई यो चाहिँ मेन जाउँ न
3: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
2: साथ जीवनभरको
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
6: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
7: प्रधानमन्त्री बालिन्द्र शाहले बाढ़ीले सृजित राष्ट्रिय संकट राहत तथा उद्धारका विषयमा मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गर्नुभएको छ बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत अवलोकन गरी फर्किए लगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको हो बैठकमा विपद व्यवस्थापन राहत र उद्धारसँग प्रत्यक्ष जोड़िएका रक्षा गृह अर्थ परराष्ट्र ऊर्जा स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन घाइतेहरूको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभएको छ विशेष गरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड़ रहेको छ उहाँले क्याम्पहरूमा व्यक्तिगत गोपनीयता प्राइभेसीको पालना सुनिश्चित गर्न तथा महिला बालबालिका र वृद्ध वृद्धहरूलाई उचित सम्मान सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिनुभएको छ साथै बाढ़ीका कारण क्षतिग्रस्त बनेका सड़क विद्युत तथा संचार संरचनाहरू यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजना सहित लाग्न निर्देशन दिएको छ आज बिहान सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात काठमाडौँ फर्कनु भएको थियो भ्रमणक्रममा पनि प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको थियो
6: विनाशकारी बाढ़ी तथा पहिरोबाट चीनले बेलैमा पूर्व सूचना नदिएको भन्ने आरोपलाई चीनिया दूतावासले खण्डन गरेको छ दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो नेपाल स्थित चीनिया दूतावासले सार्वजनिक गरेको एक स्पष्टीकरण सन्देशमा चीनिया पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरूलाई फेक न्यूजको छाप लगाउँदै असत्य ठहर गरेको छ चीनले नेपाली पक्षलाई पूर्व चेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपद बाँध भत्किएका कारण नेपालले ठूलो नोक्सानी बेहोर्नु पर्यो भन्ने दुई आरोप गलत भएको दूतावासले उल्लेख गरेको छ चीनिया पक्षले यी आरोपहरूलाई गलत भएको भन्दै वास्तविक घटनाक्रम फरक भएको दावी समेत गरेको छ यसैबीच नेपाल चीनको सीमा क्षेत्रमा गएको भीषण पहिरोका कारण नदी थुनिएर निकै ठूलो ताल बनेको चीनिया पक्षले बताएको छ चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङपो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँधयुक्त ताल बनेको जानकारी दिएको हो चिनिया सरकारी टेलिभिजनका अनुसार आज बिहानसम्म उक्त तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको थियो र तालबाट पानी बाहिरिन थालेको थियो मन्त्रालयका अनुसार आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ यसले ताल फुट्ने जोखिम उच्च बनाएको चिनिया अधिकारीहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको बताएको छ यता भोटेको सीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ जलस्रोत तथा अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
7: बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत उद्धार खोज तथा पुनर्स्थापनाका लागि सरकारले एकद्वार प्रणाली अपनाएको छ। यसअघि विभिन्न व्यक्ति र समूहले आफ्नै तरिकाले राहत संकलन र वितरण गर्दा हिनामिना र जथाभावी भएको भन्दै आलोचना भएका कारण सरकारले यसपटक एकद्वार प्रणाली अपनाउने बताएको हो। प्रहरीले कसैले विपद राहतको नाममा ठगी गरेको वा गर्न खोजेको शंका लागेमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरन्त सम्पर्क गर्न अनुरोध समेत गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दैवीय प्रकोप उद्धार कोषमा सहयोग गर्न चाहने जोसुकैले पनि सार्वजनिक गरिएका 8 बैंक खाता नम्बरमा रकम जम्मा गर्न सक्ने भएका छन्। यो कोषमा रकम जम्मा गर्न सरकारका तर्फबाट अर्थमन्त्रीले अपील गरेसँगै स्वदेशी तथा विदेशी निकाय र व्यक्तिले रकम पठाउन थालेका छन्। आज एकै दिन 27 करोड सहयोग संकलन भएको छ। आज दिनभरमा अर्थ मन्त्रालयमा उपस्थित भई विभिन्न 10 निजी तथा सरकारी कम्पनी र संस्थाहरूले कुल 27,33,00,000 रूपियाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। नेपाल बैंकले 3,01,00,000, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले 3,3,00,00,000, नेफ्रा बैंकले 2,50,00,000, एनआईसीएसले 2,21,00,000, एनसेलले 1,00,00,000 हस्तान्तरण गरेका छन्। निजी क्षेत्र गोर्खा ब्रुअरी 10,00,00,000, रेडबुलले 2,00,00,000, शिवशक्ति ग्रुपले 51,00,00,000 र रिलायन्स सुगरले 10,00,00,000 बुझाएका छन्। यसै गरी ग्लोबल आईएमई बैंकले 5,00,00,000, व्यवसायी शेखर गोल्साले 1,50,00,000 तथा राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनको 1,00,00,000 सहयोग गर्ने वचन दिएका छन्। यसै गरी गैरावासी नेपाली संघले बाढ़ी पीड़ितलाई 5,00,00,000 सहयोग गर्ने बताएको छ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले 51,00,000 सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
6: राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी पीड़ित उद्धार तथा राहत कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ। यसै गरी सरकार ले निजामती कर्मचारीबाट 36 करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ। आज बसेको सचिव स्तरीय बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा तह अनुसार 2-10 दिनसम्मको तलब योगदान गर्ने निर्णय गरेको हो। राजपत्र अनअंकित कर्मचारी वा सो सरहको 5 दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीको 7 दिनको तलब योगदान गरिने भएको छ। राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको पारिश्रमिक योगदान गर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको हो। यस्तै प्रदेश सरकार र स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारी लाई समेत सोही अनुसार अनुदान गर्न आह्वान गरिएको छ। कोशी प्रदेश सरकारले 3 करोड रुपियाँ सहयोग गर्ने निर्णय गर्दा ललितपुर महानगरपालिकाले 1 करोड र पोखरा महानगरपालिकाले 45,00,000 रुपियाँ सहयोग गर्ने भएका छन्।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपड़ा पठाएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढ़ी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको जानकारी दिनुभयो। यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा 15,000 लिटर डिजल र पेट्रोल 15,000 लिटर पठाइएको जानकारी दिनुभएको छ। प्राधिकरणका उपसचिव केसीले नुवाकोट स्थित भैरवी, सूर्यमती, पञ्चकन्या आयल स्टोरमा डिजल 23,000 लिटर र पेट्रोल 6,000 लिटर मौजदात रहेको र थप डिजल पेट्रोल पठाइएको जानकारी दिनुभयो। यसैबीच बाढ़ीबाट पीड़ित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले 3 स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बटार स्थित नेपाली सेनाको मैथिली ब्यारेक र दाहादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिने प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकेका तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ।
6: राष्ट्रिय संकटको समयमा सबै राजनैतिक दल एक ठाउँमा उभिएका छन्। अप्रत्याशित बाढ़ीपछि सिर्जित संकटको घड़ीमा संसदमा रहेका र बाहिर रहेका राजनैतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका हुन्। सर्वदलीय बैठकले भोटेकोशी बाढ़ीमा परेकाहरूको उद्धार राहत कार्यमा खटिँदा राजनैतिक प्रतिस्पर्धा भन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गरेको छ। सत्तारूढ़ दल राजसपाका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको बैठकले भोटेकोशी लगायत नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ गोरखा चितवन नवलपरासी सहित जिल्लामा पर्न गएको मानवीय भौतिक संरचनाको विनाशप्रति गहिरो दुःख व्यक्त गर्दै सबै सक्रिय भएर उद्धार र राहतमा खटिन आह्वान गरेको छ। बैठकपछि नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारका तर्फबाट खोज तथा उद्धारको प्रारम्भिक जानकारी प्राप्त भएको र बैठकमा सहभागी दलहरूले थप सूचना तथा सुझाव दिएको बताउनुभयो। उहाँले राज्यसँग भएका साधन स्रोत मात्र नभई राज्यले परिचालन गर्न सक्ने सबै साधन स्रोत प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभयो। बैठकमा गृहमन्त्री सुधन गुरुङले राजनैतिक दलका कार्यकर्तालाई सड़क सफा गर्ने कामसँगै खोज तथा उद्धारमा परिचालन गर्न आग्रह गरेको थापाले जानकारी दिनुभयो।
8: यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौँ। हाम्रो यही प्रस्तावमा माननीय गृहमन्त्रीजीले अहिले तत्कालै विपदग्रस्त भएको क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खास गरिकन सड़क सफा गर्नका निम्ति अरू केही खोज र उद्धारका निम्ति त्यहाँ हाम्रो संख्याले पुगेको छ, संख्याहरू परिचालित गरिदिनु पर्यो भनेर भन्नुभएको छ। हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ त्यो आवश्यकताको अनुसार हामी आफ्नो आफ्नो पार्टीभित्र जुन विपदका हाम्रा संरचनाहरू बनाएका छौँ ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूसँग
6: सर्वदलीय बैठकले विपद व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै राजनीतिक दल तिनका संघ संगठन र सदस्यलाई आह्वान गर्दै विपदका समयमा गरिने सहयोग सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन भन्नेमा सम्पूर्ण दलहरू स्पष्ट हुनुपर्नेमा जोड़ दिएको छ। बैठकले विपद व्यवस्थापनमा हुने आर्थिक संकलन पारदर्शी र व्यवस्थित बनाउँदै सम्पूर्ण पार्टी पंक्ति स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकलाई नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न विशेष आह्वान गरेको छ। सभापति थापाले कंग्रेसले पनि बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिनुभयो।
8: यो पार्टी त्यो पार्टी नभनिकन सबैजना हामी स्वयंसेवी हौ, पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीका रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौँ। र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ हामी सबैले आफूले संकलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकैद्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौँ भन्ने पनि यो पनि सँगसँगै हामीले आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौँ।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले रसुवा बाढ़ीबाट प्रभावितको तत्कालको उद्धार राहत तथा दीर्घकालीन पुननिर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताउनु भएको छ। उहाँले अहिलेको विपदको सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने बताउनुभयो।
9: त्यो जब स्केल यति ठुलो भइसकेपछि एक घन्टाभित्रमै हामीले विश्व ब्याङ्कसँग कुरा गरेर करिब करिब 25 अरब रुपियाँ जतिको आर्थिक सहायता जुटाएका थियौँ। चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास ब्याङ्कबाट, इन्टरनेसनल फेडरेसन अफ द रेड क्रस वा जेनेभाबाट तुरुन्तै सहयोगहरू चाहिँ आएको वा आउने प्रतिबद्धता हामीले हासिल गरेपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढ्यौँ। स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि क्याबिनेटले प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
7: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी पश्चात मानवाधिकार अवस्थाको अनुगमन गर्न आजदेखि मानवाधिकार आयोगको टोली पनि खटिएको छ। केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै गरी दुईवटा टोली बाढ़ी प्रभावित जिल्लाहरूमा खटिएको आयोगका सूचना अधिकारी पवन कुमार भट्टले जानकारी दिनुभयो।
10: केन्द्रीय कार्यालयबाट एउटा टिम उता गरेर दुईटै टिम चाहिने उता रसुलाने भनेर हेटौडाको टिम चाहिने उता चितवन हुँदै धादिङबाट बुझ्दै त्यतातिरको पनि अनुगमन गर्दै आउने अनि यताको टिम चाहिने जाने भनेर चाहिँ त्यो तरिकाले एउटा टिमले चाहिँ यहाँ काठमाडौँमै उताबाट आएका जुन घाइतेहरूको उपचार भइरहेको छ विभिन्न हस्पिटलहरूमा त्यतातिर पनि भनेर तीन चारवटा टिमहरूले काम गरिरहेको हो।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ आज सर्वोच्च अदालतका न्यायाधीशहरू नकुल सुवेदी महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खन्काले कांग्रेसको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्दै पूरक निवेदन दिएका थिए यो सँगै कांग्रेसको 15 महाधिवेशन गर्न बाटो खुलेको छ
3: कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् कर्णाली प्रदेशका प्रमुख एकराज जोशीले आज भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुमकित लामा कार्की र उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्कालाई शपथ गराउनु भएको हो प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीन मन्त्री थपेपछि सरकारले पूर्णता पाएको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार चीनका प्रधानमन्त्री ली छियाङले नेपाल चीन सीमावर्ती क्षेत्रमा हिजो आएको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित तिब्बतको केरूङ क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ राष्ट्रपति शी चिनफिङ पछिका दोस्रो वरिष्ठ चिनिया नेता प्रधानमन्त्री ली आज ग्याइरूङ क्षेत्र पुग्नु भएको हो वहाँले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी प्राविधिक तथा विपदका कारण विस्थापित नागरिकहरूसँग भेटघाट गरेको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ यसैबीच भीषण बाढ़ी र पहिरोबाट सबैभन्दा बढ़ी प्रभावित केरूङ नाकामा पहिलो चिनिया आपतकालीन उद्धार टोली आज मात्रै पुग्न सफल भएको छ पहिरोका कारण सड़क सञ्जाल अवरूद्ध हुनका साथै प्रतिकूल मौसमका कारण विपद आएको करिब 22 घण्टापछि मात्र उद्धार टोली प्रभावित भएको मुख्य भागसम्म पुग्न सकेको बताइएको छ प्रधानमन्त्री लीले उद्धार तथा खोजी कार्यले तीव्र दिन र प्रभावित नागरिकले तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ नेपाल चीन सीमा क्षेत्र र सुवाको भोटेको सीमा बाढ़ी आएपछि चीनतर्फ पनि ठूलो क्षति भएको छ दक्षिण पश्चिम चीनको सेजाङ स्वायत्त क्षेत्र अन्तर्गत ग्याइरोङ काउन्टीको ग्याइरोङ बन्दरगाहमा गएको पहिरोमा परि 558 जना बेपत्ता भएका छन् अहिलेसम्म चीनमा बाढ़ीमा परि 3 जनाले ज्यान गुमाएका छन्
3: नेपाल परिवेशमा अब खेल समाचार अस्ट्रेलियामा जारी टप 20 क्रिकेटमा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ आज भएको खेलमा नेपाल ए हैदराबाद किङ्सम्यान एकाडेमीसँग 31 रनले पराजित भएको हो हैदराबादले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल चार बल अगावै 166 रनमा अल आउट भएको थियो उता मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ आज भएको खेलमा नेपालले मलेसियालाई 27 रनले पराजित गरेको हो नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसिया 40 ओभर एक बलमा अल आउट हुँदै 143 रनमा समेटिएको थियो मलेसियाका अकिल वाहिदले सर्वाधिक 56 रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 400 नजिक आज मात्रै 600 बढ़ीको उद्धार करिब 700 पर्यटक सम्पर्कविहीन
3: हिजोको पहिरोले सीमामा नदी थुनिएर निकै ठूलो ताल बनेको चिनिया पक्षले दियो जानकारी अझै जोखिम कायमै गोसाईकुण्डमा रहेकालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
4: सरकारको राहत कोषमा आज मात्रै 27 करोड़ रकम जम्मा विपदको सामना गर्न सबै दल एक ठाउँमा
3: चिनिया प्रधानमन्त्री लीद्वारा तिब्बतको बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण 22 घण्टा पछि मात्रै उद्धार टोली केरुङ पुग्यो
4: र टप एण्ड टी20 क्रिकेटमा नेपालको ए टोली पराजित मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल 27 रनले विजयी
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद दिनेश र अप्सरा बिदा हुन्छौ नमस्कार
5: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953। के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-553-6953, 98550-77061 र 98550-77053।
8: सिङ्गो नेपाल र सारा नेपालीको आवाज।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीका पीडितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजनाबारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठुलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्। र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ्दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
1: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौँ संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठुलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
2: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रात्को मलाडिचको निधन भएको छ। सन् 1990 सुरुको दशकमा नरसंहार र मानवता विरुद्धका अपराध गरेको अभियोगमा 84 मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढङ्गले कब्जा गरिएको थियो भने सेब्रेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरुष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। गत जुन महिनामा घोषणा भएको युद्ध विरामको बावजुद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी सञ्चार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लडाकुहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढी उल्लङ्घन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कोलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरुपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौँको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीडित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढीले निम्ति आएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढीमा परेर हालसम्म 350 भन्दा बढीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने,
1: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी सुरु भइसकेका छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
0: उनले हाम्रा साथी फणिन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजना बारे भने,
1: म्यासिभ ड्यामेज छ, यो पुरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौँ। तर इन्टरनल्ली जति म्यानेज हुनसक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
0: उनी थिए संसार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
3: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
0: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
3: अब हामी पनि त्यसै स्थानमा छौँ, बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुःखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अस्पताललाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
0: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
4: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हरियालले चाहिँ जानकारी दिनुभएको छ।
0: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
4: चितवनको अस्पतालहरूमा 30 भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
0: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
4: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। शव पहिचान गर्नको लागि शवमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
5: 2 90% क्षति छ, 5 तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित पहिले सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसपछि उहाँलाई चाहिँ अब सम्बन्धित ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लास्टलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
5: काउन्टै छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 वडाध्यक्ष, 1 कार्यपालिका सदस्य, कर्मचारीहरू नै ठुलो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब ठुलो छ
0: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बिबिसीसँग भनिन्,
6: माथिबाट त सबै लगिसक्यो, अब मान्छेको त अब थुप्रै छैन, खाब पालिका सालिका वाहरू सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो के हो, भाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा केही भएको छ कि छैन?
6: के भन्नु त अब अध्यक्ष पनि भिडियो निकोलाले नि भुलेर नाति चाहिँ भाग्न सकेछ, वडाले चाहिँ वारमा जाँदाखेरि अनि वार पस्ने साथमै लग्यो रहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
0: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासास्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
7: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यु गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम सुरु गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटना स्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्ट तर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढी आएर त्यो अकल्पनीय खालको बाढी आएको हुनाले त्यो बाढीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौँ। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौँ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौँ र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौँ।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
8: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनु पर्ने हुन्छ भने सबै खालका मिडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनको च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेको छ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणाली बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसनले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
9: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घन्टा भित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
8: सेकेन्डको कति महत्त्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै हामी अहिले उहाँले सिस्टम बनाएर हजुर हामीले 2 मिनट अगाडि खबर पाउँथ्यौँ होला, 2 मिनटमा हामीले ज्यानसम्म बढाउँथ्यौँ होला, त्यो घर बार पुल पुलिसहरू त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेभल जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घर बारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज। यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटेकोसी नदीमा आएको बाढीबाट हालसम्म 359 जनाको मृत्यु भएको पुष्टि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। सर्वदलीय बैठकद्वारा उद्धार एवं राहतका लागि 10 बुँदे संकल्प जारी। अपुष्ट सूचना, तस्विर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपील। र अल्जेरियामा डढेलोका कारण कम्तीमा 12 जनाको मृत्यु। अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा हिजो बिहान गएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। 359 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार धादिङमा 33 र नुवाकोटमा 28 जनाको शव फेला परेको हो। त्यसै गरी रसुवामा 17, गोर्खामा 30, नवलपरासी पूर्वमा 82, नवलपरासी पश्चिममा 15, तनहुँमा 22 र चितवनमा 132 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हाल 910 जना सम्पर्क विहीन छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161 र नुवाकोटका 1 जना छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्क विहीन छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमिनबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। यसैबीच प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। यस्तै बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको नेपाल प्रहरीले जनाएको छ। भोटेकोसी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीन तर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढी, ताल फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ। केन्द्रको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेकोसीमा बाढी गएपछि प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि नुवाकोट स्थित नेपाली सेनाको मैथिली क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभयो। उहाँले अवरुद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकपछि नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशन बमोजिम सबै निकायलाई हाई अलर्टमा राखेर विपदपछिको कार्य भइरहेको जानकारी दिनुभयो। बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण पछि फर्किए लगतै प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सीमा गएको भीषण बाढीले सृजित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ। मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्ने, क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्न तथा महिला बालबालिका र वृद्ध वृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि निर्देशन दिनुभयो। साथै बाढीका कारण क्षतिग्रस्त बनेका सड़क, विद्युत तथा संचार संरचनाहरू यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजना सहित लाग्न निर्देशन दिनुभयो। भोटेकोशी बाढीपछि क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासोपाका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमापार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो।
1: विपदमा राष्ट्रिय र राजनीतिक एकताको लागि सबै राजनीतिक दलहरू सहमत हुनुभएको बेहोरा नम्र निवेदन गर्न चाहन्छु। त्यसको लागि एउटा राजनीतिक संसदीय संयन्त्र समिति निर्माण गर्ने कुराहरूमा एकमत भएको छ। घाइतेहरूको उपचार होस्, त्यसै गरेर राहतको पर्खाइमा रहेकाहरूको तत्काल राहतका प्याकेजहरू चाहिँ जाउँ भन्ने उद्देश्यले पनि त्यो खालको सल्लाह सुझावहरू दिएको छ। हिमताल फुट्ने जोखिमहरूको सन्दर्भमा यसको रिस्क एसेसमेन्ट चाहिँ नि गर्न जरुरी छ। पुनर्निर्माण समेत छिटो अगाडि बढाउनु पर्छ, त्यसको लागि यो सर्वदलीय संयन्त्रले काम गर्नुपर्छ भन्ने कुराहरू रहेको छ।
0: बैठकमा गृहमन्त्री सुदन गुरुङले उद्धारका लागि 22 हेलिकप्टरहरू परिचालन गरिएको, करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ्न सक्ने जानकारी गराउनु भएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुनर्निर्माण, राहत र विपद व्यवस्थापनका लागि 10 अर्ब बजेट छुट्याइएको तथा तत्कालका लागि विपद उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ र गृह मन्त्रालयलाई करिब 1 अर्ब रूपियाँ उपलब्ध गराइएको जानकारी दिनुभयो।
2: यसपालिकै बजेटमा करिब 10 अर्ब रुपियाँ विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौँ। दैवी प्रकोप उद्धार कोषमा झन्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अरब 17 करोड जति विनियोजन गरेको, तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
0: बैठकमा गृहमन्त्री गुरुङ, अर्थमन्त्री डाक्टर वाग्लेले नेपाली कंग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेता महन्त ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रभाव हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। त्यस्तै अपुष्ट, कपोकल्पित तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट सृजित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले कतिपय सामाजिक सञ्जाल तथा संचार माध्यममा मानव र समाजलाई नै विचलित पार्ने किसिमका तस्विर तथा श्रव्य दृश्य सामग्री प्रकाशन तथा प्रसारण भइरहेको पाइएको जनाएको छ। विपद व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता बापतको रकम बढाइने भएको छ। गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा आज बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता तथा दैनिक खाजा खर्च बापत पाउने रकम बढाउने निर्णय गरेको हो। विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै सरकारद्वारा भत्ता र खाजा खर्च बढाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ। बेलायतका राजा चार्ल्स तृतीयले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज एक सन्देश मार्फत बेलायतका धेरै मानिसहरूको नेपालप्रति बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै राजा चार्ल्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ। प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चार्ल्सले सधैँझै आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको सन्देशमा उल्लेख छ। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकहरूको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ। रसुवामा हिजो बिहान गएको बाढीमा परि घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये 23 जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका मध्ये उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये 18 जनाको राष्ट्रिय ट्रमा सेन्टर र 5 जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीमा परि 31 देशका 540 विदेशी नागरिकहरू हराइरहेका जनाएको छ। हराइरहेकाहरूमध्ये सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। यसै गरी अमेरिकामा 65, युक्रेनका 53, मलेसियाका 51, अस्ट्रेलियाका 35 र ब्रिटेनका 33 जना छन्। यी बाहेक पर्यटककै रूपमा गएका 127 जना नेपालीहरू समेत हराइरहेका छन्। प्रभावित क्षेत्रबाट आज विभिन्न देशका 31 विदेशी नागरिकहरूको उद्धार गरिएको समेत बोर्डले जनाएको छ। भोटेकोशी बाढीमा परि गोर्खा जिल्लाका 55 व्यक्ति सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिकाका 31, शहीद लखनका 7, धार्चेका 4, भीमसेन थापाका 3, बारपाक सुलीकोटका 6 र सिरानचोकका 2 र आरूघाट गाउँपालिकाका 3 जना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। बाढीमा परेर पालुङटार नगरपालिका 5 ठाटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका 31 यात्रुहरू हिजो बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले बताउनुभयो। बसमा सवार 37 यात्रु मध्ये 6 जना झ्यालबाट हाम फालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो। यसै गरी बाढीका कारण त्यस क्षेत्रमा रहेका काभ्रे पलाञ्चोकका 52 जना नागरिक सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका 100 भन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले त्यहाँका 9 जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यस क्रममा 100 भन्दा बढी सम्पर्कविहीन रहेको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्टले तीमध्ये कैलालीका 49, कञ्चनपुरका 29, डडेलधुराका 15, बाजुराका 14, बैतडीका 4, दार्चुलाका 3, डोटीका 2, बझाङका 2 र अछामका 1 जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिनुभयो। यसै गरी बाढीमा कास्कीका 14 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारीदेखि तीर्थयात्रीसम्म रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। तनहुको भीमादबाट गोसाईकुण्ड तीर्थ यात्राका लागि गएका 4 जना परिवार सम्पर्कमा आएका छन्। भीमाद 6 का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाईकुण्ड तीर्थ यात्राका लागि जानुभएको थियो। उहाँहरू 4 जना सकुशल रहेका परिवारसँग सम्पर्कमा जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। भोटेकोशीमा आएको भीषण बाढीपछि एकजना नेपाली सेनाका लेशनायक सहित खोटाङका 8 जना सम्पर्कविहीन भएका छन्। रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोशीमा आएको बाढीपछि खोटाङका 8 जना सम्पर्कविहीन भएका हुन्। राष्ट्रिय मानवाधिकार आयोगले हालैको विपद पश्चातको मानवाधिकार अवस्था अनुगमन गर्ने भएको छ। आयोगले विपद पश्चातको मानवाधिकार अवस्थाको अनुगमन गर्न केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै 2 टोली प्रभावित जिल्लाहरूमा खटाएको आयोगका सहसचिव यज्ञ प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भोटेकोशीको बाढीपछि सिन्धुपाल्चोकका 224 व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका 65, बाह्रविसे नगरपालिकाका 59, बलेफी गाउँपालिकाका 29 सम्पर्कविहीन भएको जानकारी दिनुभयो। त्यसै गरी जुगलका 16, चौतारा साँगाचोकगढी नगरपालिकाका 14, मेलम्ची नगरपालिकाका 14, सुनकोशी गाउँपालिकाका 14, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसङ्कु पाखर गाउँपालिकाका 3 जना पनि सम्पर्कविहीन छन्। सिन्धुपाल्चोकबाट कैलाश मानसरोवर जाने विदेशीका गाइड, भरिया व्यापारी, गोसाईकुण्ड गएका तीर्थयात्री, हाइड्रो पावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारी काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन्। रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका 134 जना सम्पर्कविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पर्कविहीन हुनेहरूमा 108 जना पुरुष, 17 जना महिला, 6 जना बालक र 3 जना बालिका छन्। रसुवा र नुवाकोट जिल्लामा सड़क तथा जलविद्युत आयोजनामा मजदूरी गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरूमा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरूको अवस्था अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनर्स्थापनाका लागि संयुक्त राष्ट्र संघ र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपील गर्नुभएको छ। कम्बोडियाको फेनोम पेनमा जारी 2 अन्तर्व्यवस्थापकीय सभामुख अध्यक्ष सम्मेलन आईएससी 2 सम्बोधन गर्दै उहाँले यस सम्मेलन मार्फत संयुक्त राष्ट्र संघ तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय समक्ष उद्धार, राहत र पुनर्स्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताका लागि अपील गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। नेपालमा VYD का आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्राइवेट लिमिटेडसँगको सहकार्यमा VYD ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 7 करोड रुपियाँ योगदान गर्ने घोषणा गरेको छ। बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा VYD र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग गर्ने घोषणा गरेको हो। सहयोग घोषणा गर्दै VYD ग्रुपका उपाध्यक्ष तथा VYD एसिया पेसिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सियोलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नु परेको कठिन अवस्थाप्रति VYD गहिरो दुखी रहेको बताउनु भएको छ। कर्णाली प्रदेशमा नेपाली कंग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोशी बाढी पीड़ितलाई 25 लाख रुपियाँ सहयोग गर्ने भएका छन्। माफ गर्नु होला, यसलाई फेरि सुन्नुहोस्। कर्णाली प्रदेशमा नेपाली कंग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोशी बाढी पीड़ितलाई 2,25,000 सहयोग गर्ने भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली कंग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले बाढी पीड़ितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। महोत्तरीको गौशाला नगरपालिकाद्वारा विपद कोषमा 10 लाख सहयोग गर्ने घोषणा भएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लामा भएको जनधनको क्षतिप्रति गौशाला नगरपालिकाका नगर प्रमुख डाक्टर दिपेन्द्र महतोले हिजो जारी गर्नुभएको विज्ञप्ति मार्फत नगरपालिकाद्वारा 10 लाख दिने घोषणा गर्नुभएको सार्वजनिक भएको हो। रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ। आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउन भनिएको छ। सेनाको हेलिकप्टर उडाउनु पर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा तत्काल 3 करोड रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ। बैठकले हिजो गएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको सचिव स्तरीय बैठकले श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको 2 दिन, राजपत्र अनङ्कित वा सोसरका कर्मचारीबाट 5 दिन, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा सोसरका कर्मचारीबाट 7 दिन र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको भदौ महिनाको तलब पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सरकारले रसुवा, नुवाकोट र धादिङमा 2.5 करोड रुपियाँ सहयोग प्रदान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा 1 करोड, नुवाकोट जिल्लालाई 1 करोड र धादिङ जिल्लालाई 50 लाख रुपियाँ प्रदान गरिएको जानकारी दिनुभयो। त्यसै गरी बाढी पीड़ितहरूको उद्धारका लागि हालसम्म 37 हवाई उडान भएको छ भने हेलीबाट हालसम्म 305 जनाको उद्धार भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले भोटे कोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपदको घड़ीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरूले 15 दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। उहाँका अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले 10 दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ। त्यस्तै राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले 7 दिन बराबरको तलब कोषमा जम्मा गर्नेछन्। रसुवाको भोटे कोशीमा आएको बाढीले विद्युत तथा सड़कमा ठूलो मात्रामा क्षति पुर्याएको छ। तिब्बततिरबाट आएको बाढीले सड़क र विद्युतको सबस्टेशन र पोलहरू बगाउँदा त्यस क्षेत्रमा यात्रा गर्न र सम्पर्क गर्न समेत समस्या भइरहेको छ। थप सामग्री सहकर्मी यशोदा अधिकारीबाट।
3: रसुवामा बुधबार आएको भीषण बाढीले जलविद्युत आयोजना, सबस्टेशन तथा विद्युत वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र नुवाकोट आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकाले त्यस क्षेत्रमा सम्पर्क गर्न समेत कठिनाई भएको छ। बाढीले रसुवागढी, चिलिमे र त्रिशुली 3A जलविद्युत केन्द्र र त्रिशुली 3B हब अन्तर्गतको 220 केभी सबस्टेशनमा समेत क्षति पुर्याएको छ। त्रिशुली र देवीघाट जलविद्युत केन्द्रका साथै विद्युत वितरण तर्फका विभिन्न संरचनामा समेत क्षति पुगेकाले विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मका संरचना प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भीषण बाढीले विद्युतीय प्रसारण लाइनमा पुर्याएको क्षति आकलन गर्न प्राधिकरणले एक समिति नै गठन गर्ने बताएको छ। तत्कालका लागि नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारू गर्न प्राधिकरण लागि परेको छ। प्रभावित क्षेत्रमै पुग्नुभएका प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक
4: हाई भोल्टेजको लाइनहरूलाई 11 केभीमा चार्ज गरेर चपलीबाट तपाईँको चाहिँ यहाँ विद्युत बजार ल्याउने भन्ने चाहिँ हामीले स्रोत बनाएर चाहिँ अहिले काम भइरहेको छ। धुन्चेतिर पनि हामीले त्यहाँ भएको सानजेन हाइड्रो पावर प्लस अन्य प्राइभेट हाइड्रो पावरहरूलाई चलाएर त्यहाँ भएको 11 केभी लाइनहरूलाई तपाईँ 66 केभी लाइनहरूलाई नै प्रयोग गरेर हाम्रो सबभन्दा प्रायोरिटी चाहिँ तपाईँको चाहिँ बिजुली चाँडोभन्दा चाँडो तपाईँको चाहिँ रिभाइभ गर्ने होइन रिस्टोर गर्ने ताकि तपाईँको चाहिँ अरू मोबाइलहरू पनि चार्ज गर्न सकियोस् र कम्युनिकेसनलाई पनि सहिलो हो सबै भन्ने हिसाबले लागिरहेको छ।
3: नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीका कारण लगभग 430 मेगावाट विद्युत प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्यसै गरी 40 किलोमिटर सड़कमा क्षति पुगेको छ भने सड़क विभाग अन्तर्गतका 19 वटा पक्की पुल भत्किएको छ। झोलिङ्गे पुल र अरू साना पुलहरू समेत गरी 40 भन्दा बढीमा क्षति पुगेको सड़क विभागले जनाएको छ। बाढीले अवरुद्ध गल्छी बैरेनी सड़क खुलाउने प्रयास भइरहेको छ। गल्छीबाट रोसुवा गढी जाने बाटो भने पूर्ण रूपमा भत्किएको छ। त्यस्तै नुवाकोटको देवीघाटमा एउटा पक्की पुल भत्केका कारण सड़क अवरुद्ध छ। सड़क विभागले कम प्रभावित राजमार्गहरू खुलाउने प्रयास गरिरहेको भए पनि लेदो सहितको नदी बगिरहेकाले समय लागेको जनाइएको छ। सरकारले सम्पूर्ण प्राविधिक जनशक्ति परिचालन गरेर सड़क खुलाउने प्रयास गरिरहेको बताउनुहुन्छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसी।
5: 20 वटा पुल भए होइन सड़क विभाग अन्तर्गत 40 किलोमिटर सड़क चाहिँ क्षति भयो। गल्छीबाट रसुवागढी जाने बाटो सबै क्षेत्र विच्छेद भएको छ। त्यहाँ नुवाकोटको देवीघाटमा चाहिँ एउटा पुल टुटेको छ। हामीलाई त्यो रसुवागढी जाने बाटो खुलाउन केही समय लाग्छ। गल्छी बैरेनी सड़कमा अहिले हामी खुलाउन खोजिरहेछौँ। त्यहाँ समस्या के भएको छ भने त्यो लेदो जस्तो भएको छ। त्यो लेदोलाई चाहिँ नि हाम्रो इक्विपमेन्टले पनि सार्दा पनि सार्न नसक्ने, त्यसलाई चाहिँ विस्तार गरेर फाल्नु पर्ने मात्र समय लाग्यो क्या लेदो बन्छ हुनलाई। अनि इक्विपमेन्टहरू चाहिने जति मोबिलाइज भयो भने मेन पावर पनि सबै मोबिलाइज भएको छ।
3: रसुवागढी सड़क खण्ड खुलाउन समय लाग्ने विभागले जनाएको छ। सम्भव हुने ठाउँमा अस्थायी बेली ब्रिज बनाएर सड़क खुलाउने प्रयास जारी भए पनि बेली ब्रिज लगाउनको लागि कम्तीमा 2 साताको समय लाग्ने विभागले जनाएको छ। सड़क विभागका महानिर्देशक जैसी वर्षा याममा पानी परिरहने हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्नुहुन्छ।
5: अझै वर्षा सकिसके छैन होइन, पानी पर्न सक्छ, अत्यावश्यक काम नपरी चाहिँ यो डिजास्टरको बेलामा निस्किनु हुँदैन।
3: रसुवाको भोटेकोसीमा 81 बाढी आउँदा ठूलो मात्रामा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको छ। सरकार र सम्बद्ध निकायहरू बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा जुटिरहेका छन्। तर सड़कदेखि विद्युतीय लाइनसम्म प्रभावित भएकाले क्षतिको विवरण अझै यकिन गर्न सकिएको छैन। यति बेला राज्यका सम्पूर्ण निकायको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित भएको छ। प्रकृतिको यस प्रकारको निर्मम प्रहारको सामना गर्न सरकार, विभिन्न संघ संस्था, राजनीतिक दलहरू र सम्पूर्ण मानव जगत एक भएर जुट्नुको विकल्प छैन। यसुदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
6: हजुर दर्शन,
7: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
6: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
8: नमस्ते बाबुजू।
7: नमस्ते, आउनु न भित्रै।
8: हुन्छ बाबुजू।
6: अनि दादा त अफिस गइसक्नु भयो होला है?
7: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
6: हस् हस् बाबुजू।
9: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
6: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
8: ए हो र,
6: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको छ। भोटेकोसीमा गएको बाढी पीड़ितको उद्धार तथा राहतका लागि राष्ट्रपति पौडेलले 1 महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल चीन सीमा क्षेत्र रसुवागढी स्थित भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका 3 वटा स्थानीय तहले 1,80,00,000 नगद सहयोग गर्ने घोषणा गरेका छन्। ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्। ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दिनुभएको जानकारी अनुसार प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि महानगरका तर्फबाट 1 करोड़ रकम प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरूप जम्मा गर्ने निर्णय गरिएको छ। त्यस्तै गोदावरी नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले बाढी पीड़ितका लागि 50,00,000 आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको हो। प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विपदको यो कठिन घड़ीमा मानवीय सहायता स्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा 50,00,000 हस्तान्तरण गर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र अल्जेरियाका 3 प्रान्तमा फैलिएको भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। आगो बस्ती तथा आवासीय क्षेत्रमा समेत फैलिन थालेपछि प्रभावित क्षेत्रका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। उत्तर अफ्रिकी मुलुक अल्जेरियाले पछिल्ला महिनामा पटक पटक डडेलोको सामना गर्दै आएको छ। अब आर्थिक समाचार, केशव ढुङ्गानाबाट।
12: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम सकिना साथ पुनर्निर्माणको अभियान सञ्चालन हुने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहिबार बोलाउनु भएको सर्वदलीय बैठकपछि सञ्चार कर्मीहरूसँग कुरा गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि महाअभियान सञ्चालन गरिने बताउनु भयो। अर्थमन्त्री डाक्टर वाग्लेले मध्यकालीन र दीर्घकालीन योजनाका साथ पुनर्निर्माणको काम अघि बढाउन आवश्यक स्रोत साधनका लागि सरकारले विश्व ब्याङ्क लगायतका अन्तर्राष्ट्रिय दात्री निकायहरूसँग समेत कुरा गरिरहेको बताउनुभयो। हालसम्म प्राप्त जानकारी अनुसार बाढीले 25 पक्की पुल, करिब 700 मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजना, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको देखिएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले पुनर्निर्माणका लागि सरकार मात्र नभई निजी क्षेत्र सहित सबै निकाय मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघ, बैंक तथा वित्तीय संस्था परिसंघ लगायतका निजी क्षेत्रका विभिन्न संघ संस्थाहरूले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न सबैमा अपील गरेका छन्। उद्योग परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी विपदबाट प्रभावित नागरिकलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन तथा पुनर्निर्माण कार्यमा सहयोग गर्न आग्रह गरेको छ। परिसंघले डिजास्टर रेस्पोन्स कमिटी स्थापना गरी राहत सामग्री संकलन तथा हस्तान्तरणको काम अगाडि बढाएको पनि विज्ञप्तिमा जनाएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि बिहिबार एक विज्ञप्ति जारी गरी प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन परिसंघले बैंक तथा वित्तीय संस्थाहरूलाई वैकल्पिक बैंकिङ सेवा सहित आवश्यक प्रबन्ध मिलाउन पनि विज्ञप्तिमा आग्रह गरेको छ। प्रभावित क्षेत्रका जलविद्युत, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकोले यसको प्रभाव ऋणी व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने विज्ञप्तिमा जनाएको छ। तनहुँमा खायन जातको आलुको उत्पादन बढ्न थालेको छ। समुदाय स्तरमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन भएपछि यस वर्ष 18% आलुको उत्पादन बढेको कृषि विकास कार्यालय तनहुँका कार्यालय प्रमुख परशुराम अधिकारीले बताउनुभयो। समुदाय स्तरमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत किसानलाई उत्पादन सामग्री, कृषि उपकरण र बिउ लगायतको सहयोग उपलब्ध गराउँदै आएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ।
11: अब खेल समाचार अझै बमबाट।
13: अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी सिरिजमा नेपाल यसले तेस्रो हार बेहोरेको छ। बिहिबार भएको खेलमा नेपाल किङ्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। बिहिबार डार्बिन स्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको किङ्समेनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 198 रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपाल 19.2 ओभरमा अल आउट हुँदा मात्र 166 रन बनाउन सक्यो। यो हारसँगै नेपालको सेमी फाइनल सम्भावना समाप्त भएको छ। तेस्रो हार बेहोरेको नेपाल 5 खेलबाट 4 अङ्कका साथ सातौं स्थानमा छ। जित निकालेको किङ्समेनको समान खेलबाट 6 अङ्क जोडेर तेस्रो स्थानमा हो। शुरूवाती दुई खेलमा नर्दर्न टेरिटोरी स्काई र बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित नेपालले त्यसपछि होबर्ट हुरिक्याङ्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। नेपालको लागि कुशल भुतले सर्वाधिक 66 रनको योगदान गरे। लोकेश बमले 38, नारायण जोशीले 12, राशिद खान र कप्तान अनिल कुमार शाहले 11 तथा विपिन खत्रीले 10 रन बनाए। नेपालका नारायण जोशीले 2 तथा राशिद खान, पवन सराफ र कुशल भुतले समान 1 विकेट लिएका थिए। नेपालले दोस्रो तथा अन्तिम एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसिया विरुद्ध 27 रनको जित निकालेको छ। यो जितसँगै नेपालले दुई खेलको अभ्यास श्रृङ्खला 2-0 आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा नेपाल 9 विकेटले विजयी भएको थियो। बिहिबार क्वालालम्पुर स्थित सिनाङ्गो टफ मैदानमा नेपालले प्रस्तुत गरेको 171 रनको लक्ष्य मलेसिया 40.1 ओभरमा 143 रनमा समेट्यो। नेपालले एसिसी प्रिमियर कपको तयारी स्वरूप मलेसियासँग अभ्यास खेल खेलेको हो।
11: अब मौसम। आज राति देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म 359 जनाको मृत्यु भएको पुष्टि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। सर्वदलीय बैठकद्वारा उद्धार एवं राहतका लागि 10 बुँदे संकल्प जारी। अपुष्ट सूचना, तस्विर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपिल। र अल्जेरियामा डडेलोका कारण कम्तीमा 12 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953। के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98550-77061 र 98550-77053।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चीनको तिब्बत हुँदै रसुवाको भुटेको सीमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। नेपाल प्रहरीले बिहिबार साँझ 5 बजे दिएको अपडेट अनुसार बुधबार आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको हो। प्रहरीका अनुसार रसुवामा 17, नुवाकोटमा 28, थादिङमा 33, सितवनमा 132, नवलप्रासी पूर्वमा 82, नवलप्रासी पश्चिममा 15 र तनहुँमा 22 जनाको शव फेला परेको हो। बाढीमा परि मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरो सहित भुटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिहरूलाई प्रहरीले बिहिबार भरतपुर महानगरपालिका 1 स्थित पोखरा बस पार्क नजिकबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका 2 जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुननिर्माणमा सहयोग पुर्याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ। पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दात्री निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। विदेशबाट सहयोग पठाउँदा हुने प्राविधिक कठिनाईलाई हटाउन र सहयोग संकलन प्रक्रियालाई थप पारदर्शी एवं व्यवस्थित बनाउन सो पोर्टल विकास गरिएको अर्थ मन्त्रालय सुनाएको छ। बाढीबाट प्रभावित भएका मध्ये 10 जनाको शव त्रिविशेषण अस्पतालमा राखिएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहिबार बेलुकीसम्म 10 जनाको शव आइपुगेको हो। उहाँले भन्नुभयो, हाल 10 जनाको शव आइपुगेको छ, जसमध्ये 1 जनाको शव पहिचान भएको छ। अस्पतालका अनुसार 150 जनाको शव व्यवस्थापन गर्न सक्ने क्षमता छ। अझै शव आउने क्रम भने जारी नै रहेको छ। यो संख्या बढ्दै गएमा अन्य ठाउँमा अस्थायी आइसियु राखेर व्यवस्थापन गर्छौ। रसुवा बाढी प्रभाव राष्ट्रिय विषय पनि हो। अस्पतालका अनुसार सुरुमा शवको पहिचान गरिन्छ, त्यसपछि मृतक आफन्तलाई जानकारी गराइन्छ। यदि मृतकको पहिचान नभए फोटो सार्वजनिक गरिन्छ, त्यो पनि हुन नसके औलाको रेखाबाट पहिचान गर्ने उहाँले बताउनुभयो। रसुवाको भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीपछि बेपत्ता बनेकाहरूको परिवार र आफन्तको महाराजगंज स्थित त्रिविशेषण अस्पतालमा भिड लागेको छ। बाढीमा परेर घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवार आफन्तको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन्। अस्पतालको भित्तामा कतिपयले बेपत्ता भएका आफन्तका आफन्त भेटिन्छन् कि भनेर तस्विर समेत टाँसेका छन्। अख्तियार दुर्पक अनुसन्धान आयोगका पदाधिकारी तथा पूर्व तथा कर्मचारीहरूले भुटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको सहयोगका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। बुधबार बिहान रसुवाको भुटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लाका तल्लो तटीय क्षेत्रमा पुर्याएको ठूलो धनजनको क्षतिपछि आयोगले यस्तो निर्णय गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार विपदको यस घडीमा पीडितहरूले राहत र उद्धारमा सहयोग पुर्याउन आएका पदाधिकारीहरू 15 दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछन्। रसुवाबाढीका कारण त्रिशुली करिडोरमा रहेका विभिन्न आयोजनाको 431 मेगावाट भन्दा बढी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत अभाव हुने जोखिम बढाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सो करिडोरमा सञ्चालनमा रहेका 431 मेगावाटका आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ। जुन तत्काल पुननिर्माण हुन सक्ने अवस्थामा नरहेको प्रवक्ता राजन ढकालले बताउनुभयो। प्राधिकरणका अनुसार निर्माणको क्रममा रहेका थप 470 मेगावाटका आयोजनामा क्षति पुगेको छ। महाशाखाले भदौ 10 गते बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ। बिहिबार भुटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भूपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको हो। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएकाले उक्त सूचनामा
उक्त सूचनामा उल्लेख गरिएको छ पछिल्लो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदासम्म भुटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। ग्लोबल आयामी बैंकले भुटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यसै बीच रसुवाबाडीमा सब भेटिने क्रम पनि जारी नै रहेको छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कोतिर पर्याप्त चिस्यान गृहको अभावको कारण सडक व्यवस्थापनमा चुनौती थपिएको छ। चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा अधिकतम 50 सब राख्न सक्ने क्षमता छ तर भेटिएका सब संख्या नागिसकेको छ। त्रिवेणी शिक्षण अस्पतालका वरिष्ठ फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीका अनुसार यस्ता ठूला प्राकृतिक विपदका बेला सब भेटिना साथ हतारमा दाह संस्कार गर्नु हुँदैन। विपदका बेला सब व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाहरू छन्। सबको विस्तृत विवरण संकलन तस्विर र अन्य पहिचान सम्बन्धी प्रमाण सुरक्षित गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने हुन्छ। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार उपचार र राहतमा सक्रिय रहेको वाइसल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ। वाइसल नेपालको केन्द्रीय कार्यालय पेरिस टाढामा आयोजित रक्तदान कार्यक्रममा 170 जनाले रक्तदान गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थयात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयले बिहिबार सूचना जारी गर्दै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकहरूलाई अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग गर्न अनुरोध गरेको हो। मन्त्रालयले गोसाईकुण्डबाट धुप्चेश्वर हुँदै काठमाडौँ रूटमा फर्कन भनेको हो। सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्रै प्रयोग गर्न मन्त्रालयले सूचित गरेको छ। रसुवाको भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फँसेका 27 विदेशी पर्यटकहरूको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले बिहिबार जारी गरेको रिपोर्ट अनुसार रसुवाको टिमुरे र भुटेकोशी क्षेत्रमा अलपत्र परेका ती पर्यटकहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो। बुधबार बिहान 8:30 बजेतिर आएको आकस्मिक बाढीपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बोर्ड प्रहरी पर्यटन प्रहरी र अन्य सरकारवालाहरू बाढीग्रस्त क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धारमा सक्रिय भएका थिए। उद्धार गरिएका पर्यटकहरूमा 11 भारतीय, 4 दक्षिण कोरियाली, 2 इटालियन, 3 अमेरिकी र 8 चिनिया मूलका नागरिक रहेका छन्। बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा प्रभावित नेपाल टेलिकमका 152 साइट मध्ये 60 अझै सञ्चालनमा आउन बाँकी रहेका छन्। नेपाल टेलिकमले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारू गर्न आवश्यक मर्मत सम्भार तथा प्राविधिक कामलाई तीव्रता दिएको जनाएको छ। प्रभावित मध्ये चितवनका 5 मध्ये 3, धादिङका 37 मध्ये 13, नुवाकोटका 79 मध्ये 31, रसुवाका 32 मध्ये 13 साइट सञ्चालनमा आउन बाँकी रहेको टेलिकमले जनाएको छ। भुटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब 40 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याप्रोबेसी रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सडक समेत बन्द अवस्थामा छ। यसै गरी पृथ्वीराज मार्ग अन्तर्गत करिब 13 किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग 50 मिटरसम्म लम्बाइका 7 बेली ब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेली ब्रिज जडान गर्ने काम अगाडि बढाएको उल्लेख छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेली ब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अगाडि बढाइएको छ। त्यसका लागि बेत्रावतीमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याप्रवासी पुग्न सक्ने अवस्था छैन। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपन को आभास नेपाली मन को आवाज
1: सुन हिउँ चुली पहाड़ पहरा सुन भीर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
2: के भो
3: म कोही कोही सँग बोल्या छैन
4: म पनि कोही कोही सँग बोल्या छैन

न विपक्ष सधैं निष्पक्ष निष्पक्ष स्वदेश FM 93.2 MHz

0: Stradaini's Bookshop.
1: Swadesh FM, Tirana Bithoplo, 2 MHz.

0: 31 जना सम्पर्कविहीन भएपछि उनी खोजीका लागि चितवन आएका हुन्। हाम्रो गाउँबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएका 31 जना सम्पर्कविहीन छन्। मेरो छिमेकी पनि बेपत्ता छन्। खोजी गर्दै चितवन आएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा सामुदायिक वनमा गाउँले सहित आएका तामाङले भने, यहाँ आउँदा पनि हाम्रा आफन्तको अवस्था खुल्न सकेन, बेपत्ता खोज्दै चितवनसँग सम्म, शीर्षकको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
1: अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, भटेकोसीमा बुधबार आएको बाढीले 13 जलविद्युत आयोजनामा आंशिक तथा पूर्ण क्षति पुर्याएको छ। निजी र सरकारी गरी 430 मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने करिब 30 अर्ब बराबर क्षति पुगेको प्रारम्भिक आकलन छ। प्रारम्भिक अनुमानका आधारमा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा गरी 30 अर्ब रुपियाँ बराबरको क्षति भएको ऊर्जा प्रवर्तकहरू बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको बिहिबार बसेको बैठकमा क्षति आकलनबारे छलफल भएको थियो। जलविद्युत आयोजनासँगै 40 किलोमिटर सड़क, 41 पुल पनि क्षतिग्रस्त छन्। सड़क र पुल लगायतमा 20 अर्ब रुपियाँको क्षति पुगेको अनुमान गरिएको छ। यी पूर्वाधार क्षेत्रमा भएको भौतिक क्षति हो, तर आर्थिक नोक्सानी योभन्दा धेरै हुने विज्ञहरू बताउँछन्। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पृथ्वी राजमार्ग लगायतका अन्य ठाउँका सड़क तथा पुलमा समेत क्षति भएकाले सबैको पुनर्निर्माणका लागि करिब 50 अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसै गरी क्षति भएका 18 विद्यालय र 3 स्वास्थ्य संस्था पनि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार 9 ब्याङ्क, 8 विकास ब्याङ्क र 1 फाइनान्स कम्पनीको शाखामा समेत क्षति पुगेको छ। यस्तै रसुवाको टिमुरे स्थित भन्सार यार्डमा रहेका 300 भन्दा बढी सवारी साधन पनि बगेका छन्। पर्यटकीय सिजनमा भएको यस विपदले पर्यटन व्यवसायलाई समेत धक्का पुर्याएको छ। हरेक विपद वा आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। यस पटकको बाढीले ठूला पूर्वाधारमा क्षतिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्ममा नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पर्नेछ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाइ छ। अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
0: आजको गोर्खा पत्र दैनिकमा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री जीवन रक्षा पहिलो प्राथमिकता शीर्षकमा मुख्य खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह स्थलगत निरीक्षणका लागि सड़क मार्ग हुँदै बिहिबार नुवाकोटको विदुर पुग्नु भएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर र नदी तटीय क्षेत्रहरूमा भएको ठूलो क्षति र खोज उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित बिहिबार सल सड़क मार्ग हुँदै त्यहाँ पुग्नु भएको हो। त्यहाँ प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री लम्साल र सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा लगायतले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो। बिहान 9:30 नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले सड़क मार्ग हुँदै प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। यसैबीच रसुवाको भोटे कोशी नदीमा आएको बाढीको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्र बनाएको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सरकारवाला सबै पक्षसँग समन्वय गरी आर्थिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ। मन्त्रालयका अनुसार राहत तथा उद्धारमा मुख्य जिम्मेवार निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग उक्त कार्य

0: स्वास्थ्य मन्त्रालयद्वारा विदेशी नागरिकहरूको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली गठन, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बाढीबाट प्रभावित जिल्लाका कर्मचारीहरूलाई कार्यस्थल नछोड्न निर्देशन, सर्वदलीय बैठकबाट 10 बुधे संयुक्त अपिल जारी गर्दै विपदमा एक ठाउँमा उभिने सन्देश र राज्यका 3 सुरक्षा निकाय बाढी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा क्रियाशील शीर्षकमा विभिन्न विषयवस्तु समेटेर आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ।
1: राष्ट्रिय संकटका बेला एकजुट हुने नेपालका राजनीतिक दलहरूले विगतको परम्परालाई यसपटक पनि निरन्तरता दिएका छन्। बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपदको सामना गर्न राजनीतिक दलहरू एकै ठाउँमा आएका हुन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलले राष्ट्रिय विपत्तिमा एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका हुन्। संसदमा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले प्राकृतिक विपत्तिको सामना गर्न साझा संकल्प र एकता प्रदर्शन गरेका छन्। सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन्। सर्वदलीय बैठकपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा सरकारको तर्फबाट भइरहेको खोज उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराएको र दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरेको जानकारी दिँदै सभापति थापाले भन्नुभयो, अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत नै हो, तर पुनर्निर्माणको काम वर्षौंसम्म चल्ने र यसमा अरबौंको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ, उहाँले भन्नुभयो। विपद सामना गर्न दलहरू एकजुट, राष्ट्रिय संकटमा 10 बुँदे साझा संकल्प शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा खबर छ। शुक्रबार सर्वदलीय बैठकमा सबैजसो नेताहरूले 2072 सालको विनाशकारी भूकम्प सम्झिए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी बाढी, सिन्धुपाल्चोको जोरे पहिरो, 2072 सालको भूकम्प र जाजरकोट भूकम्प लगायतका विपत्तिमा नेपाली समाज र राजनैतिक शक्तिहरूले संकट मुकाबला एकताबद्ध भएर सामना गरेको स्मरण गरे। बिहिबार प्रतिनिधि सभाको बैठकमा रसुवाको विनाशकारी बाढीबारे धारणा राख्ने क्रममा पनि सांसदहरूले विगतको विपदलाई सम्झेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुशबू ओलीले भनिन्, एउटा तितो अनुभव राख्न चाहन्छु, जाजरकोटमा भूकम्प जाँदा नेताहरूको एउटा प्रतिस्पर्धा नै थियो हेलिकप्टरमा को पहिला पुग्ने भनेर, तर आजसम्म त्यहाँका जनताले राहत पाएका छैनन्। यस्तो त्रासदी र यस्तो अवस्था कहिले अहिले बाढी प्रभावित क्षेत्रमा भोग्न नपरोस्। नेता र सांसदहरूले भने जस्तै पछिल्लो दशकलाई मात्रै निहाल्दा पनि नेपाल एउटा विपत्तिबाट उठ्न नपाउँदै अर्को विपत्तिको सामना गर्न विवश छ। 2071 साउन 17 गते सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विनाशकारी पहिरोले 145 जनाको ज्यान गयो। त्यस क्षेत्रबाट 100 परिवार विस्थापित भए। जुरे पीडितले क्षतिको पुनर्संरचनाको नाम हुँदै थियो। उक्त प्राकृतिक विपत्तिको घाउ पुरिन नपाउँदै 2072 वैशाख 12 गति विनाशकारी भूकम्प गयो। नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
1: जीवित छौँ ठूलो सौभाग्य शीर्षकमा गोरखापत्र खबर लेख्छ, हामी जीवित छौँ यही हाम्रा लागि ठूलो सौभाग्य हो। टिमुरेबाट धुन्चे हुँदै नुवाकोट स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ल्याइएका अमेरिकी नागरिक अञ्जना राजाले बुधबार बिहानको काली लाग्दो दृश्य स्मरण गर्दै भन्नुभयो, टिमुरे बजारमा खाना खाने निदो भएको थियो। नदीमा 4 तला जति माथि बाढी उर्लेको चालकले देख्न साथ दौड़न थालेपछि माथि उक्लेर हामी पनि ज्यान जोगाउन सफल भयौं। कैलाश मानसरोवरका यात्राका लागि टिमुरे पुगेकी अञ्जना राजा सहित करिब 100 जना विदेशी नागरिकलाई बिहिबार बेलुकीसम्म हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेर सो ब्यारेकमा ल्याएको छ। नेपाली सेनाका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट 1,000 भन्दा बढी जनाको उद्धार गरिएको छ।